0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227। खुसीको खबर।
1: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
0: हाम्रा विशेष सेवाहरू आईभीएफ आईयूआई हिस्टोस्कोपी दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
1: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98-455-36-984।
2: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
3: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
2: डेंगू रोगको रोकथामका उपायहरू:
3: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधि प्रयोग गर्नुपर्छ।
2: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
3: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
2: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
3: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउँ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 9801328807 9801328807। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
0: खुसीको खबर,
1: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-169।
5: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 0385-20-045।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा पत हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै सिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रदो सेवा तपाईँको साथमा। माछा पुछ्रे ब्याङ्क।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
1: 198198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
1: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणी नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
1: सूचना।
4: विगत 20 वर्ष

0: स्वास्थ्य घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056555।
3: कफी रेडी।
4: वाओ, थैंक यू। यो साँझलाई अझ सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
3: आई लव द सेन्ट।
4: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
3: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।
5: रेडियो भेरी एफएम।
6: रेडियो भेरी एफएम 98.6 x 102.7 मेगाहर्ट्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजे को छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी कृष्ण शर्मासँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 28 गते बुधबार, सन् 2026 अक्टोबर 14 तारीख असोज शुक्ल पक्षको चतुर्थी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुसान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दशैंका लागि बाहिरिने यात्रु बढे, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क असहज, आरूघाटमा अस्थायी बेलीब्रिज बन्दै।
0: महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले अनुसन्धान थाल्यो, सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी।
1: हिम पहिरोले गेग्राहन सोहोरेर खोला थुन्दा, बूढी गण्डकीमा बाढ़ी आएको प्रतिवेदन। बढ़दो तापक्रम र कमजोर चट्टानका कारण उच्च हिमाली क्षेत्रमा बाढ़ीको जोखिम बढ़्दो।
4: बरफहरू पौलिँदै जाँदाखेरि चाहिँ सपोर्टमा चाहिँ लुज भएर लोड थाम्न सक्ने क्यापासिटी भएन, त्यो कारणले गर्दाखेरि हाम्रा हिमालहरू चाहिँ एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ।
0: जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग, झण्डै 1600 रूसी व्यक्ति तथा संस्था यूको प्रतिबन्ध सूचीमा।
1: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार दोस्रो जीत, ओमान 113 रनले पराजित।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-6601, 98-578-35-990, 98-578-31-684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: काया कैरनमा अब खबरको सिलसिला। दशैं नजिकिँदै गर्दा काठमाडौँ उपत्यकाबाट घर जानेहरूको संख्या बढ़दो छ। घटस्थापना यता नयाँ बसपार, कलंकी, बल्खु, कोटेश्वर र चाबहिलमा बाहिरिने यात्रुको चाप बढ़ी छ। यसले केही दिन यता उपत्यकामा ट्राफिक जाम पनि बढ़ाएको छ। सबैभन्दा धेरै ट्राफिक जाम कलंकी नागढुंगा खण्डमा हुने गरेको छ। यो खण्ड भएर पूर्व पश्चिमका लागि रात्रिबस चढ़ेर जाने यात्रु बढ़ी हुन्छन्। तत्काल सड़कको समस्या नरहेको र बस पार्कबाट यात्रु बाहिरिरहेको गोंगोबुमा रहेको नयाँ बस पार्क सञ्चालन गरिरहेको लोत्से बहुद्देश्य प्रालीका महाप्रबन्धक पंकज मल्लले बताउनु भएको छ। बस पार्कबाट मात्रै गएको 17 गतेदेखि अस्ति 26 गतेसम्म माइक्रो र बसमा गरी 2,39,777 यात्रु बाहिरिसकेका छन्। अहिले नागढुंगाबाटै धेरै गाड़ी बाहिरिरहेको मल्लले बताउनु भएको छ। अहिले कतै पनि सड़कको समस्या नरहेको र बाढ़ीले समस्या पुर्याएका खण्डमा पनि मरमत कार्य गरेर गाड़ी सञ्चालनमा ल्याइसकेको सड़क विभागका महानिर्देशक विजय जैशीले बताउनु भएको छ। तर यातायात व्यवसाय राष्ट्रिय महासंघले भने सड़कमा देखिएको सकसका कारण यात्रुलाई गन्तव्यमा पुर्याउन समस्या भइरहेको गुनासो गरेको छ। अहिले बढ़ी सवारी चाँप नागढुंगा मुगलिन कान्ति राजमार्ग, बीपी राजमार्ग र त्रिभुवन राजपथमा रहेको ट्राफिक प्रहरीले जनाएको छ। दशैंलाई बाहिरिने यात्रु बढ़े, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
8: यसैबीच बुढी गण्डकी नदीमा आएको विनाशकारी बाढ़ीका कारण गोर्खाको आरूघाट र धादिङको सल्यानटार जोड्ने मुख्य मोटरेबल पक्की पुल बगाएपछि अवरूद्ध बनेको सड़क यातायात पुनः सञ्चालन गर्न सरकारले तदारूकता देखाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार उक्त स्थानमा तत्काल अस्थायी डेलिभरी निर्माणका लागि 7 ट्रक आवश्यक निर्माण सामग्री हिजो निर्माण स्थल पुर्याइएको छ। बुढी गण्डकीमा आएको बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुल स्थित गोर्खा र धादिङ जोड्ने आरूघाटको पक्की पुल बगाउँदा पुलको 3 खण्डमध्ये गोर्खातिरको एउटा खण्ड बगाएको थियो। सड़क डिभिजन कार्यालय हेटौँडाबाट पठाएका ती निर्माण सामग्री गोर्खा बजार हुँदै आरूघाट पुर्याइएको छ। गत आइतबार बिहान उत्तरी गोर्खाको सिर्गे हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएपछि 2 जिल्लाबीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। गोर्खा सड़क योजनाका प्रमुख इन्जिनियर विनोद पुनले दशैंको टीका अघि नै यो बेलिब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम शुरू गरिएको जानकारी दिनुभयो। आजको गोर्खापत्रमा खबर छ।
7: महिला हिंसाको आरोप सार्वजनिक भएसँगै सत्तारूढ़ रासोपाले सांसद तथा केन्द्रीय सदस्य खगेन्द्र सुनारलाई पदीय हैसियतमा कुनै पनि कार्य नगर्न निर्देशन दिएको छ। महिला हिंसा गरेको अडियो सार्वजनिक भएसँगै रासोपाले सुनारमाथि पार्टीको अनुशासन आयोग मार्फत अनुसन्धान अघि बढ़ाएको छ। महिला हिंसा जस्तो गम्भीर आरोप सार्वजनिक भएको अवस्थामा राज्यका अनुसन्धान तथा कानून कार्यान्वयन गराउने निकाय भने यसमा मौन रहेका छन्। आजको कान्तिपुर दैनिकले चुपचाप सुरक्षा संयन्त्र शीर्षकको खबर छापेको छ। पछिल्लो अडियो प्रकरणपछि सुनारलाई कार्यवाहीको दायरामा ल्याउनु पर्ने माग उठिरहेको छ। नेपाल प्रहरीले भने किटानी जाहेरी नआई अनुसन्धान अघि बढ़ाउन नसकिने बताएको छ। उजुरी परेको अवस्थामा अडियोको सत्यता जाँच गर्नेदेखि आवश्यकता अनुसार सम्बन्धित व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्नेसम्मको प्रक्रिया अघि बढ़न सक्ने प्रहरीको भनाई छ। अधिवक्ता राधिका खतिवड़ा भने सार्वजनिक भएको अडियोमा सुनारकै बोली पुष्टि भए विद्युतीय कारोबार ऐन 2063 विपरीतको कसुरमा अनुसन्धान हुन सक्ने बताउनुहुन्छ। सांसद सुनार बाँके तीनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो। सार्वजनिक भएको अडियो एआईबाट तयार गरिएको सुनारको दावी रहेको छ।
8: संघीय सरकारको कार्यशैलीप्रति मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका छन्। कोशी सरकारको आयोजनामा हिजोदेखि विराटनगरमा शुरू भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा उनीहरूले संविधानले दिएको अधिकार हस्तान्तरण गरेर प्रयोग गर्न नदिने, अधिकार बाँडफाँडका लागि आवश्यक कानून नबनाउने र काम गर्न स्रोत साधन पनि नदिने तर प्रदेशले काम गर्न सकेनन् भनेर प्रदेश संरचनामाथि प्रश्न उठाएको भन्दै आक्रोश पोखेका हुन्। मुख्यमन्त्रीहरूले संघीय सरकारले अधिकार हस्तान्तरण गर्न ढिलाइ गरेकै कारण संघीयताप्रति वितृष्णा बढ़ेको आरोप समेत लगाए। संघीयताको प्रभावकारी कार्यान्वयनमा संघीय सरकारले केन्द्रीकृत सोच नै मुख्य बाधक भएको उनीहरूको भनाई छ। कर्णाली, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका मुख्यमन्त्रीहरूले सम्मेलनको संयुक्त उद्घाटन गर्दै हामी अधिकार मात्र माग्दैनौं, जिम्मेवारी पनि पूरा गर्छौं, तर प्रदेशलाई कमजोर बनाएर संघीयता सफल हुन सक्दैन, प्रदेश बिनाको संघीयता कल्पना पनि गर्न सकिँदैन, समृद्धिका लागि प्रदेश सरकार बलियो बन्न जरूरी छ उनीहरूको भनाई थियो। संघीय सरकारले संविधानमा सुनिश्चित भइसकेका एकल र साझा अधिकारहरू 9 वर्ष लागिसक्दा पनि अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारहरूले जनअपेक्षा अनुसार सेवा प्रवाह गर्न नसकेको गुनासो गरेका छन्। उनीहरूले एकल अधिकारका रूपमा रहेका प्रहरी अझै हस्तान्तरण नभएको र संघले कानून नबनाउँदा शिक्षा, स्वास्थ्य, निजामती कर्मचारी, वन लगायत कयौं ऐन समेत कार्यान्वयन हुन नसकेको बताएका हुन्। कोशी सरकारको आयोजनामा भइरहेको दुई दिने अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन 2083मा संघीयताको सबलीकरण, अन्तरप्रदेश समन्वय, आर्थिक एकीकरण, प्राकृतिक स्रोतको उपयोग, विपद व्यवस्थापन र उत्पादन तथा निर्यात प्रवर्धनका विषयमा गहन छलफल भइरहेको छ। आजको नयाँ पत्रिकामा खबर छ।
7: काया कैरनमा सेती नदीदेखि थामे र भोटेकोशी हुँदै बुढ़ी गण्डकीसम्मका नदीमा लेदोसहितको बाढ़ी अनि यसका कारण बारेको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला। खेतबारीमा मल हाल्ने बेला पनि भयो। माटोको अवस्था के छ? कुन बालीमा कति मात्रामा मल हाल्ने? सधैँ अलमल हुने के गर्ने होला?
9: होइन ए दाई, यति कुरामा किन चिन्ता लिनुभएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
7: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ। वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
9: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस्। वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
7: वाट्सएप नम्बर 98514149 होइन त? अनि त्यसपछि?
9: त्यसपछि तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
7: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
9: हो नि दाई, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
10: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
9: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
11: त्यही हो घर जहाँ हुन्छ खुसीको बात, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भिन्नताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: दशैं तिहार र छठमा अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्, दैनिक आकर्षक उपहार जित्नुहोस् र बम्परमा थाइल्यान्ड उड्नुहोस् र ट्रिपल फेस्टमा सहभागी हुन नयाँ अनर स्मार्टफोन वा ट्याब्लेट किन्नुहोस्। एसएमएस मा अनर स्पेस आईएमईआई वा एसएन नम्बर टाइप गर्नुहोस्, 35001 मा एसएमएस पठाउनुहोस्। शर्तहरू लागू हुनेछन्।
1: थोरै बचत धेरै कायदा, बीमा काचन पाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले दशैंका लागि बाहिरिने यात्रु बढ़े, कतै कतै ट्राफिक जाम, धेरै ठाउँमा सड़क सहज, आरूघाटमा अस्थायी बेलीब्रिज बन्दै, महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले अनुसन्धान थाल्यो, सुरक्षा संयन्त्र मौन, अडियो एआईबाट तयार गरिएको सुनारको दावी, संघीय सरकारको कार्यशैली प्रति मुख्यमन्त्रीहरू असन्तुष्ट लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग। जलवायु परिवर्तन र चरम मौसमी घटनाका कारण नेपालको प्रत्यक्ष आर्थिक लागत प्रतिवर्ष कुल ग्राहक उत्पादन जीडीपीको 1.5-2% पुगेको छ। हाल करिब 27-36 करोड़ अमेरिकी डलर पुगेको आर्थिक लागत संकटग्रस्त वर्षमा 5% भन्दा माथि पुग्ने गरेको छ। हिटवेव र बेमौसमी वर्षाले नेपालको कृषि र खाद्य प्रशोधन उद्योगमा नकारात्मक असर पारेको आईएफसी र पीडब्ल्यूसीको एक प्रतिवेदनले देखाएको हो। प्रतिवेदन अनुसार जलवायु जन्य विपदको प्रभाव उद्योगको भौतिक संरचनामा मात्र सीमित छैन, तराईका औद्योगिक करिडोरमा बढ़दो गर्मीका कारण कारखानाभित्रको तापक्रम 40-45 डिग्री सेल्सियस भन्दा माथि पुग्दा श्रमिकको कार्यक्षमता घट्ने गरेको छ। हिटवेव र असमयको वर्षाले कृषि तथा खाद्य प्रशोधन उद्योगका लागि आवश्यक कच्चा पदार्थको आपूर्तिमा समेत अनिश्चितता बढ़ाएको छ। मनसून पूर्व तयारी तथा प्रतिकारीय राष्ट्रिय कार्ययोजना कागजमा मात्रै भयो। सरकारले सन् 2009 प्रधानमन्त्रीको अध्यक्षतामा जलवायु परिवर्तन परिषद गठन गरेको थियो। बाढ़ी पहिरो भूकम्प र खडेरीबाट 40 वर्षमा 9 खर्ब 36 अर्बको क्षति भएको यूएनडीपीको प्रतिवेदनमा छ। जलवायु विपदबाट जीडीपीको 2% आर्थिक क्षति आजको नयाँ पत्रिकामा खबर छ।
5: यसैबीच ग्यालेसियर खसेको हिम पहिरोले गेग्रान सोहोरेर खोला थुन्दा बुढ़ी गण्डकी नदीमा गएको आइतबार आकस्मिक बाढ़ी आएको प्राविधिक अध्ययनले पुष्टि गरेको छ। 2069 साल वैशाखको सेती नदी बाढ़ी, 2078 असारको मेलम्ची बाढ़ी, 81 साउनको थामे बाढ़ी, गएको भदौ 10 भोटेकोशी बाढ़ी अनि यही असोज 25 गतेको बुढ़ी गण्डकी बाढ़ी, यिनीहरूले हिमाली क्षेत्रमा भूगर्भीय जोखिम कमजोरी, पहिरो, हिमचट्टानको पतन, नदीमा गेग्रानको अत्याधिक आपूर्ति र आकस्मिक बाढ़ीबीचको सम्बन्धलाई उजागर गरेका छन्। केही वर्ष यता हाम्रा हिमाली तथा उच्च पहाड़ी नदीहरूमा एउटै प्रकृतिका लेदोसहितका बाढ़ीहरू दोहोरिरहेका छन्। यी बाढ़ीहरूको आयतन, प्रकृति र क्षति हेर्दा हिमाली भूगोलमा ठूलो परिवर्तन र अस्थिरता आइरहेको प्रष्ट हुन्छ। आखिर हिमाली क्षेत्रको जमीन किन यसरी दिन प्रतिदिन कमजोर र अस्थिर बन्दैछ त? यसको प्राविधिक र वैज्ञानिक कारण के हो? यसबारेमा जानौं साथी भोजेन्द्र बस्नेतबाट।
7: सेती, मेलम्ची, थामे, भोटिकोशी र बुढ़ी गण्डकी यी फरक फरक समय र भूगोलमा आएका बाढ़ी भए पनि यिनीहरूको प्रकृति भने एउटै थियो, ठूलो परिमाणमा माटो, ढुंगा र बालुवा अर्थात लेदोसहितको बाढ़ी। सामान्यतया अविरल वर्षा हुँदा नदीमा पानीको सतह बढ़नु स्वाभाविक मानिन्छ, तर हाम्रा हिमाली नदीहरूमा आउने बाढ़ी भने केवल पानीको बहाव मात्र होइन। बाढ़ीमा किन यसरी लेदोको मात्रा अत्यधिक हुन्छ त? भूगर्भविद डाक्टर सुबोध ढकाल।
8: लेदो बढ़ी देखे त्यसको मुख्य कारण भनेको पहिरोबाट सिर्जित ढुंगा माटोहरु पिसिएर धूलो बन्ने प्रक्रिया र ढुंगामा भएका जुन खनिज पदार्थहरु हुन्छ तिनीहरुको चाहिँ अवशेष त्यस्तै पुराना पहिरोहरुलाई फेरि रिएक्टिभेसन गरेर तलतिर ल्याउँदाखेरि जमिनमा भएका चाहिँ कार्बनिक म्याट्रिक्सहरु पनि हामीले भन्न सक्छौं त्यो एग्रीकल्चर ल्यान्डहरु रहेछ भने त्यसलाई पनि यसले समग्र रूपमा चाहिँ आफूसँग समाहित गर्दै तलतिर बग्दाखेरिको उपज हो भने चाहिँ हामीले भन्न सक्छौं
7: तल्लो पहाडी वा तराईका क्षेत्रमा आउने बाढ़ी र उच्च हिमाली नदीहरूमा आउने बाढ़ीमा धेरै भिन्नता हुन्छ पहाड़ वा तराईमा धेरै पानी पर्दा नदीमा ढल जस्तै पानीको सतह एकाएक बढ़छ तर हिमाली भेगमा आउने बाढ़ी भने भूगोल र नदीको चरित्रकै कारण फरक हुन्छ
8: जुन पानी धेरै पर्ने बाढ़ीहरू छ त्योभन्दा चाहिँ हिमाली क्षेत्रबाट पछिल्लो समयमा भइरहेका घटनाहरूमा भएका बाढ़ीहरू चाहिँ नितान्त रूपमा फरक छन् र यसलाई चाहिँ हामीले बुझ्दाखेरि चाहिँ सामान्य रूपमा चाहिँ 100 वर्षको बाढ़ी अथवा 500 वर्षको बाढ़ी भनेर बुझ्न सकिँदैन यो भनेको चाहिँ कुनै पनि बेला ठूलो पहिरोहरू आइसकेपछि र तिनीहरूबाट सिर्जित बाढ़ीको रूपमा चाहिँ हामीले यसलाई हेर्नुपर्छ
7: हामी प्राय बाढ़ी आउन साथ कति मिलिमिटर वर्षा भयो भनेर जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क हेर्न थाल्छौं तर हिमाली क्षेत्रका बाढ़ीलाई बुझ्न वर्षाको परिमाण मात्र हेरेर पुग्दैन त्यहाँको जटिल र संवेदनशील भूगोलको अवस्था बुझ्न झनै आवश्यक छ
8: पानी मात्रैको कुरा गर्यो भने चाहिँ उदाहरण लागि चाहिँ त्यो क्षेत्रमा औसत भन्दा बढ़ी पानी पर्यो त्यस कारणले बाढ़ी आयो भन्ने मात्रै कुरा गर्न सक्ने हो तर त्यहाँ चाहिँ जमीनको अवस्थिति र जमीनको स्थिरताको बारेमा चाहिँ त्यतिबाट मात्रै हामीलाई थाहा नहुने कारणले गर्दाखेरि जमीनमा भएको भौगोलिक संरचना र त्यसको भौगोलिक बनौटका आधारमा जुन जमीनको भिरालोपन छ त्यो भिरालोपन र त्यहाँ भएका ढुङ्गा माटाहरूको चाहिँ स्थिरता त्यसको बारेमा समग्र रूपमा हामीले जान्न सक्यौं भने चाहिँ अनि बल्ल के हुन्छ आकाशबाट परेको पानीको आधारमा चाहिँ हामीले ल है यो ठाउँमा चाहिँ यसरी पहिरो गइरहन्छ र पहिरो गएर बाढ़ी आउन सक्छ भने चाहिँ भन्न सक्ने अवस्था रहने कारणले पानीको मात्रै हिसाब गर्नु भएन हामीले जमीनको पनि र पहाड़को पनि कुरा चाहिँ बुझ्नुपर्छ
7: हाम्रा उच्च पहाड़ी र हिमाली भेगका जमीनहरू किन यति धेरै अस्थिर र कमजोर बनिरहेका छन् त भूगर्भविद डाक्टर सुबोध ढकाल
8: विशेष गरी के भएको हो त भन्दाखेरि हाम्रो हायर हिमालतिर जुन ठाउँमा चाहिँ पहिला पहिला थोरै पानी पर्थ्यो भने अहिले पानी चाहिँ बढ़ी पर्दै गएको छ कहिले बढ्छ कहिले वात्तै घट्छ यस्तो खालको पनि छ र यसले चाहिँ के गरेको छ भने हाम्रो जमीनलाई चाहिँ जुन ठाउँमा एड्याप्ट भनेर हामीले भन्छौँ भइरहेको हाम्रो जमीनहरू थियो त्यो चाहिँ एड्याप्ट हुन नसक्ने अवस्था चाहिँ आएको छ र अर्को भनेको चाहिँ थोरै समयमा चाहिँ धेरै पानी परिरहेको छ खोलाले पहाड़को चाहिँ फेरीलाई उसले काटिदिइरहेको छ तेस्रो कुरा भनेको चाहिँ तापक्रम बढ्दाखेरि जुन चट्टानले बरफलाई र बरफले चट्टानलाई जुन सपोर्ट दिइरहेको थियो बरफहरू पौलिँदै जाँदाखेरि चाहिँ सपोर्टमा चाहिँ लुज भयो अथवा दुईटाको बीचमा चाहिँ ग्याप भयो ग्याप भइसकेपछि लोड थाम्न सक्ने क्यापासिटी भएन त्यो कारणले गर्दाखेरि हाम्रा हिमालहरू चाहिँ एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ
7: हिमाली भूगोलमा बढेको यो अस्थिरता र विषम मौसमी प्रणालीले माथिल्लो भेगमा हुने सामान्य हलचल वा वर्षाले पनि तल्लो तटीय क्षेत्रमा जुनसुकै बेला ठूलो विनाश निम्ताउन सक्छ भन्ने देखाएको छ त्यसैले अब हामीले उच्च सतर्कता अपनाउनुको विकल्प छैन उपग्रह र प्रविधिको प्रयोग गरी माथिल्लो भूगोलको निरन्तर अनुगमन गर्नुपर्छ भने नदी तटीय क्षेत्रमा बसोबास गर्ने समुदाय र संरचनाहरूलाई सुरक्षित राख्न त्यही अनुसारको पूर्व सूचना प्रणाली र स्थानीय सावधानी अपनाउनु अपरिहार्य भइसकेको छ
5: पछिल्ला वर्षमा हिमाली नदीहरूमा लेदो सहितका बाढ़ीहरू दोहोरिरहनुका कारण र अब अपनाउनु पर्ने सावधानीबारे भूगर्भविद डाक्टर सुबोध ढकालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
9: दसैँ आयो खुसी ल्यायो हायरको खुसीको पल योजना
10: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
9: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर सर्ट सर्ट उपहार
10: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
9: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायरसँग खुसीको पल सजाउ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटी
11: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नुभयो
12: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
11: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
12: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
11: 198198
13: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
14: कफी रेडी।
15: वाओ, थैंक यू। यो सासलाई अच्छे सुगन्धित बनाउँछ मंगलदीप सेंट 3-in-1 के साथ।
16: आई लव द सेंट।
15: आई लव इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
16: मंगलदीप सेंट 3-in-1 परफ्यूम लाइक फ्रेग्रेंस।
17: रेडियो भेरी एफएम। रेडियो भेरी एफएम।
18: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
19: कैरनमा तपाईलाई फेरि स्वागत छ।
6: अब विदेशको खबर। जर्मनी र बेलायतका विदेश मन्त्रीले युक्रेनमाथि रूसको आक्रमणको जवाफमा रूसमाथि थप प्रतिबन्ध लगाउनु पर्नेमा जोड़ दिएका छन्। जर्मन विदेश मन्त्री जोहान वाडेफुलले वार्सा सुरक्षा मंचमा आयोजित कार्यक्रममा प्रतिबन्ध खुकुलो पार्ने नभई थप कड़ा बनाउनु पर्ने बताउनु भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी डिजेलमाथिको अमेरिकी प्रतिबन्ध खुकुलो पार्ने घोषणा गरे लगत्तै जर्मनी र बेलायतको प्रतिक्रिया आएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। अमेरिकालाई तेल आपूर्ति गर्ने सम्झौता अन्तर्गत रूसको डिजेलमाथिको प्रतिबन्ध खुकुलो पार्ने ट्रम्पको गएको हप्ताको निर्णयले युक्रेन र उसका युरोपियली समर्थकहरूलाई निराश बनाएको हो। यसैबीच रूसमाथि दबाव कायम राख्ने उद्देश्यले युरोपियली संघ ईयूले झण्डै 1600 रूसी व्यक्ति तथा संस्थालाई आफ्नो प्रतिबन्ध सूचीमा थपेको छ। बेलायतका विदेश मन्त्री एड मिलिवान्डले यूको पछिल्लो कदमको स्वागत गर्दै प्रतिबन्ध थप कड़ा बनाउनु पर्ने आवश्यकता रहेको प्रतिक्रिया दिनुभएको छ। सन् 2022 फेब्रुअरीमा युक्रेनमाथि आक्रमण शुरू गरे यता रूसले युक्रेनको ऊर्जा पूर्वाधारलाई निरन्तर निशाना बनाउँदै आएको छ।
19: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। अल अमिरातमा हिजो भएको खेलमा घरेलु टोली ओमानलाई नेपालले 113 रनले हरायो। नेपालले दिएको 264 रनको लक्ष्य पछाएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 8 विकेट गुमाएर 263 रन बनाएको थियो। नेपालका रोहित पौडेलले 61 रन बनाए। यो श्रृंखलाको पहिलो खेलमा नेपालले आइतबार क्यानाडालाई 24 रनले हराएको थियो। यो सँगै नेपाल लीग टूमा 34 खेलबाट 28 अंकसहित छैठौं स्थानमा रहेको छ। यस्तै ओमान 30 खेलबाट 33 अंकसहित चौथो र क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं स्थानमा छ। लीग टूमा शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नुपर्नेछ। अब केही खबर संक्षेपमा। भोटेपछि बाढ़ीले विद्यालयमा क्षति पुर्याएपछि रसुवाको आमा छोदिङमो गाउँपालिकामा रहेको हाकुबेसी आधारभूत विद्यालयका विद्यार्थी यति बेला ललितपुरको गोदावरीमा पढ्न थालेका छन्। रसुवाको स्कूल ललितपुरमा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: काठमाडौँ उपत्यकामा गएको आइतबारदेखि शुरू गरिएको फरक कम्पनीका ग्यास बिक्री वितरण बन्द हुने भएको छ। नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकामा 11 स्थानबाट फरक कम्पनीका ग्यास बिक्री वितरण गरिँदै आएको थियो। आजको कान्तिपुरमा खबर छ।
19: भदौ 10 भोटेकोशी र असोज 25 बुढी गण्डकी बाढ़ीबाट प्रभावित ऋणीले असोज मशान्तसम्म तिर्नुपर्ने साभा तथा ब्याजको किस्ता पुष मशान्तसम्म बुझाउँदा हुने भएको छ। नेपाल राष्ट्र बैंकले हिजो क ख र ग वर्गका बैंक र लघुवित्त र पूर्वाधार विकास बैंकको नाममा छुट्टा छुट्टै निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। काया कैरनमा अब पालो उखानको।
6: विरहले लाहुर, सन्तोषले घर।
19: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: दशैंका लागि बाहिरिने यात्रु बढ़े। कतै कतै ट्राफिक जाम। धेरै ठाउँमा सड़क सहज। आरूघाटमा अस्थायी बेली ब्रिज बन्दै।
19: महिला हिंसाको आरोपमा सांसद सुनारमाथि रासोपाले अनुसन्धान थाल्यो। सुरक्षा संयन्त्र मौन। अडियो एआईबाट तयार गरिएको सुनारको दावी।
6: हिम पहिरोले गेग्राम सोहोरेर खोला थुन्दा बुढ़ी गण्डकीमा बाढ़ी आएको प्रतिवेदन। बढ़दो तापक्रम र कमजोर चट्टानका कारण उच्च हिमाली क्षेत्रमा बाढ़ीको जोखिम बढ़दो।
19: जर्मनी र बेलायतका विदेश मन्त्रीद्वारा रूसमाथि थप प्रतिबन्ध लगाउन माग। झण्डै 1600 रूसी व्यक्ति तथा संस्था ईयूको प्रतिबन्ध सूचीमा।
6: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार दोस्रो जीत। ओमान 113 रनले पराजित।
19: र अन्त्यमा आजको कार्टुन रवि मिश्रले बनाउनु भएको सांसदको अडियो प्रकरण र सुरक्षासँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना दम्पति सोफामा बसेर पत्र पत्रिका पढ्दैछन्। पत्रिकामा चाडपर्व विशेष सुरक्षा योजना लेखिएको छ अनि छेवैमा रहेका श्रीमान जस्ता देखिने व्यक्तिले भन्दैछन् हुनै पर्यो नि सांसदहरूको बिगबिगी छ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरिएको पानी मात्रै पिउने गरौं।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
2: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-5521 र 520-702।
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: सुर्खेतको गोचीकाँडामा रहेको एक होटलमा युवकको मृत्यु, अनुसन्धानका लागि दुईजना प्रहरीको नियन्त्रणमा।
1: कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारामा आउने पर्यटकको संख्या घट्यो, सड़क स्तर उन्नति नहुँदा पर्यटकलाई शास्ति।
0: दशैंको रमझमका बेला बाँकेका किसानलाई भने धान भित्राउन चटारो, वर्षाको चिन्ता।
1: कर्णालीमा नवजात शिशुको स्वास्थ्य अवस्था सुधार गर्न सरकारवालाले साझा पहल थाले, तीन तहका सरकारको प्रभावकारी कार्यान्वयनमा जोड।
0: र आईसीसी क्रिकेट विश्वकप लीग दुईमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हरायो।
1: हिमाल पहाड़ तराई जोड्छौ सबैलाई बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विशेको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। सुर्खेतको गोठीकाँडा स्थित प्रतिमा होटलमा बसेका एक युवकको रहस्यमय मृत्यु भएको छ। प्रहरी चौकी छेडाका इन्चार्ज एगेरा साईले अन्दाजी 22 वर्षीय गणेश रावल मृत अवस्थामा फेला परेको बताउनु भएको छ। प्रहरी घटनास्थलतर्फ पुग्दै गर्दा अर्को कोठामा बसेका युवकका साथीले सास बाँकी रहेको भन्दै एम्बुलेन्समा राखेर वीरेन्द्रनगरतर्फ ल्याउँदै गरेको साईले बताउनु भएको छ। प्रहरीले होटलमा पुगेर घटनाको छानबिन तथा अनुसन्धान गर्ने क्रममा शौचालयभित्र रहेको सेतो पाइपमा सल बाँधिएको अवस्थामा फेला परेको बताउनु भएको छ। घटनामा प्रहरीले अनुसन्धानका लागि भन्दै दुईजनालाई पक्राउ गरेको छ। युवकसँगै होटलमा गएका उनका साथी र एक युवतीलाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारामा पुग्ने पर्यटकको संख्यामा पछिल्लो दुई महिनामा घटेको छ। यस वर्षको भदौ र असोज महिनामा 10 जना विदेशी पर्यटक सहित जम्मा 160 जना पर्यटक रारामा पुगेको रारा राष्ट्रिय निकुञ्जले बताएको छ। निकुञ्ज कार्यालयका कर्मचारी रन रोकाईले गत भदौमा र असोजमा 16 जना विदेशी सहित 2478 पर्यटकले रारा भ्रमण गरेको बताउनुभयो। नागमा गंगडी सड़क अन्तर्गत झ्यारी खोलामा सड़क स्तरोन्नति नहुँदा र यातायात असहज बनेपछि भदौ र असोज महिनामा रारा पुग्ने पर्यटकको संख्या घटेको हो। रारा पुग्ने प्रमुख सड़क लामो समयदेखि जीर्ण रहँदा आन्तरिक तथा बाह्य पर्यटकले शास्ति खेप्नु परेको छ। सड़कको अवस्था सुधार नहुँदा वर्षाको समयमा धेरै पर्यटकहरू नपुग्ने गरेको पाइएको छ। सड़क स्तर उन्नति गर्ने जिम्मा पाएका निर्माण कम्पनीले सड़कको अवस्था झन बिगारिदिएको स्थानीयवासीले बताएका छन्। सड़क स्तर उन्नतिमा लापरवाही गर्ने निर्माण व्यवसाय र सम्बन्धित निकायलाई सरकारले कार्यवाही गर्नुपर्ने उनीहरूले माग समेत गरेका छन्। सड़कको दुर्दशाको यात्राका कारण जोखिमपूर्ण बन्नको साथै समय समेत बढ़ी लाग्ने गरेको छ। सड़क डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवण कुमार महताराले झ्यारी खोलामा सड़क स्तर उन्नति गर्न निर्माण कम्पनी पटक पटक पत्राचार गरिएको बताउनुभयो। निर्माण व्यवसायले तत्काल काम शुरू गर्ने जानकारी गराएको भए पनि काम शुरू नहुँदा समस्या भएको उहाँको भनाई रहेको छ।
0: कर्णाली प्रदेशमा किशोरी आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्था सुधार गर्न सरकारवालाले साझा पहल र सहकार्यमा जोड़ दिएका छन्। स्वास्थ्य सम्बन्धी जानकारीको अभाव र आवश्यक सेवामा पहुँचको कमीले किशोरी तथा नवजात शिशुको स्वास्थ्यमा चुनौती थपिरहेको भन्दै उनीहरूले सचेतना अभिवृद्धि र स्थानीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्। किशोरी मातृ तथा नवजात शिशु स्वास्थ्य परियोजनाको आयोजनामा सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न दुई दिने भेलामा कर्णालीका विभिन्न जिल्ला किशोर किशोरीहरूले आफूले भोगिरहेका समस्या, स्वास्थ्य सेवामा पहुँच अधिकार र आगामी दिनमा गर्नुपर्ने कामबारे छलफल गरेका छन्। सहभागीहरूले किशोरीहरूको प्रजनन स्वास्थ्य, सुरक्षित मातृत्व, गर्भावस्थाको हेरचाह तथा नवजात शिशुको स्याहारबारे अझै पर्याप्त सचेतना नपुगेको बताएका छन्। उनीहरूले भेलाबाट प्राप्त ज्ञान र सिकाईलाई समुदायमा व्यवहारमा लागू गर्ने किशोरीहरूको स्वास्थ्य र अधिकार संरक्षणका लागि स्थानीय सरकार, स्वास्थ्यकर्मी, अभिभावक तथा सामाजिक अभियन्ताको सहयोग आवश्यक रहेको बताएका छन्। कार्यक्रममा कर्णाली प्रदेशका पूर्व सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले किशोरी आमा र नवजात शिशुको स्वास्थ्यलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउनु भएको छ। मानव अधिकार रक्षक सञ्जाल कर्णालीका अध्यक्ष पीताम्बर ढकालले किशोरीको स्वास्थ्य र अधिकार संरक्षण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। यस्तै गाउँपालिका महासंघ कर्णालीका पूर्व अध्यक्ष कविन्द्र कुमार केसीले स्थानीय तहले किशोरी तथा नवजात शिशुको स्वास्थ्यलाई नीति कार्यक्रम र बजेटमा प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। सेभ द चिल्ड्रेनका कार्यक्रम व्यवस्थापक किशोर जङसाले गर्भावस्था प्रसूति र शिशु जन्मिएको पहिलो 28 दिनमा आवश्यक स्वास्थ्य सेवा तथा स्याहार सुनिश्चित गर्नुपर्ने उल्लेख गर्नुभयो। नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष मधुवन विष्टले किशोरी तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी सही सूचना समुदायसम्म पुर्याउन र किशोरीका समस्यालाई सार्वजनिक बहसमा ल्याउन संचार क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। किशोरीका आवाज अधिकार र योगदानलाई सम्मान गर्दै मातृ तथा नवजात शिशुको स्वास्थ्य सुधार र लैंगिक समानताकामा आधारित समुदाय निर्माण गर्नु परियोजनाको उद्देश्य रहेको छ।
1: कर्णालीको हिमाली जिल्ला मुगुमा असोज महिनामा हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। सामान्यतया हिउँदमा हिमपात हुने जिल्लाका उच्च हिमाली तथा पाटन क्षेत्रमा यस वर्ष असोजमा हिउँ परेपछि पशुचरण प्रभावित हुनुको साथै चिसो बढ़ेको हो। विगतका वर्षमा बाम गाउँको माथिल्लो पाटन क्षेत्रमा पुष माघमा हिमपात हुने गरे पनि यस वर्ष असोज महिनाको अन्तिम सातामा हिउँ परेको स्थानीयले बताएका छन्। असोजमै हिमपात भएपछि पाटनमा चरिरहेका भेडा बाख्रा बेसीमा झार्नु परेको किसानले बताएका छन्। माथिल्लो मुगुको कोइकी पाटन क्षेत्र लगायतका विभिन्न पाटन क्षेत्रमा 2 फिटसम्म हिउँ जमेको छ। हिमपातका कारण चौरी चराउनमा समस्या भएको छ। मुगु कारमगुङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बलराज बुढाले हिमपातका कारण चिसो वात्तै बढ़ेको बताउनुभयो। उहाँले चिसोबाट जोगिन ज्येष्ठ नागरिक तथा बाल बालिकालाई न्यानो कपड़ा लगाउन र तातो पानी पिउन सुझाव दिनुभएको छ।
0: उता दशैं नजिकै गर्दा चीनको पुलान काउन्ट्री स्थित ताक्लाकोटमा व्यापार तथा रोजगारीका सिलसिलामा रहेका हुम्लावासीलाई घर फर्कन नपाइने चिन्ता बढ़ेको छ। नाम्फा गाउँपालिकाको सीमावर्ती क्षेत्र नारा लेकमा परेको भारी हिमपातका कारण यारी हिल्सा सड़क बन्द भएपछि उनीहरूलाई दशैंमा घर फर्कन समस्या भएको हो। गत साउनमा ताक्लाकोटमा काम गर्न जानुभएका सिमकोट गाउँपालिका दुईका लोक भण्डारीले यस पटक नारा लेकमा हिउँ जमेर यातायात सेवा बन्द हुँदा दशैंमा घर फर्कन नपाउने अवस्था रहेको बताउनु भएको छ। एक हप्तादेखि 10 दिनसम्म घरमा बसेर दशैं मनाउने योजना भए पनि यसपटक भने फर्कन पाउने सम्भावना कम रहेको उहाँले बताउनुभयो। ताक्लाकोटमा समेत हिमपात भएका कारण काम गर्न नपाउने अवस्था भएपछि खर्च व्यवस्थापनमा समेत समस्या हुन थालेको उहाँले बताउनुभयो। यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले हुम्लाका करिब 2,500 जना ताक्लाकोटमा व्यापार व्यवसाय गर्न तथा मजदूरका रूपमा काम गर्न पुगेको बताउनु भएको छ।
1: दशैंको रमझम शुरू हुने बेला बाँकेका किसानलाई भने धान भित्राउने चटारो बढ़ेको छ। नेपालगंज उपमहानगरपालिका सुई गाउँका किसान ध्रुव थापाले यति बेला धान खेतभरि फैलपुर झुलेकाले दशैं भन्दा पनि खेतको धान थन्क्याउने हतारो भएको बताउनुभयो। खेतभरि फैलपुर झुलेको धानले वर्षाले पनि समेत समस्या दिन्छ कि भन्ने पीरले गाँजेको उहाँको भनाइ छ। गत असारमा लगाएको धान पाकेर यति बेला खेतमा झुलिकाले अब वर्षा भए धानबारीमा ठूलो क्षति हुने भएकाले किसानलाई अहिले धान भित्रन भ्याई नभ्याई भएको छ। गत हप्ता नै ठूलो वर्षा भएकाले धान भित्रन नसकेको भन्दै किसानहरू पनि पानी नपरेका बेला खेताला लगाएर धान काट्ने र भित्राउने काममा जुटेका छन्। विगतका वर्षहरूमा प्राय दशैं सकिएपछि मात्रै धान भित्राउने गरे पनि यसपालि दशैं केही ढिला परेकाले धान पाक्ने र दशैं मनाउने समय एकै पटक जुटेको छ। राप्ती सोनारी गाउँपालिका तीनका वडाध्यक्ष मीन कुमार चौधरीले केही दिन अघि नै धान काट्ने तयारी गरे पनि वर्षाका कारण रोकिएकाले अहिले किसान अर्म पर्म गरी धान भित्रन व्यस्त रहेका बताउनुभयो। यस वर्ष समयमै मनसून शुरू भएकाले बाँकेमा धान उत्पादन राम्रो भएको छ। कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले पाकेर स्याहार्ने बेला पानी पर्ने डरले यति बेला किसान धमाधम धान भित्रन लागेको बताउनुभयो। जिल्लामा कुल 54,526 हेक्टर खेतीयोग्य जमीन मध्ये 33,570 हेक्टरमा धान खेती हुने गरेको छ। यो वर्ष 33,503 हेक्टर क्षेत्रफलमा रोपाई भएको कृषि ज्ञान केन्द्र बाँकेले बताएको छ। धेरै खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्क मार्फत हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा सहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
1: सूचना, के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हातखुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
2: सूचना,
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
5: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केबल पांच दशक देखि
1: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतको गोठीगाँडामा रहेको एक होटलमा एक युवकको मृत्यु, कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा पुग्ने पर्यटकको संख्यामा कमी, दशैंको रमझमको बेला बाँटेका किसानलाई भने धान भित्र्याउन भ्याई नभ्याई, कर्णालीका नवजात शिशु स्वास्थ्य सुधार गर्न सरकारवालाको पहल लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। दशैं नजिकैसँगै सुर्खेत सहित बाँकी र दाङका थारूस बस्तीमा परम्परागत सखिया नाचको रौनक बढ़ेको छ। दिनभरि खेतीपाती र घरायसी काममा व्यस्त हुने महिला तथा पुरूष साँझ पख भेला भएर मादल र मन्जौराको तालमा सखिया गीत गाउँदै नाच्न थालेका छन्। दशैंका बेला करिब एक महिनासम्म सखिया नाच्ने चलन रहेकाले यो नाच दशैं सकिएको केही दिनसम्म चल्ने परम्परा छ। थारू समुदायको मौलिक पहिचानसँगै जोड़िएको सखिया नाचले चाडपर्वको उल्लास बढ़ाउनका साथै पुस्तौंदेखि चल्दै आएको संस्कृति संरक्षणमा योगदान पुर्याउँदै आएको छ। कोलपुर नगरपालिकाको मैटोहाका थारू अगुवा दिपेन्द्र चौधरीले सखिया गीत थारू समुदायको मौलिक पहिचान, सभ्यता र संस्कृति जोड़िएको भन्दै यसले गाउँलाई एकतामा बाँध्ने गरेको बताउनुभयो। उहाँका अनुसार यो नाचले समुदायमा सदस्य बीच भेटघाट, आपसी सद्भाव र सहकार्य बढ़ाउनुका साथै नयाँ पुस्तालाई मौलिक संस्कृति चिन्ने अवसर प्रदान गरेको बताउनुभयो। थारू बस्तीमा दिनभरिको काम सकेपछि साँझ सामूहिक रूपमा नाच्ने परम्पराले चाडपाडको आगमनको संकेत गर्दछ। नाचको संरक्षणमा गाउँका बड़गर र भद्र भलाद्मीको भूमिका रहने तथा धार्मिक विश्वास अनुसार गुरूवाको व्यवस्था गर्ने चलन पनि रहेको छ। सखिया नाचमा युवतीहरू नाच्ने र युवकहरूले मादल बजाउने गर्दछन्। नाचमा 15 देखि 20 जनासम्म युवती सहभागी हुने र उनीहरूले परम्परागत फरिया, चोलिया तथा थारू संस्कृति झल्किने गहना लगाउने चलन रहेको छ। थारू कल्याणी कारी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्ण बहादुर सखियाले गीतमा महाभारतका कथासँगै खेतीपाती, कृषि औजार, दैनिक जीवनशैली र सामूहिक श्रमका विषय समेटिने बताउनु भएको छ। सखिया नाच मनोरञ्जनमा मात्र सीमित नभई सामूहिक सामाजिक सम्बन्ध बलियो बनाउने र सांस्कृतिक ज्ञान तथा पुस्तामा हस्तान्तरण गर्ने माध्यमका रूपमा समेत स्थापित रहेको छ।
1: त्रिभुवन विश्वविद्यालयले पहिलो पटक काठमाडौँ बाहिर दीक्षान्त समारोह आयोजना गर्ने भएको छ। विश्वविद्यालयले आगामी मंगिरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दीक्षान्त समारोह आयोजना गर्न लागेको हो। यसअघि त्रिभुवन विश्वविद्यालयले काठमाडौँ स्थित केन्द्रीय कार्यालयमा मात्रै दीक्षान्त समारोह आयोजना गर्दै आएको थियो। अब काठमाडौँ बाहिरका विभिन्न स्थानमा समेत कार्यक्रम गर्ने नीति लिएसँगै कर्णालीका विद्यार्थीलाई लक्षित गरी सुर्खेतमा समारोह आयोजना गर्न लागि विश्वविद्यालयले बताएको छ। दीक्षान्त समारोहको तयारीको क्रममा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापा सहितको टोलीले हिजो सुर्खेतको बहुमुखी क्याम्पसको अनुगमन तथा निरीक्षण गरेको छ। टोलीमा रजिस्ट्रार डाक्टर रविन्द्र शिवाकोटी, परीक्षा नियन्त्रक प्राध्यापक डाक्टर लक्ष्मण पौडेल लगायतका सहभागी रहनु भएको थियो। निरीक्षणका क्रममा कर्णाली प्रदेशमा रहेका क्याम्पसका प्रमुखहरूको समेत सहभागिता थियो। टोलीले दीक्षान्त समारोह आयोजना गर्ने स्थलको अवस्था र आवश्यक तयारीका बारेमा जानकारी लिएको छ। यही अवसरमा विश्वविद्यालयका कार्यक्रमहरू कर्णाली प्रदेश विस्तार गर्दै लैजाने समेत प्रतिबद्धता व्यक्त गरिएको छ। सुर्खेत बहुमुखी क्याम्पसका प्रमुख माधव प्रसाद खनालले यही साउनदेखि गत वर्षको साउनदेखि 83 साल जेठ 31 गतेसम्म ट्रान्सक्रिप्ट लिइसकेका विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुनका लागि फारम भर्न सक्ने बताउनुभयो। कर्णालीमा पहिलो पटक हुन लागेको त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहले कर्णाली प्रदेशका विद्यार्थीलाई सहज रूपमा दीक्षित हुने अवसर प्राप्त गर्ने अवसरको समेत रूपमा लिइएको छ।
2: बर्दियाको राजापुर नगरपालिका 3 तिग्रामा एकजनाको ज्यान लिएको चितुवालाई नियन्त्रणमा लिएको छ। गत बिहिबार चितुवाको आक्रमणबाट स्थानीय 42 वर्षीय मंगल थारूको मृत्यु भएपछि डिभिजन वन कार्यालय बर्दियाले चितुवा नियन्त्रणमा लिन 2 वटा खोर राखेको थियो। डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख एवं वरिष्ठ वन अधिकृत तोलक राज चापागाईले खोरमा फँसेको लगत्तै चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वारामा पुजाएको बताउनु भएको छ। चितुवाको आक्रमणबाट थारूको मृत्यु भएपछि डिभिजन वन कार्यालयले शुक्रबारदेखि नै खोर राखेर चितुवा नियन्त्रणमा लिने प्रयास गरेको थियो। चालू आर्थिक वर्षमा बर्दियामा चितुवाको सुरक्षित उद्धार गरिएको यो पहिलो घटना भएको पनि कार्यालयले जनाएको छ। पछिल्लो समय जिल्लामा चितुवाको आक्रमण बढ़दै गएको छ। चालू आर्थिक वर्षको साउनदेखि हालसम्म चितुवाको आक्रमणबाट एकजना सहित 38 वटा घरपालुवा, जनावर मारीको डिभिजन मन कार्यालय बर्दियाले जनाएको छ।
1: हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। यसकै प्रभावले हिमाली भूभागमा आंशिक रूपमा बादल लागेको छ। देशका पहाड़ी र तराई भूभागमा मौसम मुख्यतया सफा छ। आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने भएको छ। देशका हिमाली भूभागका साथै बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। यसै गरी राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम
2: सूचना
1: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशारोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राली वीरेन्द्र नगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98484-39-117।

0: Mania Extreme Energy Drink.
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
3: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हात जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
4: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
3: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
4: नसा तथा हाड जोर्नी सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
3: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके। सम्पर्क नम्बर 081538150 र 081535151।
4: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
5: तपाई अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। एटेन्जेल हामीले छिमेक सेरेफेरोसँग यो अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। मुगुमा धारिलो हतियार खुडा प्रहारबाट एक 75 वर्षका वृद्धको मृत्यु भएको छ। छायना तारा नगरपालिका 5 कार्कीबाडाका 32 वर्षका अजबीर कामीले त्यही ठाउँका 75 वर्षका धनवीर कामीमाथि धारिलो खुडा प्रहार गर्दा ज्यान गएको हो। जिल्ला प्रहरीकारले मुगुका अनुसार हिजो बिहान भएको घटनामा गम्भीर घाइते भएका धनवीरलाई उपचारका लागि जिल्ला अस्पताल मुगी लगिएको थियो। अस्पतालमा उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। घटनापछि फरार रहेका अजबीरको खोजीका लागि 35 जना टोली परिचालन भएर छायानाथ रारा नगरपालिका 3 स्थित रारा ताल जाने जंगलबाट पक्राउ गरेको हो। उनी खुडासहित भागिरहेको अवस्थामा फेला पारेको प्रहरीले बताएको छ। प्रारम्भिक जानकारीका अनुसार मृतक र आरोपी बीच यसअघि कुनै झैझगडा वा रिसिभी नरहेको छिमेकी तथा आफन्तले बताएका छन्। आरोपीको पछिल्लो 5-7 दिनदेखि मानसिक सन्तुलन बिग्रिएको हुन सक्ने स्थानीयले बताएका छन्।
1: लुम्बिनी प्रदेश सरकारले चाडपर्वको समयमा बजार अनुगमनलाई प्रभावकारी बनाउने जनाएको छ। आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्री भण्डारी लाल अहिरको अध्यक्षतामा बसेको बजार नियमन तथा प्रतिस्थापन प्रबन्धन परिषदको बैठकले उपभोक्ताको अधिकार संरक्षण, बजारमा सहज आपूर्ति र सुरक्षित यातायात व्यवस्थाका लागि विभिन्न निर्णय गरेको हो। बैठकले सार्वजनिक यातायातमा तोकिएभन्दा बढ़ी भाड़ा असुल्ने कार्य नियन्त्रण गर्न सरकारवाला निकायलाई निर्देशन दिएको छ। बैठकले दशैं तिहार र छठ पर्वलाई लक्षित गरी घरेलु तथा साना उद्योग कार्यालय मार्फत बजार अनुगमन नियमित गर्ने निर्णय गरेको मन्त्रालयका सचिव भरतमणि पाण्डेले बताउनु भएको छ। अनुगमनका क्रममा बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्ति अवस्था, वस्तु तथा सेवाको मूल्य सूची, मूल्य र गुणस्तर लगायतका विषयमा निरीक्षण गरिनेछ। उपभोक्तालाई ठगीबाट जोगाउन र बजारमा अनुचित व्यापारी गतिविधि नियन्त्रण गर्न अनुगमनलाई प्रभावकारी बनाइने बैठकको निर्णय छ। चाडपर्वमा यात्रुको चाप बढ़ने र विपदका कारण सड़क अवरूद्ध हुँदा यात्रा कठिन हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै सार्वजनिक यातायातको निगरानी पनि बढ़ाइने भएको छ। यातायात व्यवस्था कार्यालयसँगको समन्वयमा जिल्ला ट्राफिक भरतमणि पाण्डेले बताउनु भएको छ। अनुगमनका क्रममा बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्ति अवस्था, वस्तु तथा सेवाको मूल्य सूची, मूल्य र गुणस्तर लगायतका विषयमा निरीक्षण गरिनेछ।

0: रूपमै नलिएको सीट क्षमताभन्दा बढ़ी यात्रु राखे नराखेको तथा यात्रुको सुरक्षा अवस्थाबारे नियमित अनुगमन गर्नेछ।
1: भेरी खबरको अन्तिममा अब लागौं एउटा खेल खबरतर्फ। आईसीसी विश्वकप क्रिकेट लीग दुई श्रृंखला अन्तर्गत त्रिदेशीय एक दिवसीय खेलमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। नेपालले घरेलु टोली ओमानलाई 113 रनले हराएको हो। नेपालले दिएको 264 रनको लक्ष्य पछ्याएको ओमानले 40 ओभरमा 150 रन बनाउँदा सबै विकेट गुमायो। नेपालका कप्तान सन्दीप लामिछाने र नन्दन यादवले सम्मान तीन तीन, दिपेन्द्र सिंह एरीले दुई तथा करण केसी र ललित राजवंशले एक एक विकेट लिए। यो श्रृंखलाको पहिलो खेलमा नेपाल अस्ति आइतबार क्यानाडालाई 24 रनले हराएको थियो। यो सँगै नेपाल लीग दुईमा 34 खेलबाट 28 अंकसहित छैटौं स्थानमा रहेको छ। यस्तै ओमान 30 खेलबाट 33 अंकसहित चौथो, क्यानाडा 34 खेलबाट 25 अंकसहित सातौं स्थानमा छ। लीग दुईमा शीर्ष चारबाट बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष छ भित्र पर्नु पर्नेछ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: सुर्खेतको गोठी काँडामा रहेको एक होटलमा युवकको मृत्यु, अनुसन्धानका लागि दुईजना प्रहरीको नियन्त्रणमा।
1: कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा पुग्ने पर्यटकको संख्यामा कमी, सड़क स्तरोन्नति नहुँदा यात्रुलाई शास्ति।
0: दशैंको रमझमका बेला बाँकेका किसानलाई भने धान भिचाउने चटारो, वर्षाको चिन्ता।
1: र आईसीसी क्रिकेट विश्वकप लीग दुईमा नेपालले घरेलु टोली ओमानलाई 113 रनले हरायो। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको फेरि हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विसी विदा हुन्छौ। नमस्ते।
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
5: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बाल रोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
4: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
5: झाडा पखाला,
4: दादुरा,
5: पोलियो,
4: कुपोषण,
5: एनिमिया,
4: मम्स,
5: दम,
4: टाइफाइड
5: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
4: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
5: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: Bonia.
1: Extreme energy drink.
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिले

0: र मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
4: कफी रेडी।
5: वाउ, थैंक यू। यो साँझलाई अझै सुगन्धित बनाउँछु मंगलदीप सेन्ट 3-in-1 को साथ।
4: आई
5: लभ इट टू। हामीलाई मन पर्छ भने भगवानलाई पनि मन पर्छ।
4: मंगलदीप सेन्ट 3-in-1 परफ्युम लाइक फ्रेग्रेन्स।
6: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
7: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज।

0: छ साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
1: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
0: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
1: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु हरे राम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि
4: हामी कहाँ एलजी सामसङ औरा स्काई अर्थ कम्पनीका टिभी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टिभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
4: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404519 र 9858551715
5: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
5: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर चार एरी चोक आउनुहोस् नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद
5: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनिएको रोगको जरैदेखि उपचार
5: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर चार एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 9708439043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
6: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
7: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज

0: जय नेपाल
1: सत्य सेवा सुरक्षणम कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। सड़क सभ्यता हाम्रो चाहना, सुरक्षित यात्राको शुभकामना। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार एम बहादुर खड्का उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरी एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत तपाईँ कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईँलाई जानकारी गराउनेछौ। अब लागौं आजका मुख्य ट्राफिक अपडेट तर्फ। रुकुम पश्चिमको चौरजारी नगरपालिका एक पिपल चौतारा स्थित अटो दुर्घटना भई अटोमा सवार एकजना गम्भीर घाइते भएका छन्। हिजो दिउँसो 12:20 को समयमा चिसापानीदेखि चौरजारी तर्फ आउँदै गरेको लुम्बिनी प्रदेश 02001 1746 नम्बरको अटो आफै अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा परि अटोमा सवार सल्यान कुमा गाउँपालिका 5 बस्ने वर्ष 18 राधिका सुवेदी घाइते रहेकी छन्। घाइतेको मेडिकल कलेज कोलपुर बाँकेमा उपचार भइरहेको छ। अटो चालक सल्यान कुमा गाउँपालिका 5 चिउरा टाकुरा बस्ने वर्ष 32 मनोज बुढादोकी प्रहरीको नियन्त्रणमा रहेका छन्। जाजरकोटको भेरी नगरपालिका 2 राङ्सी स्थित बोलेरो जीपको ब्रेक फेल भई दुर्घटना हुँदा 2 सवार घाइते भएका छन्। हिजो दिउँसो 13:50 को समयमा खलङ्गादेखि पाँचकटियातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 01001 5456 नम्बरको बोलेरो जीपको ब्रेक फेल हुँदा दुर्घटना भएको हो। दुर्घटनामा परि जीपमा सवार जाजरकोट कुसी गाउँपालिका 6 बस्ने वर्ष 35 वीरबहादुर खड्का र सोही ठाउँ बस्ने वर्ष 34 कमला खड्का घाइते भएका हुन्। घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ भने बोलेरो चालक जाजरकोट कुसी गाउँपालिका 8 बस्ने वर्ष 28 विक्रम सिंह प्रहरीको नियन्त्रणमा रहेका छन्। सुर्खेतको भेरीगंगा नगरपालिका 5 सानो कर्करे स्थित ट्रक र मोसा एक आपसमा ठोकिन जाँदा मोसा चालक गम्भीर घाइते भएका छन्। हिजो दिउँसो 3:20 को समयमा नेपालगंजदेखि सुर्खेत तर्फ आउँदै गरेको VX3588 नम्बरको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको VX9510 नम्बरको मोसा एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि मोसा चालक जिल्ला बर्दिया 12 नगरपालिका 7 बस्ने वर्ष 30 चम्सुराम थारू घाइते भएका हुन्। घाइतेको मेडिकल कलेज कोलपुरमा उपचार भइरहेको छ भने ट्रक चालक दैलेख दुल्लु नगरपालिका 1 बस्ने वर्ष 35 सुरेन्द्र थापा प्रहरीको नियन्त्रणमा रहेका छन्। ट्राफिक कार्यवाहीमा परे 145 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लाहरूमा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुरहरू गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 103 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। अठतीस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2072 लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाहरूका विभिन्न 38 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2072 जना चालक सहचालक र सर्वसाधारणहरू गरी लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। मादक पदार्थ तथा लागू पदार्थको सेवन गरी सवारी साधन नचलाऊ। सवारी साधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगरौं। दायाँ बायाँ मोड्दा समयमै साइड लाइटको प्रयोग गरौं। बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याऊ। सवारी चालकले अनिवार्य रूपमा सीट बेल्टको प्रयोग गरौं। आफू खुशी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं। सवारी साधन चलाउनु पूर्व चेक जाँच गरेर मात्र सवारी साधन चलाऊ। पैदल यात्रु तथा मुसा चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँडौं। मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फिता समेत बाँध्ने गरौं। घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं।

0: कुनै पनि जानकारी वा सूचना दिन वा लिन परेमा प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 मा सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथ उपस्थित हुने नै छु। आज भने म एम बहादुर खड्का बिदा चाहन्छु। धन्यवाद। जय नेपाल।
1: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
2: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
1: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
2: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
1: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
2: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
1: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
2: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
3: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
4: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
5: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायरनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् वायरनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायरनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
6: खुसीको खबर,
7: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
6: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
7: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
6: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
7: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
6: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
7: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
6: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
7: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
6: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
7: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1969।

0: स्कूलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगायतका पाठ्य सामग्री
1: लोक सेवा आयोगका किताबहरू
0: ऐन नियम कार्यालय विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
2: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर्स वीरेन्द्रनगर छ बुद्धपथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-1137।

हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्क मार्फत हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै सिक्न मिल्ने। अब समयभरि सहज र फलप्रद सेवा तपाईँको साथमा।

0: Mangal Deep Scent 3-in-1 Perfume Like Fragrance.
1: प्रत्येक वेस्पा वा अप्रिलिया को खरीदमा स्क्रैच मार्फत रु 1 लाखसम्मको क्याश र ऑनर को X5 प्लेन स्मार्ट वाच पक्का उपहार नागरिकता को भरमा फाइनान्स र एक्सचेन्ज सहित को 0% सर्विस चार्ज आजै आउनुहोस् श्रीनाथ सप्लायर्स मा लोकेशन जुमला रोड स्व होटल को छेउमा सुर्खेत सम्पर्क 9801328807 9801328807 दशैंको दक्षिणा तपाईको नजिकैको शोरूममा
2: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फुल सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्किम
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ डाक्टर धमला हड्डी पुननिर्माण हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्ने प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत
5: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे यो योजना मङ्सिर 9 गते सम्म मात्र आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्
6: शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे
7: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना
8: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
7: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर सर्ट सर्ट उपहार
8: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
7: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुशीको पल सजाउ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटी
9: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
10: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ट्ज

0: Mangaldeep Scent 3-in-1 Perfume Like Fragrance.
1: साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ
3: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
4: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
3: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
4: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
3: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
3: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ
5: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
6: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97151590
7: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: Mangaldeep Scent 3-in-1 Perfume Like Fragrance.
1: सूचना
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-5222-253 र मोबाइल नम्बर 98-5856-4555।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
6: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-5840-5519 र 98-5840-5115।

होन्डा सँगै एउटा सयमा आशाको शुरुवात गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Hibonia.
1: Extreme energy drink.
2: दसैं आयो, खुशी ल्यायो, हायरको खुशीको पल योजना।
3: अब हायर रेफ्रिजरेटर, वाशिङ मशिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
2: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। सर्ट सर्ट उपहार।
3: फ्रन्ट लोड वाशिङ मशिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
2: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुशीको पल सजाउ हरेक घर। Higher, more creation, more possibilities.
4: Radio Bhedi FM. Radio Bhedi FM.
5: Radio Bhedi FM. 98.6 Rekti 2.7 MHz.

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
1: त्योसँग हामीले कोरिलेसन गर्न सक्यौँ भने चाहिँ अथवा दाँच्न सक्यौँ भने अनि त्यसपछि के हुन्छ भने हामीलाई चाहिँ यो ठाउँबाट यो भयो होला भने चाहिँ हामीले सक्ने अवस्था चाहिँ रहन
2: हामीले भोटे कोसीको चाहिँ माथि हिम नदीमा पहिरो नै गएको भनेर भनेका थियौँ भनेदेखि यसमा चाहिँ अलिक तलको पहिरो नै हो माथि हिमताल हिम नदीको छेउछाउको चाहिँ भएन
1: हजुर अहिलेसम्मको हिसाब गर्दाखेरि चाहिँ ठ्याक्कै त भन्न सकेको छैन किन भन्दाखेरि जस्तो इमेजहरू एनालाइसिस गर्दा पनि अलिकति बादलले झाकेको कारणले गर्दाखेरि धेरै एनालाइसिसहरू गर्न सकेको त छैन ठ्याक्कै त भन्न सकेको छैन तर के हुन्छ भने यो घटना पनि हुन चाहिँ के छ भने हिमाली क्षेत्रमै भएको अनि इन्स्टेबिलिटीको कुरा कारणबाट आएको चाहिँ हुन सक्ने सम्भावना चाहिँ बढी छ भले चाहिँ यसमा के चाहिँ हामीले अहिले भन्न सकिसकेका छैन भन्दाखेरि त्यसमा चाहिँ बरफ अथवा हिउँको कम्पोजिसन अथवा त्यसकै पहाड़ चाहिँ जुन भोटेको सीमा जस्तै गर्लाम गुलुम खसेको थियो कि थिएन भन्न चाहिँ सक्ने अवस्था अलिकति छैन र यसमा फेरि के छ भने जुन घटना घटेको थियो त्यो बेलाको प्रत्यक्षदर्शीहरूको भनाइअनुसारबाट पनि हामीले के थियो यो चाहिँ सेरिजमा भइरहेको भनेर चाहिँ हामीले बुझिरहेका छौँ भनेको मतलब एकचोटि थुनियो फेरि खुल्यो अनि फेरि अर्कोचोटि थुनियो फेरि खुल्यो यस्तो खालको भइरहेको छ त्यस कारणले एउटा मात्रै घटनाबाट यो आएको चाहिँ छैन भन्ने कुरा चाहिँ यसबाट प्रष्ट हुन्छ त्यसको कारण चाहिँ एउटा के हुनसक्छ भने माथिल्लो भागमा चाहिँ पहिरो ठूलो गयो त्यसपछि थुन्यो होला र त्यसपछि जुन बहाव आयो त्यो बहावले फेरि के गर्यो भने तलतिर अरू पहिरोहरू ल्यायो साना साना पहिरोहरू जुन हामीले इमेजबाट पनि देख्छौँ त्यो पहिरोहरूले फेरि चाहिँ तलतिर अर्कोचोटि चाहिँ तपाईँको खोला थुन्यो र फेरि त्यो चाहिँ खुल्यो यो खालको चाहिँ जुन प्रक्रिया छ त्यो चाहिँ सेरिजमा एकैचोटि नभइकन बेला बेलामा भएको जस्तो देखिन्छ तर जुन ढुङ्गा माटोको जुन हामीले प्रकृति लेदो देखिरहेका छौँ लेदोको प्रकृति हामीले हेर्छौँ भने चाहिँ तल्लै क्षेत्रमा मात्रै होला भन्न चाहिँ सकिँदैन यो चाहिँ माथिल्लो क्षेत्रमा नै गएको पहिरोबाट शुरूआत भएर अनि तलतिरका भागमा पनि फेरि अरू पहिरो गएर अनि फेरि खोला थुनिएर चाहिँ यो घटना चाहिँ बढ्दै गएको हुन सक्ने सम्भावना चाहिँ बढी देखियो
2: हामी भूगर्भविद डाक्टर सुब ढकालसँग कुराकानी गरिरहेका छौँ अब चाहिँ नेपालका यी श्रृङ्खलाबद्ध विपद र विगतका पाठ बारेमा केही चर्चा गरौँ झन् डेढ दशक अघि चाहिँ सेती नदीमा आएको बाढी अहिले तपाईँले भन्नुभएको थियो तर 5 वर्ष अघिको मेलम्ची 2 वर्ष अघिको थामे रसुवाको भोटेकोसीमा गएको वर्ष र यस वर्ष आएको बाढी बुढी गण्डकी त भइहाल्यो मनाङ मुस्ताङमा पनि बाढी आएका छन् पछिल्लो समयमा यहीं आसपासमा हेर्ने हो भनेदेखि काभ्रेको रोशी खोला ललितपुरको नक्कु खोला लगायत ठाउँमा पनि बाढीहरू एकदम ताजा उदाहरणको रूपमा रहेका छन् यी एकपछि अर्को घटनाले नेपालको भूगर्भमा कस्तो गम्भीर संकेत गरिरहेका छन्
1: हजुर अब हामी जुन ठाउँमा अवस्थित छौं त्यो भनेको हिमालयको कन्टिनेन्ट कोलिजन भनेर चाहिँ हामीले भन्छौं दुईटा ठूलो जमीनको भागहरू बीचमा टक्राव भएको ठाउँमा छौं हामी होइन भनेको दक्षिणतिरको चाहिँ तपाईँको इण्डियन प्लेट भन्छ र उत्तरतिरको टिबेटन प्लेट भन्छौं र यो दुईटाहरूको बीचमा चाहिँ कोलिजन हुँदाखेरि जसरी पहाड़ बन्यो हिमाल बन्यो त्यो हिमाल बन्ने प्रक्रिया त अहिले पनि जारी नै छ भनेको मतलब के छ भने हाम्रो जमिन चाहिँ पूर्ण रूपमा चाहिँ स्थिर छैन भन्ने कुरा चाहिँ यसबाट प्रष्ट नै हुन्छ होइन यो चाहिँ चलायमान नै छ भन्ने कुरा एउटा बुझ्नु पर्यो र त्यसपछि यहाँको प्रश्नमा चाहिँ हामीले बुझ्दै जानुपर्ने कुरा के छ भन्दाखेरि यो घटना बढ्दै जानुमा चाहिँ के होला त भन्ने कुरा हामीले हेऱ्यौँ भने दुई तीनटा कुरा चाहिँ हामीले हेर्नुपर्ने हुन्छ जस्तै एउटा कुरा भनेको चाहिँ के छ भने हाम्रो जति पनि विकासका क्रियाकलापहरू बढ्दै गए हाम्रो सड़क संरचनाहरू बन्दै गए सड़क संरचनाहरू बन्दै जाँदाखेरि चाहिँ जता हाम्रो चाहिँ धेरै जसो हामीले हेर्दाखेरि खोलाको नजिकबाट सड़क संरचना बनिरहेका छन् अनि खोलाको नजिकबाट सड़क संरचना बनेपछि धेरै मान्छेहरू चाहिँ के छ भने माथि पहाड़बाट तलतिर बेसीमा झर्ने खालको प्रवृत्ति बढ्दै गएको होइन मैले चाहिँ विशेष गरी यो चाहिँ भौगोलिक कुरा म एकछिनमा भन्छु तर यो अलिकति विपद किन बढ़िरहेछ भन्ने कुरा चाहिँ म पहिला कुरा गर्दैछु अनि त्यसपछि अर्को चाहिँ के छ भन्दाखेरि अनि त्यो कारणले गर्दाखेरि मान्छेहरू चाहिँ जहाँ सड़क छ सड़कको छेउमा चाहिँ व्यापार व्यवसाय पनि हुन्छ र पानीको चाहिँ स्रोत पनि नजिकै भयो एउटा त मान्छेको चाहिँ जीवन चलाउनु पर्ने हो त्यसको लागि चाहिँ सहज हुन्छ भन्ने हिसाबले मान्छेहरू यसरी सिफ्ट हुने रहेछ माइग्रेसन हुने रहेछ र दोस्रो कारण भनेको चाहिँ अर्को के छ भने 2015 अथवा 2072 सालको भुइँचालो हुन्छ त भुइँचालोपछि धेरै ठाउँमा चाहिँ जमिनमा चाहिँ अस्थिरता आएको पहिरोहरू गएको अथवा भङहरू परेको चिराहरू परेको र त्यो ठाउँमा चाहिँ मान्छेहरू चाहिँ अलिकति सुरक्षित छैन भन्ने खालको मानिसहरूलाई लागेको कारणले पनि त्यहाँबाट सिफ्ट भएर अर्को ठाउँमा गएको जस्तो देखिन्छ भनेपछि यो चाहिँ विशेष गरी कुरा चाहिँ केसँग जोडिएको छ भन्दाखेरि एउटा विकास र सँगसँगै चाहिँ मान्छेको जीवनको स्तर जुन छ त्यो बढ़ाउँदै जान पर्ने अवस्थाको बीचको जुन एउटा तरिका छ अथवा हाम्रो प्रयासहरू छन् त्यसको आधारमा चाहिँ यो विपदहरू चाहिँ बढ़ी भएको देखिन्छ तर अब हाम्रो भौगोलिक हिसाबको जमिनको हामीले कुरा गर्दाखेरि चाहिँ हामीले यसमा जोड्नै पर्ने कुरा चाहिँ एउटा मुख्य कुरा चाहिँ के छ भने जलवायु परिवर्तन जुन भनिरहेका छौँ त्यो जलवायु परिवर्तनको कारणले गर्दाखेरि विशेष गरी के भएको हो त भन्दाखेरि हाम्रो हायर हिमालतिर जुन बेला चाहिँ पहिला चाहिँ जुन ठाउँमा चाहिँ पहिला थोरै पानी पर्थ्यो भने अहिले पानी पर्ने क्रम बढ़ी अथवा पानी बढ़ी पर्दै गएको छ र यसलाई हामीले इरेगुलर जुन प्रेसिपिटेशन पनि भन्छौं त्यो चाहिँ एकदम एकनासको छैन कहिले बढ्छ कहिले वाते घट्छ यस्तो खालको पनि छ र यसले चाहिँ के गरेछ भने हाम्रो जमिनलाई चाहिँ पहिलादेखिको स्थिरता अथवा जुन ठाउँमा एडाप्ट भनेर हामीले भन्छौं भइरहेको हाम्रो जमिनहरू थियो त्यो चाहिँ एडाप्ट हुन नसक्ने अवस्था चाहिँ आएको छ र त्यसले गर्दाखेरि के छ भने विशेष गरी भुछियाहरू चाहिँ बढ्दै जाने अनि त्यो भुछियाहरू बढ्दै जाँदाखेरि अहिले अलिकति सानो भुछियाले अलिकति सानो एउटा गल्लीहरू बनाएको छ अर्को वर्ष त्यो बढ्छ अर्को वर्ष बढ्छ हुँदाहुँदै चाहिँ के हुन्छ भन्दाखेरि त्यो गल्ली चाहिँ ठुल्ठूला गल्ली हुने र जमिनमा चाहिँ गहिरा चाहिँ खाडलहरू पर्ने र यी सबै प्रक्रियाबाट चाहिँ भुछियाको चरम रूपमा पुगिसकेपछि फेरि त्यो चाहिँ भुछिया चाहिँ पहिरोमा परिणत हुने र पहाड़बाट चाहिँ के हुन्छ भने पहिरो नै खस्ने र अर्को भनेको चाहिँ के हुन्छ भने तलबाट जुन प्रेसिपिटेसन इरेगुलर भएको छ थोरै समयमा चाहिँ धेरै पानी परिरहेको छ हाम्रो खोलाले तलतिरबाट चाहिँ हाम्रो जुन टो कटिङ पनि भन्छौँ भनेको पहाड़को चाहिँ फेदीलाई उसले काटिदिइरहेको छ अथवा पहाड़को खुट्टा काटिसकेपछि जीव धान्नलाई गाह्रो भएको अवस्था पनि यहाँनिर हामीले देख्छौँ भनेपछि यो दुईटा कुरा हामीले हेर्नु पर्यो र तेस्रो कुरा भनेको चाहिँ के छ भन्दाखेरि जलवायु परिवर्तनको अर्को एउटा कारण भनेको चाहिँ जुन टेम्परेचर राइज पनि भन्छौँ अथवा चाहिँ तापक्रम बढ्दैछ हामीले भनिरहेको छौँ तापक्रम बढ्दै जाँदाखेरि अहिले हामीले भन्दा चाहिँ के छ भन्दाखेरि धेरै मान्छेले बुझिरहेको चाहिँ तापक्रम बढेको कारणले हिउँ पग्लेपछि तपाईँको तालहरू बने अनि त्यो तालहरू चाहिँ के अस्थिर बने र त्यो तालहरू अस्थिर बन्दाखेरि तालहरू फुट्दाखेरि पनि के आयो त बाढी आयो भनेको मतलब त्यो हुँदै होइन भन्ने पनि छैन यहाँनिर होइन त्यो त हो हुन चाहिँ तर मुख्यतया हामीले जस्तो विभिन्न फोरमहरूमा हामीले कुरा गर्दा पनि इभिडेन्सको रूपमा नै राख्नुपर्ने कुरा चाहिँ के त भने जलवायु परिवर्तनको कारणले जुन तापक्रम बढ़िरहेको छ तापक्रम बढ्दाखेरि चट्टान र तपाईँको चाहिँ बरफको बीचको जुन इन्टरफेस भन्छ बााउन्ड्रीमा जुन चट्टानले बरफलाई र बरफले चट्टानलाई जुन सपोर्ट दिइरहेको थियो त्यो सपोर्ट चाहिँ अब के छ भन्दाखेरि यो तापक्रम बढ्दाखेरि चाहिँ बरफहरू पग्लिँदै जाँदाखेरि चाहिँ के भने सपोर्टमा चाहिँ लुज भयो अथवा दुईटाको बीचमा चाहिँ ग्याप भयो अनि त्यो ग्याप भइसकेपछि के हुन्छ भन्दाखेरि तपाईँको भार भएन अथवा लोड थाम्न सक्ने क्यापासिटी भएन अनि त्यस कारणले त्यो कारणले गर्दाखेरि हाम्रा पहाड़हरू चाहिँ के भने अथवा हिमालहरू चाहिँ के भन्छ भने एकदम अस्थिर भएका हुन् भन्ने कुरा चाहिँ हामीले बुझ्न जरुरी हुन्छ र त्यो कुरा चाहिँ हाम्रो पछिल्लो यो के भन्छ भोटेकोसीको डिजास्टर जुन छ त्यो बेलाको चाहिँ हामीले अहिले प्रिलिमिनरी भनिरहेको छौँ त्यसको अध्ययन गर्दा पनि यी कुराहरू चाहिँ हामीले देखिरहेका छौँ त्यो कारणले गर्दाखेरि भौगर्भिक हिसाबले भन्दाखेरि चाहिँ जुन पहिलादेखि नै हुँदै आएको भौगर्भिक प्रक्रिया त छँदैछ त्योभन्दा बाहेक पछिल्लो समयमा चाहिँ बरफहरू पग्लिने जाँदाखेरि ढुङ्गा चट्टान र बरफको बीचको चाहिँ जुन बााउन्ड्रीमा ग्यापहरू आयो त्यसले गर्दाखेरि चाहिँ धेरै समस्याहरू आएको जस्तो चाहिँ हामीले देख्न सक्छौँ।
2: तपाईँले मेलम्ची बाढी आउँदाखेरि त्यसको बारेमा अध्ययन गर्नुभयो, भोटेकोसी बाढीको पनि अध्ययन तथा त्यसका तथ्याङ्क विश्लेषणहरू काम गर्नुभएको छ, एकजना सक्रिय भूगर्भविदको हिसाबले चाहिँ सबै बाढीहरूलाई प्रायः पछ्याइ रहनु भएको छ। यस वर्ष भोटेकोसी र बूढी गण्डकी बाढी लगायत यी गएका वर्षहरूका बाढी बीचको घटनाक्रम कारणमा केही समानता छ कि भिन्नता छ, अनि यो अहिले तपाईँले जोड्नुभएको विपदको कुरा जुन अलिक बढ़्यो त्यसमा चाहिँ कतिको समानता छ?
1: मैले चाहिँ विशेष गरी 2012 सेती फ्लडदेखि नै त्यसपछि भएका घटनाहरूलाई चाहिँ मैले सूक्ष्म रूपमा हेर्दाखेरि चाहिँ के छ भने धेरै जसो जति पनि यो यस्ता खालका विपदहरू भएको छन् पछिल्लो समयमा त्यो चाहिँ मिल्दाजुल्दा नै प्रकृतिका छन्। जस्तो उदाहरणलाई हामीले अहिले पछिल्लो भनेको चाहिँ भोटेकोसीको चाहिँ एकदम ठूलो डिजास्टर भयो, ठूलो चाहिँ तपाईँ माउन्टेन कोल्याप्स भएको भयो, तर त्यो र थामेमा हामीले हेर्छौँ भने अब थामेमा पनि नर्मली के भएको भनेको चाहिँ अहिलेसम्म भनौँ पत्ता लागेको छ भन्दाखेरि त्यहाँ चाहिँ ठूलो चट्टान चाहिँ बरफको मात्रा कति थियो भन्ने चाहिँ अलिकति अन्डल छ, तर ठूलो चट्टान चाहिँ हिमतालमा बजारिँदाखेरि त्यहाँबाट पहिरो गएर चट्टानी पहिरो जाँदाखेरि त्यहाँ बजारेर ताल चाहिँ अस्थिर बन्यो र त्यो सँगैको अर्को तलतिर रहेको अर्को ताललाई त्यसको असर पर्यो र तल्लो ताल पनि त्यहाँबाट के भने फुट्यो र त्यो कारणले तलतिर बाढी आएको भनेर चाहिँ यसरी अध्ययनले त्यस्तो देखाइरहेको छ अहिले पछिल्लो टाइमको कुरा गर्दाखेरि। अब मेलाम्चीको हामीले कुरा गर्छौँ भने मेलाम्चीमा चाहिँ माथितिर हिमालतिर चाहिँ अब ठ्याक्कै चाहिँ अझै पनि त्यसको अनुसन्धानका निचोडहरू अझै पनि पत्ता लगाउनु पर्ने अझै जरुरी जस्तो देखिन्छ, तर मुख्य त्यसमा पनि भएको चाहिँ के थियो भने हिमाली भागमा चाहिँ ग्लेसियर सहितको अथवा चाहिँ तपाईँको बरफ सहितको अथवा हामीले पर्माफ्रोस्ट पनि भन्छौँ पर्माफ्रोस्ट सहितको चाहिँ जमिन चाहिँ अस्थिर बनेर त्यहाँ चाहिँ ठूलो पहिरो गएर अनि पहिरो गएपछि खोला थुनिएर तलतिर बाढी आएको र त्यो पनि बेला बेलामा यस्तै घटनाहरू भनौँ न दोहोरिरहेका अरू पनि घटनाहरू हामीले देख्न सक्छौँ। भनेपछि यसमा समानता हामीले के देख्छौँ भन्दाखेरि अथवा सेती नदीकै हामीले कुरा गर्छौँ भने सेती बाढी भनेको 2012 हेर्दाखेरि यो चाहिँ के हुन्छ अन्नपूर्ण रेन्जमा चाहिँ ठूलो चट्टान सहितको बरफ चट्टान बरफ हो यो र हाम्रो के अरे भोटेकोसीको त लगभग मिल्नुजुल्दो नै हामीले पाउँछौँ। त्यो चाहिँ के छ भने चट्टान र बरफ सहितको चाहिँ पहाड़ नै के भने खसेको त्यहाँ पनि होइन, खालि के हो त भन्दाखेरि त्यसको स्केल जुन छ अहिलेको भोटेकोसी भन्दा अलिकति सानो भएको कारणले गर्दाखेरि त्यो लेभलको बाढी चाहिँ आएन, तर त्यो दुईटाको प्रकृति ठ्याक्कै उस्तै देखिन्छ। अनि मेलाम्चीको कुरा चाहिँ हामीले यसरी देखिरहेको छौँ भने बीचबीचमा चाहिँ जुन अन्य घटनाहरू पनि घटिरहेको छ त्यसको मिल्दोजुल्दो कुरा भनेको के हो त भने सबै यी घटनाहरू भनेको हायर हिमालय अथवा चाहिँ तपाईँको हामीले भन्दाखेरि चाहिँ के हुन्छ उच्च हिमाली भाग जुन छ त्यो ठाउँमा बरफ बरफ हिउँ चट्टान र चाहिँ डेब्रिसहरू जुन छ तिनीहरू अस्थिर बनेर तलतिर चाहिँ डिजास्टर भएको अथवा त्यसलाई हामीले क्यास्केडिङ हजार पनि भन्छौँ तलतिर आउँदाखेरि एउटाले अर्को प्रकोपलाई निम्त्याउँदै अथवा माथिबाट पानी ठूलो मात्रामा बग्यो तलतिर खोला थुन्यो खोला थुनेपछि फेरि अझै ठूलो मात्रामा पानी बग्यो त्यो पानीले फेरि तल दायाँमा चाहिँ कटान गर्यो फेरि भुछिया गर्यो त्यसले पहिरोहरू ल्यायो डेब्रिस चाहिँ बढ्दै गयो अनि तल आउँदाखेरि चाहिँ तपाईँको सेडिमेन्टेसन बढेर बाढीको चाहिँ एकदम ठूलो उग्र रूप चाहिँ हामीले देख्यौँ भन्ने कुरामा चाहिँ समग्र रूपमा हेर्यो भने यो सबै प्रक्रिया चाहिँ हिमाली क्षेत्रमा भएका भौगर्भिक प्रक्रिया र त्योसँग जोडिएको बरफ हिउँ र पानी होइन यो तीनटाको चाहिँ संयुक्त प्रक्रियाबाट चाहिँ अस्थिर बन्दै यस्ता घटनाहरू घटेको चाहिँ
2: यसरी हेर्दाखेरि सेती बाढी एउटा भयो सँगसँगै पछिल्ला यी पाँच वर्षमा आएका बाढीहरू सबैले हेर्दा हाम्रो नेपालको हिमाल र पहाड़हरू विगतको तुलनामा तपाईँले भन्नुभयो जस्तो अस्थिरता भएको र जोखिम बढ्दै गएको छ भन्ने हामीसँग पर्याप्त उदाहरण अब चाहिँ भए होइन हामीले भन्न सक्ने अवस्था भए नेपालका यी पहाड़हरूमा अस्थिरता बढ़्यो अथवा हिमालहरूमा अस्थिरता बढ्यो जोखिम बढ़्यो भन्नलाई
1: हजुर अब यसको लागि के छ भने हामीले अहिलेको जुन घटनाहरू घट्यो त्यसबाट हामीले अहिले चाहिँ प्रिलिमिनरी भनौँ न तत्कालीन हिसाबले हेर्दाखेरि सरसर्ती हामीले निकाल्दाखेरि त्यो कुराहरू हामीले देखिया छ भने अझै यसलाई गर्नुपर्ने एउटा जरुरी चाहिँ के छ भने हामीले साइटमा नै गएर जुन ठाउँमा चाहिँ यो घटनाहरू घटेका छन् यो सुरुवात भएको छ त्यो ठाउँमा नै हामी गएर त्यहाँ भएका चट्टानको र त्यहाँ चाहिँ बरफको र हिम नदीहरूको ती सबैको चाहिँ अध्ययन गर्नुपर्ने एउटा जरुरी चाहिँ हामीले देखिरहेका छौँ तर हाम्रो पछिल्लो अध्ययनले पनि के देखाएको छ भने जस्तो भोटेको सीमा हामीले हेर्छौँ भने लाङटाङ लिरिङबाट जुन स्टार्ट भएको छ जुन चट्टानी हिम पहिरो भनेर हामीले भनिरहेका छौँ त्यसमा चाहिँ के थियो भन्दाखेरि धन्यवाद 2017 हामीले स्टडी गर्दाखेरि 2017 यता हेर्दाखेरि नै त्यो चट्टानहरू चाहिँ एकदमै डिफर्मेसन हामीले भन्छौँ त्यो चाहिँ पहिलाको जस्तो थिएनन् कति ठाउँमा चाहिँ चट्टानहरू कुहिएको देखिएको छ कति ठाउँमा टुक्रा परेको देखिएको छ अनि जोर्नीहरू भएको र क्र्याकहरू थुप्रो मात्रामा देखिएको छ भने त्यहाँ चाहिँ के छ भने जमिन पनि डिफ्रेन्ट डिरेक्सनमा एउटा मात्रै दिशामा त छैन तर माथिको जाने कुरा भएन तल अथवा दायाँमा चाहिँ विचलित भएको अथवा त्यहाँ सरेको होइन अथवा डिस्प्लेसमेन्ट हामीले भन्छौँ डिस्प्लेसमेन्ट भएको देखिएको छ अनि त्यसको आधारमा चाहिँ हामीले के भन्न सक्छौँ भन्दा यो प्रक्रिया चाहिँ अहिले भएको घटनामा जसरी हामीले देखेका छौं त्यस्तै अन्य प्रकृतिका यस्तै खाले अन्य ठाउँमा पनि यस्तै घटनाहरू घटिरहेका छन् अथवा यस्तै हाम्रो प्री कन्डिसनिङ भन्छौं अथवा यस्तै घटनाहरू घटाउनलाई त्यहाँ चाहिँ तयारी गरिरहेको छ होइन पहाड़मा चाहिँ हाम्रो चट्टान बरफ यो सबैले चाहिँ त्यहाँ तयारी गरिरहेका छन् भन्ने कुरा चाहिँ हामीलाई बुझ्नलाई चाहिँ यी घटनाहरू चाहिँ काफी छ भन्न चाहिँ सकिन्छ हामीले
2: मेलम्ची नै भनौँ अथवा भोटेकोसी बुढी गण्डकी यो आसपासमा बाढ़ी अलिकति बढ़ी जानुमा 72 सालको भूकम्प गोर्खामा गएको थियो त्यसले हल्लाएको अथवा त्यसको कारणले अस्थिरता बढ़ेको भनेर कतै जोड्न सकिने अवस्था तपाईँ एकजना भूगर्भविद हिसाबले देख्नुहुन्छ कि देख्नुहुन्न
1: यो चाहिँ सकिन्छ धेरै ठाउँमा देख्न सकिन्छ किन भन्दाखेरि 72 सालको भुइँचालोले जति ठाउँमा चाहिँ ठूलो पहिरोहरू ल्याइहाल्यो त्यो पहिरो त हामीले देख्यौं होइन तर हामीले नदेखेको कुरा चाहिँ के छ भने पहाड़मा भुइँचालोले गर्दाखेरि परेका ठूल्ठूला चिराहरू कति ठाउँमा चिरा परेका कुराहरू र कति ठाउँमा भङ्गै भएका कुराहरू जुन मानव बस्तीको वरिपरिसम्म त हामीले केही देख्यौं होला त्यो पनि हामीले सबै निकाल्न सक्यौँ कि सकेनौँ भन्ने एउटा कुरा छ भने त्योभन्दा माथिल्लो भागमा त हामीले अध्ययनै गरेनौँ नि त त्यो ठाउँमा चाहिँ अफकोर्स हाम्रो पहिरोहरू त देखिए पहिरो गएको 72 सालको भुइँचालोपट्टि गइसकेका पहिरो त हामीले देख्यौँ र यहाँ पहिरो गए पनि भन्यौँ तर हामीले नदेखेको कुरा भनेर चाहिँ के हो त भन्दाखेरि अहिले भने जस्तै पहिरो जानलाई तयारी अवस्था जुन बनाए त्यसले त्यो भनेको चाहिँ ठूल्ठूला चिराहरू भङहरू होइन अथवा चाहिँ जुन त्यसको हल्लावटको कारणले गर्दाखेरि जमिन चाहिँ के भयो खुकुलो भयो जुन पहिला चाहिँ अलिकति बलियो भएर बसेको जमिनहरू चाहिँ खुकुलो भयो त्यस्तै पहिला ती पहाड़हरूमा अथवा हिमाली भागमा भएका जुन चट्टानी भूभागहरू छ त्यहाँ भएका जुन क्र्याकहरू हामीले भन्छौँ चट्टानमा क्र्याकहरू अथवा फ्र्याक्चर्सहरू होइन अथवा दरारहरू त हुन्छ नै तर त्यो दरारहरूमा चाहिँ के हो त भने त्यो कम्पनले गर्दाखेरि यसलाई चाहिँ कमजोर बनाइदिएको र त्यसपछि चाहिँ आकाशको पानी र जलवायु परिवर्तनको कारणले गर्दाखेरि बरफ पग्लिने कारणले गर्दाखेरि जुन पानीहरू निस्क्यो त्यसबाट त्यो पानीहरू चाहिँ त्यो क्र्याकहरूबाट जमिन मुनि छिरेर अनि त्यो पानीले चाहिँ तलभित्र छिरेपछि उसले के भयो पुस गर्दै अनि जमिनलाई अस्थिर गरेको हुन सक्ने सम्भावना चाहिँ म्याक्सिमम छ यो चाहिँ धेरै सम्भावना छ र त्यो कारणले गर्दाखेरि यो जोखिम चाहिँ अहिले बढेर धेरै घटनाहरू चाहिँ यो फ्रिक्वेन्सी भनौँ छिट्टै छिट्टै भइरहेको छ नि यहाँ भनौँ 2-3 वर्षको बीचमा अथवा वर्षेनी पनि कति केसमा भइरहेको छ भनेपछि यो बढ्नुमा चाहिँ 72 सालको भुइँचालो चाहिँ पक्कै पनि एउटा कारण हुनुपर्छ तर यसलाई प्रमाणित गर्नको लागि चाहिँ हाम्रोमा एकदमै कमजोरी भनेको चाहिँ अहिले के छ भने हामी जुन उच्च हिमाली भूभागमा जहाँ चाहिँ यो सुरुवात हुने ठाउँहरू छ त्यो ठाउँमा गएर साइटमा नै गएर चाहिँ अध्ययन गरिरहेको गरिसक्न सकेको अवस्था चाहिँ छैन र नभए चाहिँ पक्कै पनि भद्रशालको भुइँचालले धेरै हदसम्म चाहिँ यसलाई चाहिँ उक्साएको छ भने चाहिँ हामीले सक्छौँ।
2: पछिल्लो समय हिमाली पहाड़ी क्षेत्रका नदीहरूमा आएको बाढ़ीमा चाहिँ त्यसको कारण हामीले खोज्दै जाँदा निकै माथि हुन्छ हिम नदीकै छेउमा अथवा पहिरो पनि निकै माथि गएको। यसरी हेर्दाखेरि नदी कसरी थुनियो, गिग्रान कहाँबाट आयो भनेर यी किसिमका वैज्ञानिक कारणहरू पत्ता लगाउनु कतिको आवश्यक छ?
1: एकदमै आवश्यक छ। किन भन्दाखेरि जति पनि घटना घट्छन् घटनाले विपद ल्यायो, मान्छेको ज्यान लयो, सम्पत्तिको क्षति भयो, यो सबै त भइहाल्यो होइन, हाम्रो पूर्वाधार सबै सखाब भयो, यो छँदैछ। तर जुन सुकै घटनाबाट पनि केही पोजिटिभ कुरा हेर्नुपर्छ भन्ने चाहिँ हाम्रो जुन पहिलादेखि भन्ने चलन छ, त्यसमा चाहिँ यस्ता घटनाबाट चाहिँ हामीले सिक्ने भनेको भविष्यको लागि हामी तयार हुनुपर्ने हो होइन। अनि भविष्यको लागि तयार हुनको लागि चाहिँ के चाहिन्छ भन्दाखेरि यस्ता घटना किन घट्यो होला, कसरी घट्यो होला, कहाँबाट घट्यो होला, यसको मुख्य कारण के होला भन्ने पत्ता लगाउन सक्यो भने अब हामीलाई के सहयोग हुन्छ भविष्यको लागि चाहिँ यो विपद अथवा जोखिमको न्यूनीकरणको लागि चाहिँ हामीलाई के चाहिँ सजिलो हुन्छ भन्दाखेरि यो जुन घटनाहरू घटेका छन् त्यस्तै भूगर्भ भएका अथवा भू बनोट भएका अन्य ठाउँहरू हुन्छन्, त्यो ठाउँहरूमा जुन हामीले पत्ता पनि लगाइसकेका छौँ कुन ठाउँ चाहिँ यस्तो हुनसक्छ भनेर, जस्तो भौगर्भिक नक्साहरू बनेका छन् त्यो भौगर्भिक नक्साहरूको आधारमा यो ठाउँको भू बनोट र अन्य उस्तै खालका भू बनोट भएको क्षेत्रमा चाहिँ भोलि फेरि यस्तै घटना घट्न सक्छ है भन्नको लागि चाहिँ हामीलाई के भन्छ भने एउटा वार्निङ हुन्छ र हामीले चाहिँ त्यो ठाउँमा गएर अध्ययन पहिला नै गर्न सक्यौं र त्यहाँ चाहिँ जोखिम मूल्याङ्कन गर्न सक्यौं र जोखिमलाई घटाउने कामहरू गर्न सक्यौं भने त भविष्यमा यस्तै घटनाबाट हुन सक्ने क्षतिहरू छ त्यसलाई घटाउन सकिन्छ नि त। त्यो कारणले गर्दाखेरि यो अहिलेका घटनालाई चाहिँ हामीले के मात्रै हेरेर भएन भन्दाखेरि यसबाट क्षति भयो यति भयो भने चाहिँ हामी पूर्वमा हात लाएर बस्ने अथवा चाहिँ यो प्रकृतिले यस्तो गर्यो अथवा भगवान्ले यस्तो गर्नुभयो भन्ने कुरा सुनिहाल्नु पनि यो मेल खाँदैन। यो भनेको चाहिँ के छ भने धेरै हदसम्म चाहिँ हाम्रै कारणले भले चाहिँ नेपालले नै त्यसमा कति कन्ट्रिब्युसन गर्यो भन्ने कुरा थाहा छैन होला, एकदमै कम छ नगर्ने होला, तर ओभरअलमा भन्दाखेरि संसारभरिका मान्छेहरू जुन एक्टिभिटी हामीले इन्डस्ट्रियलाइजेसन गरिरहेका छौँ अथवा चाहिँ धेरै चाहिँ शहरीकरण भइरहेको छ, यो सबै कारणले गर्दाखेरि चाहिँ के छ भन्दाखेरि यो चाहिँ भएको हो। त्यस कारणले यसलाई प्राकृतिक हिसाबले अथवा प्रकृतिले यस्तो गर्यो भनेर बस्न मिल्ने अवस्था पनि छैन र अर्को भनेको चाहिँ भगवान्को कारणले भन्ने अवस्था पनि छैन। कुरा चाहिँ के हो त भने हाम्रा नीति पनि त्यो अनुसारले बनाउन नसक्दाखेरि र जोखिमको मूल्याङ्कन गर्न नसक्दाखेरि यस्ता घटनाहरूबाट चाहिँ हामीले पाठ सिक्न नसक्दाखेरि चाहिँ अथवा यसबाट हामीले तयारी गर्न नसक्दाखेरि धेरै क्षति चाहिँ भइरहेको कारणले गर्दाखेरि यसलाई चाहिँ हामीले सकारात्मक हिसाबले भोलिको लागि तयारीको लागि चाहिँ हामी बस्नुपर्छ।
2: यी भनिएका यी कहाँबाट शुरू भयो, कसरी थुनियो, गिग्रान कहाँबाट आयो भन्ने किसिमका वैज्ञानिक तथ्यहरू चाहिँ प्राविधिक कुराहरू चाहिँ केवल वैज्ञानिक अध्ययनका लागि मात्रै होइनन्, आम नागरिक र भविष्यको पूर्व चेतावनीसँग पनि जोडिएको छ भनेर तपाईँले भन्नुभयो। त्यो कुरा चाहिँ हाम्रो नीति निर्माण क्षेत्रमा बुझाउन सकिएको छ कि छैन र त्यहाँबाट बुझेर त्यो अनुसारको नीति निर्माण अब चाहिँ अवलम्बन गर्नु कतिको आवश्यक छ?
1: एकदम आवश्यक छ। हामी त धेरै पहिलादेखि नै गरिरहेको यो विषयमा चाहिँ होइन, विशेष गरी नेपालमा चाहिँ हामीले के चाहिँ बुझ्न जरुरी छ भने पहिलादेखि नै भूगर्भको जुन पाटो छ त्यसको अध्ययन चाहिँ एकदमै कमजोर हुँदै आएको र यो भौगर्भिक अध्ययनको पाटो चाहिँ एकदमै कमजोर ओभरअलमा भन्दाखेरि नेपालमा अध्ययनको पाटो नै सबै कमजोर छन्, त्यो मध्ये पनि भौगर्भिक अध्ययनको पाटो चाहिँ पहिलादेखि नै एकदमै कमजोर भइरहेको अवस्था हो होइन। यसको चाहिँ एउटा ज्वलन्त उदाहरण चाहिँ हामी कसरी भन्न सक्छौँ भने सरकारी निकायबाट अथवा उहाँहरूले पर्याप्त मात्रामा यसलाई ध्यान दिनुभएको छैन भन्ने कुरा चाहिँ अहिलेसम्म पनि भएको छैन भन्ने कुरा चाहिँ जस्तो सड़क विभागमा जहाँ चाहिँ तपाईँको पूर्वाधार विकासको र सड़क निर्माणको चाहिँ मुख्य जिम्मा चाहिँ लिनुभएको संस्था छ, सरकारी निकाय हो, त्यो ठाउँमा अहिलेसम्म भूगर्भविदलाई एउटा त्यहाँ कति इन्जिनियरहरू हुनुहुन्छ होला तर एकजना पनि भूगर्भविदको त्यहाँ चाहिँ पोस्टिङ छैन, दरबन्दी छैन। अब भनेपछि के हुन्छ भन्दाखेरि यो भूगर्भलाई त जति बेला घटना घट्छ अनि त्यसपछि मात्रै भूगर्भविदहरू अथवा भूगर्भसम्म जानेका मान्छेहरूलाई ल यहाँ के भयो भनिदिनु पर्यो भन्ने कुराहरू यस्तो आएको चाहिँ हामीले देखिरहेका छौँ भने त्यो एउटा उदाहरण मैले त्यहाँ मात्रै मैले तपाईँलाई दिन खोजेको। अर्को पाटो के हेर्यो भने जस्तै स्थानीय निकाय हामीले भन्यो भने स्थानीय निकाय भने त यो विपद सम्बन्धी सेक्टरमा र अहिले चाहिँ पूर्वाधार विकासमा पनि स्थानीय सरकारहरूको ठूलो रोल छ होइन, त्यहाँ चाहिँ पनि तपाईँले हेर्नुभयो भने चाहिँ पर्याप्त मात्रामा कुनै पनि प्राविधिकहरू छैनन् र कुनै पनि ठाउँमा तपाईँको भूगर्भविदलाई त पोस्टिङ दरबन्दी त्यहाँ पनि राखिएको छैन। भनेपछि के छ भन्दाखेरि एउटा सेन्ट्रल गभर्मेन्टको हिसाबले हेर्दाखेरि पूर्वाधार निर्माण गर्ने ठाउँमा पनि भूगर्भविदलाई ठाउँ छैन भने स्थानीय तहमा पनि ठाउँ छैन। त्यस्तै अब अर्को चाहिँ कुरा के आउँछ भन्दाखेरि जस्तो विपद प्राधिकरणहरू भन्यो भने त्यहाँ पनि पर्याप्त मात्रामा जुन पछि बन्यो विपद प्राधिकरणले चाहिँ विभिन्न खाले पहिरोदेखि लिएर योसँग जोडिएका अहिलेका जस्ता घटना क्यास्केडिङवाला घटनाहरू हेर्नुपर्छ, त्यो ठाउँमा पनि हामीले हेर्यौँ भने के छ भने भूगर्भविदहरू एक दुईजनाको क्षमत छ होला तर पर्याप्त मात्र त्यहाँ पनि छैन। अब भनिसकेपछि के छ भन्दाखेरि यो पाटोमा चाहिँ हाम्रो सरकारी निकायहरूले नीति निर्माताहरूले नै भन्नु पर्ला, नीति निर्माताहरूले चाहिँ पर्याप्त मात्र ध्यान नदिएको र यो विषयलाई ओझेलमा पारिएको अथवा यसलाई चाहिँ भगवानकै कारणले भएको भन्ने बुझाएको भएको आधारमा योभन्दा अगाडि बढ्न हामीले सक्दै सक्ने अवस्थै होइन, यो त जसरी पनि हुने नै हो। यहाँ चाहिँ तपाईँको अध्ययन गरे पनि पूर्व तयारी गरे पनि जे गरे पनि हुने के हो र भनेर चाहिँ बुझेको जस्तो हामीले देख्छौँ। अब तर त्यो परिपाटी चाहिँ यदि हामीले तोड्न सकेनौँ भने चाहिँ अहिले भर्खरका दुईटा जुन ठूला घटना भए यिनीहरूले त हामीलाई एकदम वार्निङ एउटा चाहिँ के दिइरहेको छ भन्दाखेरि ल है, हाम्रो हिमाली क्षेत्रबाट जुन चाहिँ बम विस्फोट जस्तो भएर पहाड़हरू खस्ने र त्यसबाट सिर्जित अरू बाढ़ी जन्ने घटनाले जति पनि क्षति भइरहेको छ यसले चाहिँ तिमीहरूले अहिले सजग भएन भने भविष्यमा यो बढ्दै जाने हो, त्यो घट्नेवाला चाहिँ छैन भन्ने कुरा चाहिँ अहिले देखाइरहेको चाहिँ देखिन्छ।
2: पानी र पर्वत विशेष पहिलो नेपालमा अहिले हामी बारम्बार आइरहेका बाढ़ी पहिरो सड़क भाँच्ने लगायत घटना तथा भूगर्भीय जोखिमका बारेमा भूगर्भविद डाक्टर सुबोध ढकालसँग कुराकानी गरिरहेका छौं। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
4: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
3: विशेषताहरू:
4: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
3: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
4: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
4: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: नई ढाकुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनमा तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल पानी र पर्वत विशेष बदलिदो नेपालमा हामी बारम्बार आइरहेका बाढ़ी पहिरो सड़क भाषिने लगायत घटना तथा भूगर्भीय जोखिमका बारेमा भूगर्भविद डाक्टर सुबोध ढकालसँग कुराकानी गरिरहेका छौं। कार्यक्रममा अब चाहिँ यो भौतिक क्षति र यसको वास्तविकताको बारेमा चर्चा गरौं। यस वर्षको मनसुनमा मात्रै देशमा 3 पटक चाहिँ ठूला बाढ़ीका घटना भए, मानवीय क्षति धेरै भयो, भौतिक क्षति एकदमै धेरै भयो। यो क्षतिको परिमाणलाई प्राकृतिक रूपमा स्वाभाविक मान्ने कि हाम्रो कमजोरीले गर्दाखेरि बढ़्यो भनेर भन्ने? अब
2: हजुर, अब यसमा चाहिँ अहिले भर्खर हामीले चाहिँ कुरा के गर्यौं भन्दाखेरि यो किन यस्तो घटना घटिरहेको छ भन्ने कुरालाई हामीले गर्यौं भने यो भनेको क्षतिको कुरामा चाहिँ यो धेरै जसो हदसम्म अहिले एकछिन अगाडि पनि हामीले अलिकति कुरा चाहिँ गरेका थियौं। त्यो भनेको जुन हाम्रो बस्ती व्यवस्थापनको कुरा छ र हाम्रो चाहिँ सड़क निर्माणको जुन कुराहरू छ त्यो चाहिँ के छ भन्दाखेरि अलिकति नमिलिरहेको जस्तो हामीले देखिरहेका छौं। उदाहरणलाई हामी के भन्छौँ भन्दाखेरि खोलाको बगर छ, 2 वर्ष अगाडि ठूलो बाढ़ी आयो एकछिनलाई मानौं, त्यो बाढ़ीले चाहिँ ठूलो धेरै गेग्रानहरू ल्यायो, त्यो गेग्रान छुपारेको थियो, त्यो खोला चाहिँ के हो त भन्दाखेरि 2 वर्षपछि हेर्दाखेरि अलिकति कटान गर्दै ऊ चाहिँ अलिकति तलतिर सर्यो भने त्यही बगरमा आएर हामीले बस्ती बसाउन सक्नेछौँ होइन। त्यहाँ चाहिँ कसैले यो ठाउँमा बस्ती नबसाऊ भन्ने के पनि हामीलाई बाधा गर्दो के पनि छैन भनेपछि हाम्रो एउटा उदाहरण मैले दिँदैछु। र अर्को भनेको चाहिँ जस्तो हाम्रो चाहिँ बस्ती विकास कस्तो भइदियो भन्दाखेरि कुनै हामीले पहाड़को हामीले अहिले कल्पना गर्यौँ भने पहाड़को चाहिँ फेरीमा अलिअलि बस्ती छ, त्यसपछि बीचमा गएर अलिअलि बस्ती हुन्छ, फेरि पहाड़को टुप्पामा फेरि अरू अरू बस्तीहरू छ। ओभरअलमा हेर्दाखेरि के हुन्छ भने पहाड़को फेरीदेखि टुप्पोसम्म नै हामीले बस्ती बनाइरहेका छौँ भनेपछि अब त्यो बस्तीमा भएका मानिसहरूलाई त हामीले विकासका निर्माणका कामहरू त गर्नु पर्यो, जस्तो बाटोघाटो लानु पर्यो, बिजुली लानु पर्यो, पानीको सुविधा ल्याउनु पर्यो भनेपछि त्यो सबै गर्दा गर्दै के छ भने एक भनेको मतलब यति धेरै खर्च हुन्छ हाम्रो एउटा कुरा त्यो छ भने अर्को भनेको पहाड़लाई छिया छिया बनाएर हामीले काटिरहेका छौँ भनेपछि अब यसले के गरिरहेछ भने एउटा हाम्रो जुन बस्ती बसेको छ त्यो ठाउँ नै भूगर्भलाई नै कमजोर अथवा चाहिँ भूगर्भबाट सिर्जित हुन सक्ने जुन प्रकोपहरू छ त्यसलाई निम्ताउनको लागि एकदम मिल्दोजुल्दो वातावरण हामीले बनाइदिइरहेका छौँ। अर्को कुरा भनेको चाहिँ जति पनि भूप्रयोग नीति भनिरहेको छौँ भूप्रयोग नीतिमा चाहिँ बस्तीको मात्रै कुरा होइन कि अब कति ठाउँमा चाहिँ तपाईँको एकदम खेतीयोग्य जमिन छ, खेतीयोग्य जमिनमा गएर हामीले बस्ती बसाइदिन्छौँ अथवा चाहिँ जहाँ चाहिँ तपाईँले माइनिङ गरेर चाहिँ देशमा केही इन्कम गर्न सकिन्छ अथवा चाहिँ हामीले इकोनोमिक रूपमा हामीले हेर्न सक्छौँ त्यो ठाउँमा नै गएर हामीले के गर्छौँ बस्तीहरू बसाइदिन्छौँ भनेपछि ठ्याक्कै चाहिँ के मिलिरहेको छैन भने कुन जमिनलाई चाहिँ हामीले बस्ती विकासमा लगाउने, कुन ठाउँलाई चाहिँ खेतीपातीमा लगाउने, कुन ठाउँलाई चाहिँ माइनिङ गर्ने अथवा कुन ठाउँमा चाहिँ हामीले अहिले भन्ने भने हाम्रो हाइड्रो पावरको कुराहरू पनि आइरहेको छ, कुन ठाउँमा चाहिँ हामीले अरू पूर्वाधार विकासका कामहरू गर्ने त्यो कुराहरूलाई क्लियर कट चाहिँ हामीले नगर्दाखेरिसम्म जसलाई जहाँ मन लाग्यो त्यहाँ गएर बस्दिँदाखेरिसम्म यो घटनाहरूबाट हुने क्षति जुन छ त्यो चाहिँ बढ्दै जान्छ। उदाहरणलाई चाहिँ अहिले नै हामीले भने खोलाको किनारमा बस्ती नभएर तपाईँको खोलाको अलिकति माथि जुन अहिलेको रिच भनेको छ भनौँ 20-25 मिटर भन्दा माथि होइन सम्म मात्रै पनि हाम्रा बस्तीहरू भएको भए अहिले जुन बुढी गण्डकी त्योभन्दा पहिला हाम्रो चाहिँ के थियो भने भोटेकोसी थियो, भोटेकोसीको जुन डिजास्टर थियो त्यो लेभलको क्षति त हुन्थेन होला नि त कुराहरूको लागि, त्यो बस्तीको मात्रै कुरा होइन। हाम्रा चाहिँ जुन विकास निर्माणमा चाहिँ अहिले भर्खर मैले कुरा गर्थे हाइड्रो पावर अथवा चाहिँ हाइड्रो पावरको लागि टनहरू बनाइरहेको छौँ त्यो चाहिँ एउटै रिभर बेसिनमा चाहिँ 12-13 अथवा 10-11 अथवा 8-10 होइन अनि त्यत्रा चाहिँ तपाईँले हाइड्रो पावरहरू कसरी इन्भेस्ट गरिरहेछौँ हामीले भन्ने अर्को एकदम इम्पोर्टेन्ट कुरा छ। त्यसमा पनि के छ भने जोखिमको पुरापुर मूल्याङ्कन नगरिकन भनेको मतलब उपल्लो तटमा के हुँदैछ के हुन सक्छ भन्ने कुराको राम्रोसँग अध्ययन नगरिकनै हामीले क्यास्केडको रूपमा चाहिँ हामीले के गरिरहेछौँ हाइड्रो पावरका प्लान्टहरूलाई राखिरहेको छौँ होइन। अब भनेपछि त जलविद्युत निकाल्ने भन्दा पनि कसरी यो दिगो हुनसक्छ भन्ने कुरालाई त चटक्कै बिर्सेको हामीले देख्यौँ नि त। यो चाहिँ एउटा भनेको जमिन उपयोगको कुरा छ भने अर्को भनेको हाम्रो पूर्वाधार विकासमा चाहिँ हाम्रो सोच अथवा हामीले पर्याप्त मात्रामा चाहिँ अध्ययन गर्न नसक्दाखेरि क्षति भइरहेको त्यो कारणले गर्दाखेरि यो जति पनि अहिले क्षति भएको छ त्यो प्राकृतिक हिसाबले मात्रै भएको क्षति कुनै पनि हालतमा होइन। यो चाहिँ के छ भने हामीले अलिकति बेनिफिट अफ डाउटको हिसाबले हामीले हेर्दाखेरि चाहिँ यो भोटेकोसीवाला जुन थियो त्यसमा चाहिँ अनएक्सपेक्टेड भनेर जुन भनिएको छ त्यो अब यसबाट त हामीले लेसन त लर्न गर्नु परिहाल्यो परिहाल्यो। र त्यसमा पनि के छ भने खोलाको ठ्याक्कै नजिक गएर बगरमा अहिले हामीले भने जस्तै बगरका हाम्रो टेरेस लेभर भन्छौँ 1-2-3 भनेर हामीले भन्छौँ त्यहाँ नै गएर हामीले बस्ती बसाइदिन्छौँ घरहरू घरहरू बनाइदिन्छौँ भने त त्यो त बाढी आउँदाखेरि जाने नै भनेर बनाएको हो। जस्तो
1: तपाईँले भन्नुभयो जस्तै भोटेकुसीमा ठुलो बाढी आयो एउटा कुरा मानौँ, तर बुढी गण्डकीमा आएको बाढीले नै मोटर रेबल पुल दुईटा बगायो होइन। त्यसै गरी थामेमा आएको बाढीले सानै बाढी हो तर अलि तल झरेर निकै तल गएर दुधकुसी नदीको एउटा पुल भत्काइदियो। भनेपछि हाम्रा ती संरचनाहरू अर्थात् हामीले त्यहाँ प्राविधिक रूपमा इन्जिनियरहरूले नक्सा बनाउँदै गर्दा अथवा त्यहाँको लागि काम गर्दै गर्दाखेरि पनि ती कुनै पनि अनुमानहरू गरिँदैन नि कि यति ठुलो बाढी आउँछ यतिसम्म चाहिँ गर्नुपर्छ भन्ने कुरा।
2: हजुर, अब त्यो चाहिँ यस्तो छ, नर्मली के छ भने सड़कको केसमा त हामीले पहिलेदेखि भन्दा आएको अझै पनि त्यस्तै कुरा छ भनेको डोजर ड्राइभर इन्जिनियर भन्छौँ भनेको इन्जिनियर साहबहरू हुनुहुन्छ, तर नर्मली त्यहाँ रोल कसको हुन्छ भने डोजर ड्राइभरको हुन्छ भनेर विशेष गरी ग्रामीण सड़कमा त्यस्तो छ भने अब सेन्ट्रल लेभलबाट सड़क विभागले बनाउने सड़कहरूमा पनि धेरै ठाउँमा चाहिँ हाम्रो त्यो डिजाइन चाहिँ एकदम मिलाएर बनाएको चाहिँ देखिँदैन। हाम्रो जस्तो भूकम्पीय जोखिम बढी भएको देशमा भूकम्पको तरङ्ग आउँदाखेरि हामीले चाहिँ जुन पहाडलाई काटिसक्यौँ काटिसकेपछि कत्रो हाइटमा चाहिँ हाम्रो पहाडलाई राख्ने कति एङ्गलमा काट्ने होइन कति भिर बनाउने भिजालोपन एउटा हुन्छ नि कति बनाउने त्यो कुराको पनि लेखाजोखा नगरिकन हामीले गर्ने एउटा चलन छ भने तलबाट खोला बहिरहेको छ भने त्यो खोलाले कटान गर्दाखेरि माथिबाट अहिलेको हामीले पृथ्वी राजमार्गमा देखेको जस्तै जति भाँसिरहेको छ भाँसिन सक्ने सम्भावनालाई पनि खासै धेरै वास्ता नगरिकन पहाडले काट्ने र जहाँ पनि काटिदिने अनि भौगोलिक हिसाबले सम्वेदनशील ठाउँमा पनि गएर पहाडै काटिदिने त्यसमा चाहिँ हामी टनलमा जानुपर्छ भन्नेमा नलाग्ने भनेपछि यो प्रविधिको हिसाबले हेर्दाखेरि नै हामी के छौँ भने पछाडि देखिरहेछ नि त। भनेपछि हामीसँग नलेज नभएको पनि होइन, हामीसँग ज्ञान नभएको पनि होइन, इन्जिनियर प्राविधिकहरू नभएको पनि होइन, तर जुन ज्ञान छ र सिप छ र त्यहाँ चाहिँ प्राविधिकहरू हुनुहुन्छ उहाँहरूले चाहिँ आफ्नो विवेक र आफ्नो पढाइको कुरालाई अथवा आफ्नो नलेज र विवेकलाई चाहिँ ज्ञानलाई चाहिँ राम्रोसँग प्रयोग गरिएको छैन भन्ने कुरा चाहिँ हामीले यसबाट स्पष्ट रूपमा देख्छौँ। र त्यस्तै चाहिँ तपाईँको जस्तै पुलहरू जुन गाछन् अब अहिलेको घटनालाई मात्रै मानेर होइन कि ओभरअलमा हामीले हेर्दाखेरि त्यसैभरि हेर्ने भने अब पुलको हाइट चाहिँ कति राख्ने त भन्ने कुरा पनि एउटा छ नि। भनेपछि अब खोलामा चाहिँ उदाहरणको लागि 100 वर्षको बाढी अथवा 200 वर्षको बाढीको हामीले इमाजिन गरेर यदि तपाईँले चाहिँ पुलको हाइट बनाउन सक्यो भने धेरै बाढीहरूबाट हुने क्षति जुन छ पुलमा हुने क्षति त्यसलाई चाहिँ हामीले बचाउन सक्छौँ नि। तर हामीले चाहिँ के हुन्छ भने थ्योरिटिकली भन्दाखेरि चाहिँ यो सबै कुराहरू गरिन्छ भनेर जुन भनिरहेको छ फिल्डमा गएर अध्ययन गर्दाखेरि चाहिँ धेरै ठाउँमा यस्तो नभएको हामीले चाहिँ पाइरहेका छौँ। जस्तो पृथ्वी हाइमा चाहिँ अब 1993 अलिकति पहिलाको कुरा हो, अहिले पनि खासै धेरै चेन्ज भएको छैन। मा चाहिँ जति हाइवेमा चाहिँ धेरै पुलहरू बगाएको थियो 1993 जुन सेन्ट्रल नेपाल क्लाउड बर्स्ट भन्थ्यो हामीले त्यो बेला चाहिँ धेरै पुलहरू बगेको थियो। हामीले चाहिँ हेर्दाखेरि के छ भने पुलको हाइट चाहिँ यति कम राखेको थियो होइन, त्यो कारणले गर्दाखेरि त्यो बाढीले चाहिँ लगेको भन्ने कुरा छ होइन। अब भनेपछि के छ भने हाम्रो जुन जति तपाईँले चाहिँ सतर्कता अप्नाएर जे जे प्यारामिटर्सहरू चाहिँ हामीले स्टडी गरेर अनि त्यसको आधारमा हाम्रो डिजाइन गर्नुपर्ने हो हाम्रा पूर्वाधार निर्माण गर्दाखेरि त्यो कुरामा चाहिँ हामी एकदम राम्रोसँग चाहिँ फलो गरेका छैनौँ भन्ने कुरा छ यसबाट।
1: यसमा कतै न कतै हाम्रो इन्जिनियरिङ जुन शिक्षा छ यो शिक्षामा भएको कोर्स पनि हाम्रो भूगोल सुहाउँदो छैन कि अथवा उनीहरूलाई अध्ययन गर्दाखेरि हाम्रो भूगोल हाम्रोमा चाहिँ यही यस्तो किसिमका जोखिम हुन्छन् र यतिसम्मको चाहिँ बनाउनु पर्छ भन्ने छैन कि अथवा हाम्रो प्राविधिक जनशक्ति चाहिँ प्रशासन अथवा राजनीतिको प्रेसरमा काम गर्छ कि केही न केही त होला त्यहाँ, नत्र त कम्तीमा ठूला त्यस्तो बाढी आउन सक्ने ठाउँमा बीचमा पिल्लर भएका पुलको सट्टा पिल्लर नभएको हुन्थ्यो होला, अलि उचाइ हुन्थ्यो होला।
2: पढाइको हिसाबमा चाहिँ मलाई जहाँसम्म लाग्छ मेरो आफ्नै अनुभवमा पनि किनभने म इन्जिनियरहरूलाई पनि पढाउने ठाउँमा थिएँ पहिला भनौँ न, त्यो कारणले गर्दाखेरि र हामीले पनि त्यहाँ कोर्सहरू डिजाइन गर्दाखेरि त्यो गर्नुपर्छ भन्ने कुरा यस्ता कुराहरूलाई ध्यान दिनुपर्छ भन्ने कुराहरू र उहाँले चाहिँ पढ्दाखेरि इन्टरनेसनल स्ट्यान्डर्डमा नै पढिरहेको कारणले कोर्सहरू चाहिँ मिलोज पनि भएको कारणले र फिल्डलाई चाहिँ स्टडी गर्ने कुराहरू चाहिँ त्यहाँ भएको कारणले गर्दाखेरि पढ्दाखेरिको कुरामा चाहिँ मलाई त्यति साह्रो कमजोरी नहोला जस्तो लाग्छ। अफकोर्स त्यसमा चाहिँ यस्ता घटनाहरूलाई चाहिँ हामीले के हो भने जस्तो केस स्टडीको रूपमा राखेर अनि हामीले चाहिँ कुनै विद्यार्थीले प्रोजेक्ट वर्क गर्दाखेरि चाहिँ उहाँहरूले चाहिँ के छ भने यस्ता घटनाहरूको बारेमा प्रोजेक्ट वर्क गर्न लगाएर अनि त्यसपछि उहाँहरूलाई चाहिँ सजग गराउने है यस्तो हुनसक्छ भन्ने कुरामा चाहिँ अझै बढी सजग गराउने चाहिँ हामीले गर्न सक्छौँ एउटा पाटो छ। त्यसमा सुधार गर्नु पर्दैन भने चाहिँ होइन, त्यसलाई सुधार गर्नुपर्छ, तर यो नहुनुमा चाहिँ मुख्य कारण चाहिँ त्यो हो जस्तो मलाई लाग्दैन। या मुख्य कारण चाहिँ के हो त भन्दाखेरि हाम्रो पहिलेदेखिकै चलन भनेको चाहिँ हामीले काम गर्दै जान्छौँ अनि त्यसपछि अघिल्लो वर्ष अर्कोले गरेको हुन्छ अनि त्यसलाई हामीले फलो गर्दै जान्छौँ होइन, कन्टिन्यू गर्दै जान्छौँ होइन। त्यो कारणले गर्दाखेरि के हुन्छ भन्दाखेरि हामीले आफ्नो विवेक अथवा आफूले चाहिँ नयाँ कुराहरू चाहिँ हामीले खासै गर्नलाई अलि भनौँ न तत्पर नहुने अगाडि नबढ्ने पहिला जे गरेको छ त्यो अनुसारै गर्दाखेरि त्यो सजिलो हुने भयो। त्यस कारणले गर्दाखेरि होइन यसबाट चाहिँ यस्तो चाहिँ हामीले परिवर्तन गर्यो भने त्यसबाट यसको रिजल्ट चाहिँ राम्रो आउला भन्ने कुरामा चाहिँ हामी नलागेको हो कि जस्तो चाहिँ एउटा मलाई चाहिँ लाग्छ। र अर्को भनेको नीति निर्माणमा चाहिँ कमजोरी पक्कै पनि छ, नीति निर्माणमा चाहिँ सही प्राविधिकहरू नीति निर्माण गर्ने ठाउँमा चाहिँ छैनन् भन्ने कुरामा चाहिँ म चाहिँ प्रष्ट छु। अहिले मैले यहाँलाई भूगर्भविदको एउटा कुरा गरेँ भने किनभने भूगर्भविद भनेपछि अहिलेलाई के मात्रै भन्न भएन भने भूगर्भ उनीहरूले जानेछन् मात्रै भन्नु भएन कि अहिले जति घटना घटिरहेको छ यो विपदका घटनाहरू भइरहेछ त्यसलाई न्यूनीकरण गर्नको लागि तिनीहरूको चाहिँ ज्ञानलाई चाहिँ प्रयोग गर्ने भन्न खोजेको र त्यो सँगसँगै ढुङ्गामा गिटी बालुवादेखि हाम्रो देशमा त धेरै कुरा छ नि त कन्स्ट्रक्सन म्याटेरियल भन्ने आएको छ निर्माण सामग्रीको कुरा भनिरहेको छौँ होइन अनि त्यो सबै कुराहरूलाई पनि समग्र रूपमा चाहिँ उहाँहरूको ज्ञानलाई प्रयोग गर्न नसकेको भनिरहेको अवस्थामा चाहिँ यो कुराहरूलाई चाहिँ पोलिसीमा चाहिँ कमजोरी भएको चाहिँ देखिन्छ
1: पछिल्लो समयमा यो नदी करिडोरबाट ठूला ठूला सड़क बनाउने क्रम चाहिँ होड चलेको छ र पछिल्लो समयमा अझै मध्य पहाड़ हुँदै माथिल्लो पहाड़सम्म पनि नदी करिडोरबाट बाटो खोल्ने कुरामा चाहिँ हाम्रो विशेष गरी राजनीतिक कर्मीहरूले चाहिँ एकदमै ठूलो सपना बाँडेको पाइन्छ भनौँ मानौ मधुतकोशीको तिरैतिर करिडोर खोलेर माथि सगरमाथाको छेउछाउसम्म ठूलो सड़क पुर्याइन्छ तराईबाट एकैछिन नपुगिन्छ भन्ने किसिमका आश्वासनहरू बढ़ी बाँडेको पाइन्छ अब त्यस्ता किसिमका कुराहरूलाई अब यी घटनाक्रमहरूबाट के सिक्नु पर्ला र हामीले सड़क बनाउँदा विशेष कस्तो ठाउँ रोज्नु पर्ला
2: हजुर अब विशेष गरी सड़क बनाउँदाखेरिको मुख्य कुरा भनेको चाहिँ हामीले के भन्छ दिगोपन भनेर हामीले भन्छौँ होइन अनि त्यो दिगोपनको लागि चाहिँ अब अहिलेका घटनाले के देखाइरहेको छ भने खोलाको नजिक सड़कहरू ल्याएको छौँ त्यो लेभलको चाहिँ सुरक्षित होइन भन्ने कुरा चाहिँ देखाइरहेको छ त्यसको मतलब चाहिँ कुनै पनि ठाउँमा हामीले खोलाको नजिकबाट सड़कै लानु हुँदैन भनेको चाहिँ होइन तर हामीले त्यसको लागि चाहिँ के छ भने खोलाको डाइनामिजम हामीले भन्छौँ खोला चाहिँ कतिको डाइनामिक छ अथवा उसको चाहिँ कटान गर्ने क्यापासिटी के छ बाढीबाट आएका गेग्रानहरू थुप्रिने क्रम कस्तो छ अथवा ऊ चाहिँ शान्त खालको खोला छ अथवा के छ होइन त्यो खालको कुराहरूलाई हामीले स्टडी नगरिकन र त्यो खोलाको छेउमा भएको जमिन कहिले बन्यो अथवा कसरी बन्यो र त्यहाँ चाहिँ तपाईँको त्यो जुन डिस्कोहरू त्यहाँ भएको हुनसक्छ त्यो कुनै बेलाको चाहिँ बगर थियो होला अथवा थिएन होला अथवा पहाड़बाट माथिबाट खसेको जुन पहिरो छ पहिरोको म्याटेरियल त्यहाँ थुप्रिएर त्यो बनेको होला कि भन्ने कुरा जुन छ कसरी त्यो बन्यो होला भन्ने कुराको वास्तै नगरिकन जहाँ पनि खोलाको छेउ भेटेपछि खोलाको छेउबाट पहिरो फेरि यो सड़कहरू लाने त्यो क्रमलाई त हामीले रोक्नै पर्छ यसले पनि पाठ सिकाएकै छ हामीलाई र अर्को भनेको चाहिँ हामीलाई के छ भने जथाभावी पहाड़ चाहिँ काटेर सड़क बनाउनु पनि भएन र त्यो ठाउँमा चाहिँ उचित प्रविधि प्रयोग गर्नु पर्यो उदाहरणको लागि चाहिँ हामीले भौगर्भिक हिसाबले संवेदनशील छ र भविष्यमा पहिरो जाने सम्भावना बढ़ी छ भने हामीले पत्ता लगायौं भने त्यो ठाउँमा चाहिँ कमसेकम पनि हामी के छ भने सबै सड़कको तपाईँको सञ्जाल भरि अथवा त्यसको चाहिँ स्ट्रेच भरि नै हामीले त्यही गर्नुपर्छ भनेको छैन तर त्यस्तो क्रिटिकल ठाउँमा चाहिँ हामीले के गर्ने भन्दाखेरि टनलहरू सुरुङ मार्गहरू हामीले बनाउने सट्टा रूपमा सुरुङ मार्ग बनाउने अथवा हामीले भाडक्ट भन्छौँ होइन ठूल्ठूला पुलहरू बनाउन सक्ने अवस्था के छ भन्ने त्यसको बारेमा पनि हेर्ने होइन त्यो कुरा गर्न सक्यौँ भने चाहिँ अनि के हुन्छ भने हाम्रो प्रविधि पनि अलि अगाडि बढ्छ र अहिले जुन एडक बेसिसमा हामीले काम गरिरहेछौँ त्यसबाट जुन घटनाहरू घटिरहेछ र त्यसले जति क्षति गरिरहेछ त्यसबाट चाहिँ हामीले क्षतिलाई न्यूनीकरण गर्न पनि सहयोग हुन्छ मुख्य कुरा चाहिँ के हो त भन्दाखेरि अब हामी चाहिँ बिरामी भएर डाक्टरकोमा जानुभन्दा पहिला नै बिरामी नै नहुने होइन हिसाबले हामीले सोच्नु पर्यो नि त सकेसम्म त गर्नु पर्यो नि होइन अब सक्दै नसक्ने केही पनि उपाय नलाग्ने बेलामा त के लाग्दैन तर सकेसम्म चाहिँ हामीले यस्तो कुराहरू गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ
1: अघि पनि तपाईँले जोड्नुभयो जस्तो सड़क पुल अथवा त्यहाँ कुनै आयोजनाहरू बन्न थालेपछि मान्छेहरू त्यहाँ आमदानीको लोभमा त्यहाँ छेउमा जाने बस्ने कुराहरू निकै भएको छ त्यो सँगसँगै सड़क बनेको ठाउँमा पहुँचको हिसाबले पनि सजिलो हुन्छ भोलि कतै खुत्त जानै सजिलो हुन्छ भनेर बेसी तिरेर झरेर घर बनाउने क्रम पहाड़ी क्षेत्रमा निकै चलेको छ अब यो क्रमलाई घटाउनको लागि यी जोखिमहरू त देखिए हाम्रोमा प्रशस्त घटाउनको लागि कस कसले के गर्नु पर्ला अब
2: हजुर अब यो जोखिम घटाउनको लागि चाहिँ यो खासमा भन्दाखेरि विशेष गरी हामीले विपदको जुन कुरा गर्छौँ त्यो भनेको चाहिँ इन्डिभिजुअल हामीले व्यक्तिदेखि लिएर अनि हाम्रा सरकारी निकायहरू अथवा सरकार होइन सबै नै यसमा सम्बन्धित हुन्छन् र विज्ञहरू सबै नै सम्बन्धित हुनुपर्ने हुन्छ र मुख्यतया चाहिँ अब पहाड़ी भागमा चाहिँ जुन पछिल्लो टाइममा यस्ता घटनाहरू घटिरहेको छन् भने हामी नागरिकहरू नै सुरुमा चाहिँ आफ्नै घर वरिपरि के भइरहेको छ भन्ने कुराको चाहिँ मा चाहिँ चनाखो हुनुपर्ने देखियो उदाहरण लागि चाहिँ कुनै बेला ठूलो पहिरो गएको थियो भने त्यो पहिरो गएको ठाउँमा फेरि पहिरो जान सक्ने सम्भावना हुने कारणले गर्दाखेरि जस्तो अहिले बर्खा छ अथवा कुनै भुइँचालो गएको छ भने त्यसपछि हाम्रो जमिनमा के भएछ के परिवर्तन भएको छ त भनेर हामीले नै निगरानी गर्न जरुरी हुन्छ अनि त्यो निगरानी गरिसकेपछि हामीले जे देख्छौँ त्यहाँ केही चाहिँ केही नयाँ कुराहरू हामीले देख्छौँ के चाहिँ संकेतहरू हामीले देख्छौँ भने उदाहरणको लागि चाहिँ तपाईँको चिराहरू परेको हुनसक्छ खाल्डोहरू परेको हुनसक्छ अथवा चाहिँ पहाड़हरू कुप्रेर बसेका हुनसक्छन् होइन अथवा खोलाले भाव चेन्ज गर्यो तलबाट भाव परिवर्तन गर्यो खोला चाहिँ पहिला सिधा भएको खोला चाहिँ अहिले घुमिरहेको छ होइन हाम्रो बस्तीको मुनितिरबाट खोला घुमिरहेको छ भनेपछि के छ भने यी सबैले के गर्छ भने भविष्यमा चाहिँ यसले यस्तै खालको घटनाहरू ल्याउन सक्छ अथवा जमिनलाई चाहिँ अस्थिर बनाइदिन सक्छ र त्यसपछि चाहिँ के हुन्छ भनेदेखि यसबाट अहिले देखिएका घटनाहरू यस्ता खालका विपदका घटनाहरू घट्न सक्छन् भन्ने कुरा हामीलाई थाहा हुन्छ त्यसकारणले चाहिँ सबै ठाउँमा बस्ने मान्छेहरूले बस्ती बस्तीमा बस्ने मान्छेहरूले आफै नै जागरूक भएर यो कुरा चाहिँ मोनिटर गरिदिने गर्नुपर्ने एउटा देखिन्छ र त्यो भइसकेपछि उहाँहरूले रिपोर्टिङ रिपोर्टिङ गर्नु पर्यो स्थानीय सरकारमा चाहिँ हामीले चाहिँ भनौँ रिपोर्टिङ गर्नु पर्यो र स्थानीय सरकारले उहाँहरूले आफूले सक्ने भए उहाँहरूले त्यसको लागि होइन केही काम गर्नुपर्ने छ भने उहाँले गर्नु पर्यो होइन भने चाहिँ तपाईँले केन्द्र सरकार अथवा चाहिँ हाम्रो प्राधिकरणहरूसम्म चाहिँ उहाँहरूको अप्रोच ल्याएर त्यो ठाउँमा चाहिँ उहाँले काम गरिदिनु पर्यो एउटा भनेको चाहिँ यो पाटो भयो भने दोस्रो पाटो भनेको चाहिँ हाम्रो विकास निर्माणका हामीले भर्खर पनि कुरा गरेका छौँ जथाभावी हामीले गाउँतिर चाहिँ पहाड़लाई काट्दै सड़क बनाउने कामलाई चाहिँ बन्द गर्नुपर्छ भन्ने चाहिँ देखिन्छ यदि हामीले त्यो गर्यौँ भने चाहिँ के हुन्छ भने हामीले उदाहरणको लागि हामी के चाहन्छौँ भने हामी मानिस सबैको स्वभाव हो मेरो घर नजिकैबाट बाटो जाओस् सो द्याट मलाई चाहिँ के छ भन्दाखेरि त्यो हाम्रो सड़कसम्म जानलाई होइन आवाज जावत गर्नलाई मलाई सहिलो होस् भन्ने हामीले हाम्रो त्यस्तो छ हाम्रो सोचाइ त्यस्तो हुन्छ तर त्यसले के गर्छ भने भविष्यमा चाहिँ यस्तो घटनाहरू ल्याउन सक्छ भन्ने कुरा त हामीले धेरै देखेका पनि छौँ होइन कति ठाउँमा चाहिँ तपाईँले सड़क खन्दै जानुभयो आफ्नो घरको नजिकबाट सड़क लैदिए भन्नुहुन्छ अनि सड़कबाट त्यसरी नै लैरहेको छ भने आफ्नो घर नै फेरि जोखिममा होइन पहिरोमा परेको चाहिँ हामीले धेरै देखिरहेका छौँ भनेपछि त्यो तरिकाबाट विकास गरेर भएन तरिकाबाट विकास गर्ने चाहिँ के हो त भन्दाखेरि कसको घरबाट अथवा कसको कहाँबाट चाहिँ नजिकबाट सड़कहरू लाने हो भन्दा पनि कताबाट लाँदाखेरि एउटा भनेको हामीले के भन्छौँ कस्ट इफेक्टिभ हुन्छ पनि भन्छौँ र अर्को भनेको दिगो हुन्छ र त्यसले चाहिँ वातावरणलाई पनि असर गर्दैन अथवा कम असर गर्छ भन्ने कुरा त हामीले हेर्नु पर्यो नि त अनि त्यो तरिकाबाट हामीले विकास निर्माण काम पनि त्यसरी हामीले गर्नुपर्ने देखिन्छ भने अब केन्द्रमा चाहिँ जुन विपद प्राधिकरण छ विपद प्राधिकरणले चाहिँ एउटा कंक्रिट खालको पोलिसी चाहिँ बनाइदिनुपर्छ जस्तो लाग्छ होइन किन भन्दाखेरि जति यस्ता घटना घटिसक्यो अब चाहिँ घटना घट्छ त्यसपछि रेस्पोन्स गर्ने मात्रै हाम्रो काम त होइन हामीले के छ भने यस्ता घटना भविष्यमा नहोस् भन्न तिर त लाग्नै पर्यो होइन अब अहिले तत्कालको लागि त्योतिर लाए पनि कुनै त्यस्ता के अरे तपाईँको विभागहरू हुन्छ उहाँको संरचनाभित्र राख्न पर्यो जुन विभागहरूले के गर्छ भने निरन्तर त्यो चाहिँ यस्ता खालका अध्ययन र यो निगरानी होइन र त्यसपछि पोलिसी त्यो अनुसारका पोलिसीहरू हामीले बनाउनु पर्यो भने चाहिँ अध्ययन हुन्छ अध्ययनबाट एउटा निचोड आउँछ अनि त्यो निचोडलाई चाहिँ हामीले इम्प्लिमेन्टेशन गर्न सक्ने हिसाबले चाहिँ हामीले के भयो त्यो अनुसारको पोलिसी अथवा नीतिहरू बनाइदिनु पर्यो अनि त्यो काम चाहिँ यहाँबाट केन्द्रबाट हामीले अहिलेको लागि कोर्डिनेसन गर्ने जिम्मा उसको भएको कारणले मैले विपद प्राधिकरण भने उहाँसँग सहकार्य गर्नेहरू अरू संस्था पनि होलान् तर के छ भने उहाँले चाहिँ मेन लिड लिइदिनु पर्यो अनि त्यो लिइदिइसकेपछि के हुन्छ भन्दाखेरि स्थानीय तहलाई पनि अलिकति सपोर्ट गर्नु उहाँले सपोर्ट गर्न सक्नुहुन्छ भने अब स्थानीय तहमा नै समस्या चाहिँ अहिले के भएको छ भन्दाखेरि एउटा भनेको चाहिँ आवश्यक प्राविधिकहरू उहाँसँग हुनुहुन्न र विशेष गरी विपदको लागि हेरिदिने त कोही पनि हुनुहुन्न अनि त्यो कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ अलिकति प्राविधिकहरूको पनि एउटा जोग गरिदिने कुरा र अर्को भनेको चाहिँ तपाईँको उहाँलाई बजेटिङको हिसाबले भनौँ न फिनेन्सियल हिसाबले पनि यो सेक्टरको लागि चाहिँ भनेर केही न केही हामीले चाहिँ बजेटमा अलिकति पुनर्विचार गर्नुपर्ने कुराहरू हामीले देख्छौँ अनि यो समग्र रूपमा यसरी व्यक्ति त्यसपछि समुदाय अनि त्यसपछि हाम्रो स्थानीय सरकार र त्यसपछि प्रदेश पनि छ बीचमा बीचको काम गर्न सक्ला अनि त्यसपछि संघीय सरकार र विपद प्राधिकरण जुन मुख्य उसले चाहिँ कोर्डिनेसनको काम गर्नुपर्ने हुन्छ र नीति निर्माण गर्नुपर्ने हुन्छ उहाँले यसरी मिलेर काम गरियो भने र अब अफकोर्स त्यहाँ नीति निर्माण गर्दाखेरि भनौँ न जस्तो विज्ञहरू हुन सक्छन् जस्तो हामी जस्ता मान्छेले केही अध्ययन गरेका छौँ भने त्यो अध्ययनको पाटोलाई पनि समेटेर अनि त्यसपछि उहाँहरू पनि राय सुझाव लिएर अनि त्यसपछि नीतिहरू त्यो अनुसारले बनाउन सकियो भने चाहिँ भविष्यको लागि चाहिँ हामी कमसेकम तयारी हुन्छौँ अहिले नै सबै काम गर्न सकिन्छ भन्ने छैन तर हामीले बाटो बनाउँदै गयो भने बाटोलाई सुधार गर्दै जान सक्छ
1: र यही कुरालाई जोड्दै गर्दाखेरि तपाईँले भनिहाल्नुभयो घटना भइसकेपछि उद्धार राहतमा चाहिँ तदारुकता देखिएको छ पछिल्लो समयमा यो कुरालाई हामीले जोड्दा धेरै टाढा पनि जानु पर्ने 2072 सालको भूकम्प भन्दा पछाडिको कुरालाई मात्रै हेर्दा त्यसभन्दा पछाडि चाहिँ हामीले पूर्व तयारी गर्नुपर्छ भन्ने कुराहरू चाहिँ गर्नुपर्छ भनेर तपाईँ विज्ञले बारम्बार भन्नुभयो सञ्चार माध्यममा त्यस्ता कुरा उठिरहेका छन् तर अहिले पनि खोलाकी छेउमा गएर घर बनाउनेदेखि लिएर भूकम्प प्रतिरोधी घर बनाउने जुन मापदण्ड छ त्यस्ता मापदण्डहरू त्यति धेरै वास्ता नगरेको कुराहरू धेरै छन् हाम्रो सामाजिक संरचना हाम्रो भूगोलै त्यस्तै छ कि हाम्रो नेतृत्वले त्यति धेरै नचाहेको
2: हजुर अब यस्तो चाहिँ छ हामीले भन्दाखेरि के भन्छौँ इन्स्टिट्युसनल मेमोरी भन्छौँ होइन पहिलाका घटनाहरूबाट पाठ सिक्ने एकछिन अगाडि हामीले कुरा गरिरहेको थियौँ पाठ सिक्ने भनेर चाहिँ के छ भने जति बेला घटना घट्छ त्यो बेला तात्तातै हुँदाखेरि चाहिँ मान्छेलाई अलिकति जागरूक बनाउने व्यक्तिदेखि लिएर होइन नीति निर्मातादेखि लिएर सरकारदेखि लिएर होइन राज्यका सबै संरचनाहरू चाहिँ ओहो यस्तो रहेछ भन्ने खालको त्यसमा चाहिँ जाने होइन अनि त्यसपछि के हुन्छ भने बिस्तारै बिर्सिन जाने हाम्रो चाहिँ एकदमै बानी नै छ यो चाहिँ होइन अनि यो बानी चाहिँ के छ भने व्यक्तिमा मात्रै छैन यो व्यक्ति राज्य होइन यसका यसका निकायहरू अनि यसका संरचनाहरू नीति निर्माताहरू अब इभन कति केसमा चाहिँ के छ विज्ञहरू र कति ठाउँमा चाहिँ के हुन्छ विज्ञहरू पनि बायस भइदिने होइन उदाहरणको लागि चाहिँ अब आफ्नो जुन विधा छ त्यो विधालाई चाहिँ प्रायोरिटाइज गरिदिने अरू विधाहरू चाहिँ खासै होइन माइनस गरिदिने अब यस्ता कुराहरू जुन छ नि त्यो भनेको त यो विपद व्यवस्थापन अथवा विपदको जोखिमलाई न्यूनीकरण गर्ने भनेको चाहिँ कुनै एउटा विषयको मात्रै कुरा होइन यो त के छ भने मल्टी सेक्टरल कुरा हो र धेरै मान्छेहरूको ज्ञानको चाहिँ यसमा चाहिँ आवश्यकता पर्छ भनेपछि धेरै क्षेत्रका मान्छेहरूको विज्ञहरूको राय पनि हामीले लिनुपर्ने हुन्छ भने सरकारी संरचना पनि कुनै एउटा संस्थाले मात्रै यसलाई गर्न सक्छ भन्ने पनि छैन त्यस कारणले गर्दाखेरि अहिले पनि मैले भने विपद प्राधिकरणले भने त उसले कोअर्डिनेसन गर्ने हो र कस्ता कस्ता मानिसहरूले कहाँ कहाँ चाहिँ यस्तो कामहरू गरिरहनु भएको छ अध्ययनहरू गरिरहनु भएको छ अथवा चाहिँ योसँग रिलेटेड कामहरू गर्नुहुन्छ र उहाँको एक्टिभिटीले चाहिँ हाम्रो चाहिँ विपदलाई चाहिँ बढावा गर्छ अथवा त्यसलाई चाहिँ कन्ट्रोल गर्न सक्छ भन्ने कुराहरू जुन चाहिँ उहाँले हेर्नुपर्ने हो र उहाँले कोअर्डिनेसन गर्नुपर्ने हो अथवा संयोजन गर्नुपर्ने हो त्यो कुराहरू उहाँले गर्दाखेरि चाहिँ यस्ता उसबाट चाहिँ के हुन्छ नि घटनाहरूबाट हामीले चाहिँ पाठ सिक्दै त्यसलाई अगाडि बढाउँदै जाने हो उदाहरणलाई चाहिँ अब यी घटनाहरूबाट अब हामी अर्को वर्ष भनौँ अब यो चाहिँ मनसुन त भनौँ न सकियो यो वर्षलाई भनेपछि अब अर्को वर्षलाई हामी जुन बाँकी रहेका आठ महिना छ नि यो चार महिना सकियो बर्खाको सकियो भने अब आठ महिना चाहिँ हामीले के काम गर्छौं त भन्ने कुरा र हामीले चाहिँ पहिलाका घटनाहरूलाई राखेर यादमा राखेर त्यसको आधारमा त्यसले दिएको हामीलाई लेसन्सहरू जुन हुन्छ पाठहरू हुन्छ त्यो पाठलाई चाहिँ समाहित गरेर हामीले नीति बनाउँछौं कि हामी पहिलाकै हिसाबले फेरि के छ भन्दाखेरि उयो कपी पेस्ट हुन्छ नि हाम्रो त धेरै जस्तो के छ भने कपी पेस्टको योजनाहरू बनाउने भनेको के भने कपी पेस्टमा चाहिँ तपाईँलाई मेहनत गर्न परेन होइन त्यो खालको गर्यौं भने त फेरि के हुन्छ भने यो त दोहोरिने कुरा भइहाल्यो भनेपछि के हुन्छ भने यो त भित्रैदेखि काम गर्न नखोजेको परिपाटी देखिन्छ नि अहिले उदाहरणलाई चाहिँ मान्छेहरूको ज्यान गयो उहाँहरूको चाहिँ के हाम्रो इन्फ्रास्ट्रक्चर पनि लस भयो अनि त्यो कारणले गर्दाखेरि अलिकति लागेको जस्तो देखिने तर भित्री रूपमा नलागेको देखिने भयो नि त त्यस कारणले गर्दाखेरि सबै तत्त्व ठाउँमा भएका व्यक्ति समुदाय त्यसपछि सरकार सरकारी निकाय सबैले चाहिँ आफूले गर्नुपर्ने कामहरू यसबाट पाठ सिक्दै गर्न सकियो भने चाहिँ अनि त्यसपछि के हुन्छ सुधार हुन्छ होइन भने चाहिँ यहाँले राम्रोसँग जुन गर्नुभएको थियो हामीले धेरै भनिरहेको पनि कुरा हो 72 सालको भुइँचालोमा को बेलामा के थियो भन्दाखेरि तपाईँको घर बनाउँदाखेरि चाहिँ मान्छेहरूले के थियो भने पिल्लर हालिसकेको घरलाई पनि अब भुइँचालो प्रतिरोधक अथवा प्रतिरोधित त हुँदैन त्यही पनि भुइँचालोबाट बिग्री नहाल्ने अथवा त्यतिको भुइँचालो आउँदा ठेक्न सक्ने खालको बनाउनुपर्छ भनेर पिल्लरै उठाएर चाहिँ तपाईँको त्यसको डबल साइजको पिल्लर हाल्ने अथवा बिम पनि त्यही अनुसारले हाल्ने होइन त्यस्तो चाहिँ परिपाटी चलाएको थियो भने त्यतिखेरै थियो तर पछि हुँदै गएपछि त अहिले त फेरि के उही पहिलाकै ठाउँमा आइसकियो भनेपछि यो कुरामा चाहिँ यहाँले एकदम राम्रोसँग भन्नुभयो त्यो कुरा चाहिँ इन्स्टिट्युसनल मेमोरीको कुरा र यस्ता घटनाहरूबाट पाठ सिकेर हामीले चाहिँ नीति त्यो अनुसारले बनाउने कुरामा चाहिँ हामी धेरै पछाडि छौँ यसलाई चाहिँ हामी सुधार गर्नु
1: हामी कार्यक्रममा भूगर्भविद डाक्टर सुबोध ढकालसँग कुराकानी गरिरहेछौँ अब हामी कार्यक्रमको अन्तिम चरणमा आएका छौँ र अन्तिममा हामीले अघि छलफल गरेकै विषयमा अलिकति जोड दिएर छोटोमा भनौँ हामी सामान्यतया बाढी भन्न साथ चाहिँ यो अत्यधिक वर्षालाई बढी दोष दिन्छौँ अर्थात् भनौँ अत्यधिक वर्षा भइसकेपछि बाढीको जोखिम छ भन्छौँ तर भूगर्भविद नजरमा चाहिँ वर्षा नदी पहाड़को भित्री बनोट यी सबै बीच कस्तो सम्बन्ध हुन्छ तपाईँहरूको नजरमा चाहिँ
2: हजुर अब यसमा चाहिँ के छ भने भूगर्भको हिसाबमा कुरा गर्दाखेरि अहिले भौगर्भिक बनोट त अब हाम्रो के छ भने अहिले पनि हामीले भने हिमाल बन्ने प्रक्रिया चालू छ भनिरहेका छौँ तर भित्र चाहिँ हाम्रो जमिनभित्र जे छ त्यो चाहिँ बनिसकेका कुरा हो तर त्यसलाई चाहिँ पानी यहाँले भन्नुभयो जस्तै पानी बरफ अथवा हिउँले र हाम्रो वातावरणले चाहिँ भनौँ न प्रतिक्रिया दिइरहेको छ होइन तिनीहरूले चाहिँ के असर गरिरहेको छ भन्ने चाहिँ मुख्य कुरा हुन्छ त्यो कारणले गर्दाखेरि अहिलेको बाढी यतापट्टि के भन्छ भन्दाखेरि भोटे कोसीको पनि र बुढी गण्डकी पनि हामीले हेर्यौँ भने यो सामान्य बाढी त होइन धेरै पानी परेर आएको बाढी पनि होइन यो होइन त्यो कारणले गर्दाखेरि के छ भने यो त जमिन तपाईँको अस्थिर बनेर अनि आएको बाढी हो नि त त्यो कारणले गर्दाखेरि यसको मेन सोर्स भनेको चाहिँ के छ भने जमिन छ अथवा जमिनमा भएको तपाईँको चाहिँ बरफहरू छन् अथवा हिउँहरू छन् र त्यहाँ पर्ने पानी छ त्यस कारणले गर्दाखेरि यो कुरा चाहिँ के हो त भन्दाखेरि आकाशबाट पर्ने सिधा पानी भनेको रेगुलर रूपमा चाहिँ जुन खोलामा बाढी आउँछ त्यो चाहिँ रेगुलर कुरा हुनसक्छ तर यो जस्तो अहिलेका घटनाहरू जस्तो भनेको चाहिँ यो रोल चाहिँ बाढी आउनुमा मुख्य रोल चाहिँ के को आयो भन्दाखेरि जमिनको आयो क्या अनि त्यो कारणले गर्दाखेरि जमिनको चाहिँ तपाईँको बनोट त जमिनको चाहिँ पानी अथवा बरफले कसरी रियाक्सन दिइरहेको छ प्रतिक्रिया के दिइरहेको छ भन्ने कुरा र त्यसको इन्डिकेटर अथवा त्यो संकेतहरू जुन हुन्छ हाम्रो चट्टानमा हुने संकेतहरू अथवा माटोमा हुने संकेतहरू जुन हुन्छ त्यसलाई हामीले राम्रोसँग पढ्न जान्ने कुरा पढ्न पर्ने कुरा र त्यसपछि चाहिँ यो ठाउँमा यस्ता घटनाहरू घट्यो भने तल्लो तटमा उपल्लो तटमा यस्ता घटना घट्दाखेरि तल्लो तटमा चाहिँ कहाँसम्म र कति लेभलसम्मको चाहिँ तपाईँको असर गर्न सक्छ भन्ने कुराहरू यी सबै कुरालाई चाहिँ हामीले के छ भने एकीकृत रूपमा हामीले अप स्ट्रिम मिड स्ट्रिम र डाउन स्ट्रिम भन्छौँ अथवा उपल्लो तट बीचको तट र तल्लो तट यो तीनै क्षेत्रमा चाहिँ तपाईको के हुन्छ नि जोखिम मूल्यांकन हामीले चाहिँ इन्टिग्रेटेड रूपमा अथवा एकीकृत रूपमा हामीले गर्न जरुरी देखिन्छ र के होइन भन्दाखेरि सोर्स एरियामा अथवा इनिसिएसन जहाँबाट सुरु भएको छ त्यो ठाउँमा चाहिँ हामीले भौगोलिक अध्ययन गर्न पर्यो अथवा हिउँको अध्ययन गर्न पर्यो बरफको अध्ययन गर्न पर्यो खोलाको नेचर अथवा खोलाको ग्रेडिट हेर्न पर्यो अनि तल चाहिँ गर्नै परेन भन्ने कुरा चाहिँ होइन फेरि होइन माथि मात्रै गरे पनि भएन त्यस कारणले गर्दा के हुन्छ नि परिपाटी चाहिँ के हुनु भएन भन्दाखेरि तल जहाँ असर पर्छ जस्तो उदाहरणलाई हामीले तराईतिर भन्यौँ अथवा फ्ल्याट ल्यान्डमा भन्यो भने त्यो एरियामा चाहिँ असर पर्छ त्यस कारणले यत्रो बाढी आउँदाखेरि पनि बाढीले असर नगर्ने खालको म संरचना बनाउँछु भनिदिने अनि उपल्लो तटमा चाहिँ जहाँ चाहिँ सुरुवात हुन्छ जहाँ चाहिँ कारण छ त्यो कारणको ठाउँमा चाहिँ हामीले केही पनि काम नगर्ने अथवा अहिले भने जस्तै जमिनको स्थिति के छ यिनीहरूले पानी अथवा हिउँ बरफसँग के रियाक्सन गरिरहेका छन् होइन त्यसको चाहिँ इन्डिकेटर के छ भन्ने हिसाब गरेनौँ भने चाहिँ यो के हुन्छ भने यस्ता घटनाहरूले बाट हामी चाहिँ एकदमै क्षतिलाई न्यूनीकरण गर्न सक्दैनौँ त्यस कारण यो भनेको एकीकृत रूपमा चाहिँ हामीले अध्ययन गर्न जरुरी छ भन्ने कुरा चाहिँ अहिले पाठ पठाएको कारणले गर्दाखेरि यसलाई सामान्य बाढी मात्रै नमानौ आकाशबाट पानी परेर आएको बाढी मात्रै नभइकन यो चाहिँ भूगर्भलाई कमजोर बनाएर बन्दै गरेको प्रक्रिया र त्यसबाट बनिसकेपछिको उपज हो यो लेभलको बाढी आउन चाहिँ भन्ने कुरा चाहिँ हामीले बुझौँ भन्ने
1: अब कार्यक्रमबाट जाँदै गर्दाखेरि तपाईँले सामाजिक सञ्जालमा पनि भन्नुभएको छ विपद बुझ्न अब वर्षा र नदी मात्र होइन पहाड़को भूगर्भ पनि बुझ्न पर्छ भन्नुभएको छ यस्तै भनिन्छ अहिले यसको लागि राज्यको नीति र हाम्रो सोचाइमा के परिवर्तन ल्याउनुपर्छ
2: हजुर अब यसमा चाहिँ के छ भने यो जति पनि हाम्रो यो जमिनहरू छ त्यो जमिनको चाहिँ स्थिरताको लागि अध्ययन एउटा एक लेभलको अध्ययन त्यो पनि एकीकृत अध्ययन अहिले भने जस्तै गर्न जरुरी छ र त्यो सँगै यसलाई एकचोटि अध्ययन गरेर छोडिदिन भएन यसलाई चाहिँ निरन्तर निगरानी गर्नु पर्यो किन भन्दाखेरि तपाईँले हाम्रो के चाहिँ अवस्था होइन भन्दाखेरि जस्तो खोलाको नजिक भएका सबै बस्तीहरूलाई अर्को ठाउँमा लगेर सार्न सकिन्छ भन्ने अवस्था छैन किनभने एउटा खोला बेसिनको मात्रै कुरा होइन कि धेरै ठाउँमा हामीले हेऱ्यौँ भने प्रक्रिया त यस्तै नै छ होइन त्यो कारणले त्यो सबैलाई चाहिँ अर्को ठाउँमा लगेर सार्न सकिन्छ भन्ने अवस्था अहिले नभएको कारणले गर्दाखेरि हामीले के हुन्छ भने जोखिम पहिला स्तरीकरण गर्नु पर्यो कुन ठाउँ चाहिँ बढी जोखिममा छ त भन्ने पत्ता लागिसकेपछि त्यो जोखिममा भएका सबैलाई हटाइहाल्ने भन्ने कुरा पनि नहोला त्यहाँ चाहिँ के हुन्छ भने कुन ठाउँबाट चाहिँ यस्ता घटनाहरू घट्न सक्छ सुरुवात हुन सक्छ भन्ने कुरा पत्ता लगाइसकेपछि त्यो स्थानहरू चाहिँ हामीले निरन्तर निगरानी गर्ने अथवा मोनिटरिङ हामीले भन्छौँ मोनिटरिङ गरेपछि त्यो मोनिटरिङ गर्दाखेरि चाहिँ हामीलाई के हुन्छ भन्दाखेरि लै अब यो लेभलको चाहिँ घटना घट्न सक्ने सम्भावना छ भन्ने जस्तो उदाहरणको लागि चाहिँ अहिले जमिन चाहिँ स्थिर छ केही भएको छैन तर तपाईँको दुई वर्षपछि जमिन चाहिँ तल सर्दैछ भन्ने हामीले पत्ता लगाउन सक्यौँ भने हामीलाई के थाहा हुन्छ भने लै यो जमिन सर्दैछ भनेपछि यो ठाउँमा त ठुलो पौडी जान सक्छ भन्ने हामीलाई थाहा हुने भयो नि त अनि त्यसपछि हामीले के गर्न सक्छौँ भने हाम्रो त्यो क्षेत्रमा बस्ने मानिसहरूलाई अनि सुरक्षित स्थानमा लाने भन्ने कुरामा हामी जान सक्छौँ त्यस कारणले गर्दाखेरि अब तर त्यो बीचमा हामीले के गर्नुपर्ने हो त भन्दाखेरि यो जोखिम बढी भएका ठाउँबाट पत्ता लगाउने हो र अर्को भनेको यदि त्यो ठाउँमा भएका मानिसहरू जोखिममा बढीमा हुनुहुन्छ भने उहाँलाई सार्न पर्यो भने कुन ठाउँमा सार्ने हो त भनेको सुरक्षित स्थान हामीले पहिला नै पत्ता लगाएर राख्नु पर्यो उदाहरणलाई चाहिँ ल जमिन बग्न थाल्यो यहाँ चाहिँ पहिरो जाने भयो भन्ने हामीलाई थाहा हुन्छ त्यो मोनिटरिङ गर्दाखेरि निगरानी गर्दाखेरि भन्नुहोस् अब त्यो भन्नासाथ हामीले कहाँ लगाएर राख्ने त भनेपछि पहिला तयारी गर्नु पर्यो नि त भनेपछि उहाँहरूलाई जुन ठाउँमा लान हामीले सक्ने हो त्यो ठाउँ सुरक्षित स्थान चाहिँ हामीले पहिला नै पत्ता लगाएर राख्न जरुरी भयो क्या अनि त्यो गरिसकेपछि के हुन्छ भन्दाखेरि अनि जुन हाम्रो नीति बन्छन् त्यो नीतिमा चाहिँ यी खालका घटनाहरूलाई केन्द्रबिन्दुमा राखेर पूर्वाधार निर्माण अनि हाम्रो बस्ती निर्माण अब नयाँ बन्ने बस्तीहरू जुन छ बस्ती निर्माण अथवा बस्तीका जुन परिकल्पना हामीले गर्छौँ ती कल्पनाहरू अथवा मान्छेको बसाइ अथवा मान्छेको एक्टिभिटी हुन्छ बिजनेस एक्टिभिटी पनि हुन सक्छन् होइन ती सबैलाई चाहिँ त्योसँग मिल्दोजुल्दो खालका चाहिँ नीति हामीले बनाइदिने र त्यो नीतिलाई फेरि लगेर लागू त गर्नु पर्यो होइन नीति मात्रै बनाइदियो भने लागू गर्ने यदि गर्यौँ भने चाहिँ के हुन्छ भने कमसेकम पनि अब फ्युचरमा अब भविष्यमा आउन सक्ने यस्ता घटनाबाट हामीले कमसेकम पनि मानवीय र भौतिक क्षतिलाई चाहिँ घटाउन सक्छौँ
1: हुन्छ त यहाँले एकदमै महत्वपूर्ण समय दिनुभयो र यो पछिल्ला समयमा जोखिम बढ्दै गएको घटनाक्रमले देखिएको यो विषय यसमा गर्नुपर्ने काम अवस्था बारेमा सरल रूपमा बुझाउनु भयो यहाँलाई उज्यालोतर्फ धेरै धन्यवाद
2: हजुर धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो भूगर्भविद डाक्टर सुबोध ढकाल उहाँ त्रिचन्द्र क्याम्पसका सहप्राध्यापक हुनुहुन्छ अब भने आजको बदलिदो नेपालको समय सकिने लागेको छ अर्को बुधबार बिहान 8 बजी अर्को कार्यक्रममा पानी र पर्वतवर्गको विषयमा छलफल गर्छौं आजको बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टलाई धन्यवाद दिँदै म भोजिन्द्र बस्नेत बिदा हुन्छु नमस्कार
3: खुसीको खबर
4: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ
3: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ
4: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
3: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइरोइड सम्बन्धी रोगका विशेषज्ञ,
4: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
3: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
4: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
4: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
3: तपाई वा तपाईका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
4: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
5: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
6: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
6: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ। देखि 48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। घटस्थापना यता 188,000 भन्दा धेरै काठमाडौँ उपत्यकाबाट बाहिरिए। दशैंको टीका अघि नै आरूघाटमा बेलीब्रिज जोडेर गाड़ी सञ्चालन गरिने। खाना पकाउने ग्यासको अभाव अझै हटेन, फरक सिलिण्डर साटफेरको व्यवस्था आजसम्म मात्रै लागू हुने। प्रसारण र वितरण लाइन मरमत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत आपूर्ति नियमित। आज र भोलि पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना। भारत बिहारको गंगा नदीमा डुंगा दुर्घटना, बाल बालिका सहित 13 जनाको ज्यान गयो। र पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20मा श्रीलंका 8 विकेटले विजयी। नेपाल खबरमा अब पूरा खबर। दशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या झण्डै 2 लाख पुगेको छ। घटस्थापना यता हिजोसम्म 188,000 जनाले काठमाडौँ उपत्यका छाडेका उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि हिजोसम्म 27,700 गाडीबाट 188,000 जना काठमाडौँ उपत्यकाबाट बाहिरिएका हुन्। काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप बढ़दै गएको छ। साथै 24,600 गाड़ीबाट 1,60,000 यात्रु भने काठमाडौँ उपत्यका भित्रिएका छन्। दशैं नजिकै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेशा व्यवसायको सिलसिलामा काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका नागरिक आफ्नो जन्मथलो गाउँघर फर्किन थालेपछि उपत्यकाका प्रमुख नाकामा यात्रुको चहल पहल सहित चाप पनि बढ़ेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागडुंगा, फर्पिङ, थाङकोट, भीमडुंगा, तीनपिप्ली, साँखु, भक्तपुर र भट्टे डाँडा लगायतका नाकाबाट यात्रुहरू बाहिरिने क्रम बढ़ेको हो। बूढ़ी गण्डकी नदीमा आइतबार आएको बाढ़ीका कारण गोरखा र धादिङ जोड्ने आरूघाटको मुख्य मोटरेबल पक्की पुल बगाएपछि यातायात अवरूद्ध छ। यो क्षेत्रमा यातायात सञ्चालन गर्न सरकारले काम अघि बढ़ाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार पक्की पुल बगाएपछि तत्काल अस्थायी बेलीब्रिज निर्माणका लागि 7 ट्रक आवश्यक निर्माण सामग्री हिजो निर्माण स्थल पुर्याइएको छ। बूढ़ी गण्डकीमा आएको बाढ़ीले आरूघाट गाउँपालिका 9 नयाँ पुलमा गोरखा र धादिङ जोड्ने आरूघाटको पक्की पुल बगाउँदा पुलको 3 खण्डमध्ये गोरखातिरको खण्ड बगाएको थियो। सड़क डिभिजन कार्यालय हेटौडाबाट पठाइएको निर्माण सामग्री गोर्खा बजार हुँदै आरूघाट पुर्याइएको छ। आइतबार बिहान उत्तरी गोर्खाको सिर्गी हिमाल क्षेत्रमा पहिरो जाँदा नदी थुनिएर आएको आकस्मिक बाढ़ीले पुलको गोर्खातर्फको 22 मिटर आरसीसी भाग बगाएपछि दुई जिल्लाबीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छेद भएको थियो। दशैंको टीका अघि अर्थात अबको 1 हप्ताभित्र बेलीब्रिज जडान गरी यातायात सञ्चालन गर्ने लक्ष्यसहित काम थालिएको छ। आजदेखि पुलको जग खन्ने र ढलानको काम शुरू हुँदैछ। बेलीब्रिज जडानको काम नेपाली सेनाको प्राविधिक टोलीबाट हुनेछ। पुलको 60 मिटर लामो ट्रस संरचना सुरक्षित रहेकोले त्यसमा थप भाग जोडेर बेलीब्रिज सञ्चालन गर्न लागि हो। सड़क खण्ड ठप्प हुँदा गोर्खाको आरूघाट, धार्चे तथा चुमनुमरी गाउँपालिका र धादिङको सल्यानटार क्षेत्रका बासिन्दा प्रत्यक्ष प्रभावित भएका छन्। दशैंको चहल पहल बढ़दो छ। चाड़पर्व मनाउन घर परिवार आफन्त भेला हुन थालेका छन्। पाहुना धेरै आउने यही बेला भान्सामा भने खाना पकाउने ग्यास छैन। कतिपय उपभोक्तालाई पिरलो थपिएको छ। दशैं आइसक्यो तर भरि सिलिण्डर खोज्दै पसल र डिपो बारम्बार धाउनुपर्ने उपभोक्ताको हैरानी हटिसकेको छैन। काठमाडौँ उपत्यकामा घटस्थापनादेखि शुरू गरिएको फरक कम्पनीको ग्यास पनि साटफेट गरी ग्यास लिन सकिने व्यवस्था आजदेखि हटाउने तयारी छ। आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघको सहकार्यमा उपत्यकामा भारत केन्द्रबाट फरक कम्पनीको ग्यास बिक्री वितरण गरिदिए आएको थियो। यसअघि पर्सी 30 गतेसम्मका लागि यो व्यवस्था गरिएको भए पनि व्यवस्थापन गर्न नसकेपछि आजसम्म मात्रै लागू हुने निर्णय गरिएको संघले जनाएको छ। उपभोक्तालाई ग्यास सहज बनाउने प्रयास भइरहेको नेपाल आयल निगमको दावी छ। निगमका प्रवक्ता मनोज कुमार ठाकुरका अनुसार ग्यास आयातमा समस्या नभई आपूर्ति र वितरणमा समस्या रहेको छ। भारतबाट आयातमा कुनै अवरोध नभएको समेत उहाँले बताउनुभयो। आपूर्ति व्यवस्थापनमा सरकार र निजी क्षेत्र दुवैले उपभोक्तालाई आश्वस्त पार्न भने सकेका छैनन्। उपभोक्ताले आवश्यकताभन्दा बढ़ी ग्यास भण्डारण गर्न खोज्दा बजारमा माग बढ़ेको निगम र संघको भनाई छ। गएको फागुन यता ग्यासको आपूर्ति सहज हुन सकेको छैन।

दशैं मनाउन धेरै जसो गाउँघर जाने भएकोले काठमाडौँ उपत्यकामा अब खपत केही घट्ने र बाहिरका जिल्लामा केही बढ़न सक्ने निगमले जनाएको छ। पछिल्लो झरी र बाढ़ी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत आपूर्ति नियमित गरिएको छ। गएको असोज 8 देखि 11 गतेसम्मको ठूलो वर्षाले कालीगण्डकी नदीमा बाढ़ी आउँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरी बगर घिरच्याङ र दोवाको भीरकोटेमा भीर काटेमा 220 केबी क्षमताको दाना खुर्कुट प्रसारण लाइनको 4 टावर ढलाएको र लाइन चुडाएकोले मुस्ताङ जिल्ला र अन्नपूर्ण गाउँपालिकामा विद्युत आपूर्ति बन्द थियो। अन्नपूर्ण गाउँपालिका 2, 3, 4 र 5 तथा मुस्ताङ जिल्लाभर कार्यक्षेत्र रहेको नेपाल विद्युत प्राधिकरणको तातोपानी वितरण केन्द्रका प्रमुख हेमराज चापागाईले प्रसारण लाइनको समस्याले तत्काल दाना सब स्टेशनबाट विद्युत आपूर्ति गराउन सम्भव नभएकोले वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरिएको बताउनुभयो। मुस्ताङमा यसअघि नै आपूर्ति नियमित भएको र म्याग्दीमा 1-2 घर बाहेक सबै ठाउँमा मर्मत कार्य सकिएको केन्द्रका प्रमुख चापागाईले बताउनु भएको छ। विद्युत आपूर्तिसँगै संचार अवरूद्ध संचार सेवा पनि संचालनमा आएको छ। म्याग्दीका 42 मेगावाट क्षमताको मिस्त्री खोला, 110 मेगावाटको निलगिरी, 6 मेगावाटको रेले खोला र 14 मेगावाट क्षमताको घार खोला जलविद्युत आयोजना भने बन्द छन्। आज पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम सफा छ। काठमाडौँ उपत्यका लगायत देशका अन्य धेरै जसो ठाउँमा पनि मौसम सफा नै रहेको छ। मौसममा सुधार भएसँगै पानी पर्ने क्रम घटेको छ, तर बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी तथा हिमाली थोरै ठाउँमा आज र भोलि हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ रङ्गीन छ घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ प्रदेशसभाको हिजो बसेको बैठकले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बहिष्कारका बीच आर्थिक वर्ष 83-84 बजेट बहुमतले पारित भएसँगै झण्डै 3 महिनादेखिको बजेट शून्यताको अवस्था हटेको हो आइतबार आर्थिक मामिला मन्त्री चक्रबहादुर मल्लले प्रदेशसभामा 37 अर्ब 70 करोड़ रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो त्यसै दिन बजेट प्रदेशसभामा टेबल गरिएको थियो बजेटमाथिको छलफल शुरू हुनु अघि नै विवाद चर्किएपछि त्यसैता प्रदेशसभा बैठक प्रभावित हुँदै आएको थियो बजेट विवाद समाधान गर्न सत्ताको नेतृत्वकर्ता दल नेकपाले बजेट संशोधन तथा विवादित विषयको छानबिन गर्न र कार्तिक 15 गतिभित्र पूरक बजेट ल्याउन सहमत भएपछि प्रक्रिया अगाडि बढ़ेको थियो यसअघि तत्कालीन मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको सरकारले गएको असार 1 गते बजेट प्रस्तुत गरे पनि सत्ता गठबन्धन बदलिएपछि बजेट पारित हुन सकेको थिएन असार 29 गते एमालेको समर्थनमा नेकपाका नेता खगराज भट्टको नेतृत्वमा नयाँ सरकार गठन भएको थियो नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा 9 दुर्गा मध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ हरेक वर्ष असोज शुक्ल चतुर्थी तथा अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ नवरात्रको पहिलो दिन गएको असोज 25 गते आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौंको जमरा राखिएको थियो त्यसै दिन घटस्थापना गरिएको ठाउँमा 9 दुर्गा मध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो दोस्रो दिन अस्ति सोमबार ब्रह्मचारिणी देवी तथा हिजो चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिएको थियो नवरात्रको 9 दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती चण्डी श्रीमद देवी भागवत लगायत देवी स्त्रोत्र पाठ पनि गरिन्छ उदयपुरको बेलका नगरपालिका एक धानखेतमा वयस्क जंगली भालेहात्ती मृत भेटिएको छ सानोदारे नामले चिनिने 20-25 वर्ष उमेरको हात्ती धानखेतमा हिजो मरेको अवस्थामा भेटिएको हो कोशीटोप्पु वन्यजन्तु आरक्षबाट झण्डै 1 किलोमिटर दूरीमा रहेको धानखेतमा जंगली हात्ती मृत फेला परेको डिभिजन वन कार्यालय उदयपुरका प्रमुख गजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो उहाँका अनुसार मृत हात्ती 1 वर्ष यता आरक्ष क्षेत्रमा बस्दै आएको थियो कोशीटोप्पु वन्यजन्तु आरक्षबाट परीक्षणपछि मात्रै हात्तीको मृत्युको कारण अब विदेशको खबर भारतको बिहारमा गंगा नदी पार गर्ने क्रममा भएको डुंगा दुर्घटनामा मानवीय क्षति भएको छ वैशाखी जिल्लाको राघोपुरमा डुंगा पल्टिँदा कम्तीमा 13 जनाले ज्यान गुमाएका छन् ज्यान गुमाउने मध्ये धेरै जसो बालबालिका रहेका छन् भारतीय संचार माध्यमका अनुसार गैराती 8:30 बजेतिर भोजमा सहभागी हुन जाँदै गरेका 25 जना भन्दा धेरै चढ़ेको एउटा सानो डुंगा दुर्घटना भएको थियो गंगा नदी पार गर्ने क्रममा अचानक डुंगा पल्टिएपछि यात्रुहरू नदीमा डुबेका थिए दुर्घटनापछि घटनास्थलमा उद्धार तथा खोजी कार्य सञ्चालन गरिएको छ अब खेल खबर पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलंका 8 विकेटले विजयी भएको छ कुशल मेन्डिसको उत्कृष्ट ब्याटिङको मद्दतमा श्रीलंकाले पाकिस्तानलाई 8 विकेटले हराउँदै सान्त्वना जित निकालेको हो हिजो रावलपिण्डीमा भएको खेलमा पाकिस्तानले दिएको 169 रनको लक्ष्य श्रीलंकाले 17 ओभर 1 बलमा 2 विकेट गुमाएर पूरा गरेको थियो त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 168 रन बनाएको थियो श्रीलंकाले 3 खेलको टी20 श्रृंखलाको अन्तिम खेल जितेको हो पाकिस्तानले यसअघि नै 2 खेल जितेर श्रृंखला आफ्नो पक्षमा पारेको थियो चारभञ्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक घटस्थापना यता 1,88,000 भन्दा धेरै काठमाडौँ उपत्यकाबाट बाहिरिए दशैंको टीका अघि नै आरूघाटमा बेलीबिरित जोडेर गाड़ी सञ्चालन गरिने खाना पकाउने ग्यासको अभाव अझै हटेन फरक सिलिण्डर सागफेरको व्यवस्था आजसम्म मात्रै लागू हुने प्रसारण र वितरणलाई मर्मत गरी मुस्ताङ र अन्नपूर्णमा विद्युत आपूर्ति नियमित आज र भोलि पहाड़ी र हिमाली थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना भारत बिहारको गंगा नदीमा डुंगा दुर्घटना बाल बालिका सहित 13 जनाको ज्यान गयो र पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी20मा श्रीलंका 8 विकेटले विजयी

0: California.
1: Extreme energy drink.
2: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025 24 200।
3: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
4: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
3: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
4: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
5: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेसन पथरी, कन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480 44 631।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
5: रेडियो भेरी एफएम 98.6 102.7 MHz।
8: Extreme energy drink.
9: Time check.

0: Liponia.
1: Extreme energy drink.
2: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1 लाख सम्मको क्यास र ओनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार. नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज. आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा. लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत. सम्पर्क 98012338807 98012338807. दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा.
3: कस्तो गर्मी बढेको. अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु. हरे राम, कति ठाउँमा भ्याउनु मैले. अब यही बेला यो मोबाइल पनि बिग्रेर.
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि.
5: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई ओर्थ कम्पनीका टिभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ.
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टिभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ. साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्.
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत. मोबाइल नम्बर 98584519 र 98584517.
6: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन.
7: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि.
6: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाए कसरी घर खर्च चल्छ त?
7: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त. सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ. त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्. अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ. काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्.
6: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो. कमाई चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई. कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ. अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ. तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ.
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने. कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई. चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ.
8: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन. अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्.
9: हजुर, आजै सम्पर्क गर्नुहोस्. सम्पर्क मोबाइल नम्बर 97151590, 97151590.
10: दसैँ आयो, खुसी ल्यायो. हायरको खुसीको पल योजना.
11: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार.
10: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर. सर्ट सर्ट उपहार.
11: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि.
10: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ. हायर सँग खुसीको पल सजाउ हरेक घर. हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी.
12: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ.

0: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिलै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: सूचना:
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 98586556455।
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: Sonia. Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ तिग्राज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97458-40।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
5: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584-5119 र 98584-51715।
6: रेडियो भेरी एफएम।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रदो सेवा तपाईँको साथमा। माछा पुछ्रे ब्याङ्क।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
2: मैदानमा आगो बाल्ने एनर्जी।
1: घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ।

0: दसैँ आयो, खुशी ल्यायो। हायरको खुशीको पल योजना।
1: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
0: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर। सर्ट उपहार।
1: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
2: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भयो बोलादै, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Mania, extreme energy drink.
1: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
2: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
1: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
2: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
1: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाइ चाहिँ कति हुँदो रहेछ
2: महिनाको नेपाली 24,000-48,000 त कमाइ जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाई बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
1: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाइ पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
2: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाइ चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
3: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्
4: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90
5: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
6: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
5: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
6: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 5207-2
8: रेडियो भेरी एफएम

0: me a extreme energy drink.
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ म्याक लिभ मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन।
4: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
4: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ। अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाइ पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
6: हजुर आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त पर परामर्श। हप्ताको सातै दिन विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
8: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
9: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
9: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्, आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
9: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
9: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
10: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

होन्डा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Estonia.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
6: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
7: सबैको मान्छु नै
8: रेडियो भेरी एफएम।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्क मार्फत हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै सिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
1: सूचना, के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथ रोग सेन्टर सुर्खेतद्वारा जनहितमा जारी सन्देश। खुशीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार वाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क मोबाइल नम्बर 98455369484।
3: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
4: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

तराई जोड्छौ सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट के शब्द खालको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा सुर्खेतको गोठीकाँडामा रहेको एक होटलमा युवाको मृत्यु बारे अनुसन्धान गर्न दुईजना प्रहरीको नियन्त्रणमा धनगढ़ीमा करेन्ट लागेर एक महिलाको ज्यान गयो। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा आउने पर्यटकको संख्या घट्यो। सड़क स्तरोन्नति नहुँदा पर्यटकलाई शास्ति र आईसीसी क्रिकेट विश्वकप 2 नेपालले घरेलु टोली ओमानलाई फ्राकिलो अन्तरले हरायो। शीर्ष 6 भित्र पर्ने सम्भावना थप बलियो बन्यो। सुर्खेतको गोठीकाँडामा रहेको एक होटलमा बसेका युवकको रहस्यमय मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि भन्दै दुईजनालाई नियन्त्रणमा लिएको छ। प्रहरी चौकी छेडाका इन्चार्ज एग्राज शाहीले अन्दाजी 22 वर्षीय गणेश रावलको शव फेला परेको बताउनु भएको छ। प्रहरी घटनास्थल पुग्दै गर्दा अर्को कोठामा बसेका युवकका साथीले सास बाँकी रहेको भन्दै एम्बुलेन्समा राखेर वीरनगरतर्फ लैजाँदै गरेको पनि शाहीले बताउनु भएको छ। प्रहरीले होटलमा पुगेर घटनाको छानबिन तथा अनुसन्धान गर्ने क्रममा शौचालयभित्र रहेको सेतो पाइपमा शव बाँधिएको अवस्थामा फेला परेको जनाइएको छ। घटनामा प्रहरीले अनुसन्धानका लागि भन्दै दुईजनालाई नियन्त्रणमा लिएको छ। युवकसँगै होटल गएका उनका साथी र एक युवतीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उता धनगढ़ीमा करेन्ट लागेर एकजना महिलाको ज्यान गएको छ। धनगढ़ी उपमहानगरपालिका 19J गाउँ बस्ने 47 वर्षीय लालमोती चौधरीको पानी तान्ने मोटरबाट करेन्ट लागेर ज्यान गएको हो। चौधरीलाई आफ्नै घरको नल्कामा पानी तान्ने मोटरबाट करेन्ट लागेको प्रहरीले जनाएको छ। उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकले चेक जाँच गर्ने क्रममा चौधरीको ज्यान गइसकेको बताएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य राराताल आउने पर्यटकको संख्या पछिल्लो 2 हुत्तै घटेको छ। यस वर्ष भदौ र असोज महिनामा 10 विदेशी पर्यटक सहित जम्मा 160 पर्यटक मात्र रारा पुगेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। निकुञ्ज कार्यालयका कर्मचारी रन्न रोकायले गत वर्षको भदौ र असोजमा 16 विदेशी सहित 2478 पर्यटकले रारा भ्रमण गरेका बताउनु भएको छ। नाङमा गमगढ़ी सड़क अन्तर्गत झ्यारी खोला सड़क स्तरोन्नति नहुँदा र यातायात अप्ठ्यारो हुँदा भदौ र असोज महिनामा रारा आउने पर्यटकको संख्या घटेको पर्यटन व्यवसायीहरूले गुनासो गरेका छन्। रारा पुग्ने प्रमुख सड़क लामो समयदेखि जीर्ण रहँदा आन्तरिक तथा बाह्य पर्यटकले शास्ति खेप्नु परेको छ। र नेपालले आईसीसी विश्वकप लीग 2 अन्तर्गत त्रिदेशीय खेलको आफ्नो दोस्रो खेलमा घरेलु टोली ओमानलाई शानदार रनले पराजित गर्दै शीर्ष 6 सम्भावना कायम राखेको छ। नेपालले घरेलु टोली ओमानलाई 113 रनको फराकिलो अन्तरले हराएको हो। नेपालले 264 रनको लक्ष्य दिएकोमा ओमानले 40 ओभरमा 150 रन मात्र बनाउँदा आफ्ना सबै विकेट गुमाउनु पुग्यो। नेपालका सन्दीप लामिछाने र नन्दन यादवले समान 3-3, दिपेन्द्र सिंह अरीले 2 तथा करण केसी र ललित राजवंशीले 1-1 विकेट लिनुभयो। यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले 8 विकेट गुमाएर 263 रन बनाएको हो। श्रृंखलाको पहिलो खेलमा नेपालले क्यानाडालाई 24 रनले हराएको थियो। यो सँगै जारी श्रृंखलामा नेपालले लगातार 2 खेल जितेको छ। नेपाल लीग 2 34 खेलबाट 28 अंकसहित 6 स्थानमा रहेको छ। ओमान 30 खेलबाट 33 अंकसहित 4 र क्यानाडा 34 खेलबाट 25 अंकसहित 7 स्थानमा रहेका छन्। शीर्ष 4 बाहिरिसकेको नेपालका लागि एक दिवसीय मान्यता जोगाउन शीर्ष 6 पर्नुपर्नेछ। अब ओमानले 1 खेल हारेमा अथवा क्यानाडाले 1 खेल हारेमा वा नेपालले 1 खेल जितेमा पनि नेपाल शीर्ष 6 पर्ने सुनिश्चित हुने भएको छ। नेपालले अब क्यानाडा र ओमानसँग 1-1 खेल खेल्न बाँकी रहेको छ। हवस् तरीलाई बिहान 11 बजेको फेरि हाइलाइट सकियो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सह

होंडा सँगै यो दशैंमा आशाको शुरूआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ 7-7 अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Stefania. Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099। पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारु र कसरु भएको छ मेरा दिनेशै बाइजना भया
4: तै तै काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
3: के हुन्छ यो बा हात खुट्टा खाइन लाग्या पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिन क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थिए अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
5: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98484956576
8: दसैँ आयो खुसी ल्यायो हायरको खुसीको पल योजना
9: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
8: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर सर्ट सर्ट उपहार
9: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
8: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुसीको पल सजाऊ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटिज
10: रेडियो भेरी एफएम रेडियो भेरी एफएम
11: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: Mania Extreme Energy Drink.
1: सूचना विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
6: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
6: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000-48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
8: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
9: Xiaomi wa Redmi ko phone kinda upahar nai upahar. Yo dasai tihar ma Xiaomi wa Redmi ko latest phone kini MI space IMEI number type gari WhatsApp marfat pathaunu hos. Ra harek din 8 jana lai Redmi Buds 6 Play, harek hafta 10 jana lai Redmi Watch 6 Active, ani bumper ma 4 jana bijeta lai Thailand holiday. Yo yojana mangsir 9 gate samma matra. Aajai najikai ko Xiaomi dealer ma samparka garnu hos.
10: Xiaomi kinda upahar everyday bumper ma Thailand holiday.
11: सबैको मन सुने
12: रेडियो भेरी एफएम।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
1: साथी खबर निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
0: विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य, बचतकर्ता र सुर्खेतवासी सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष दिनेश कुमार सपाई, सचिव चन्द्र खनाल, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विरेन्द्रनगर 13 करै खोला सुर्खेत।

आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।

0: आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीवीवी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा ब्याङ्कमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो ब्याङ्क स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, ब्याङ्कले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटिपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Insomnia Extreme Energy Drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: Radio Bheri FM
5: Extreme Energy Drink
6: Time Check Aile Thik 12 Baje Ko Chha
7: Extreme Energy Drink Taste the Difference Feel the Energy
8: नमस्कार, म सञ्जना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवाधिकार परिषदको सदस्यमा निर्वाचित, खसेको 180 मत मध्ये 173 मत प्राप्त। सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 स्कूलमा 6 अर्ब रूपियाँ लगानी गर्दै पहिलो चरणमा 89 विद्यालयका लागि 5 अर्ब 34 करोड़ निकासा। हिम पहिरोले गेग्रान सोहोरेर खोला थुन्दा बुढी गण्डकीमा बाढ़ी, भोटेकोसी बाढ़ी अघि 40 सेन्टिमिटर सम्म भू विस्थापन भएको इसिमोडको अध्ययन प्रतिवेदन। हात्तीको मृत बच्चा बोकेको तस्वीरलाई यस वर्षको उत्कृष्ट वाइल्ड लाइफ फोटोको उपाधि। वन्यजन्तुको भावना, सम्बन्ध र व्यवहारको जटिलता उजागर। र 10 राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी शुरू। नेपाल खबरमा अब पूरा खबर। नेपाल संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषदको सन् 2027 2029 कार्यकालका लागि सदस्यमा निर्वाचित भएको छ। अमेरिकाको न्यूयोर्कमा रहेको राष्ट्रसंघको मुख्यालयमा भएको निर्वाचनमा नेपालले संयुक्त राष्ट्रसंघको महासभामा खसेको 180 मत मध्ये 103 व्यवहारको जटिलता उजागर। र 10 राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी शुरू। नेपाल खबरमा अब पूरा खबर। नेपाल संयुक्त

एशिया प्रशांत क्षेत्रीय समूहबाट निर्वाचित देशहरू मध्ये नेपालले सबैभन्दा धेरै मत पाएको हो। न्यूयर्कमा रहेको संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगले नेपाललाई विश्वास र समर्थन प्रदान गर्ने संयुक्त राष्ट्र संघका सबै सदस्य देशप्रति आभार व्यक्त गरेको छ। नियोगले परिषदको नयाँ कार्यकालका लागि निर्वाचित अन्य देशहरूलाई पनि बधाई दिएको छ। सन् 2027 29 कार्यकालका लागि ब्राजिल, बुरूण्डी, डोमिनिकन गणतन्त्र, जर्मनी, घाना, आयरल्याण्ड, जापान, जोर्डन, कुवेत, मालदोवा, नाइजेरिया, युक्रेन, उरुग्वे र जाम्बिया पनि निर्वाचित भएका छन्। नेपाल यसअघि सन् 2018 2020 र 2021-2023 गरी लगातार दुई कार्यकाल परिषदको सदस्य रहिसकेको छ। अब नेपाल सन् 2027 जनवरी 1 तेस्रो कार्यकालका लागि परिषदको सदस्य बन्नेछ। स्विजरल्याण्डको जेनेभामा मुख्यालय रहेको परिषदमा भौगोलिक प्रतिनिधित्वका आधारमा 47 सदस्य देश रहने व्यवस्था छ। सदस्य राष्ट्रहरू संयुक्त राष्ट्र संघको महासभाबाट 3 वर्षका लागि निर्वाचित हुन्छन्। परिषदको सदस्यका रूपमा नेपालले मानव अधिकार, मानव मर्यादा, समानता, समावेशिता, सामाजिक न्याय र अन्तर्राष्ट्रिय कानूनको सम्मानका विषयमा हुने बहुपक्षीय संवाद तथा सहकार्यमा योगदान दिन सक्नेछ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकमा आकर्षण वृद्धि गर्न पूर्वाधार विकासको योजना अघि बढ़ाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै 2000 भन्दा धेरै विद्यार्थी अध्ययनरत देशभरका 109 ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको शिक्षा मन्त्रालयले जनाएको छ। यसै चालू आर्थिक वर्षमा ती विद्यालयको संरचना सुदृढीकरणका लागि कुल 6,54,00,000,00,000 रूपियाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताउनु भएको छ। उहाँका अनुसार योजना अन्तर्गत पहिलो चरणमा 89 विद्यालयका लागि 5,34,00,000,00,000 रूपियाँ निकासा भइसकेको छ। निकासा भएको रकम मार्फत ती विद्यालयमा अत्याधुनिक 12 कोठे 3 तले भवन निर्माणको काम अघि बढ़नेछ। प्रति विद्यालय झण्डै 6,00,00,000,00 रूपियाँको लागतमा बन्ने यी भवनमा आधुनिक कक्षा कोठा, व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालय को समेत व्यवस्था हुनेछ। यसले विद्यार्थीहरूको सिकाइ वातावरणलाई अझ सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउने मन्त्री पोखरेलको विश्वास छ। गएको आइतबार बुढ़ी गण्डकी नदीमा बाढ़ी आएको विषयमा प्राविधिक अध्ययनले ग्लेसियरमा खसेको हिम पहिरोले गेग्रान सोहोरेर खोला थुनेपछि आकस्मिक बाढ़ी आएको पुष्टि गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थलगत अध्ययन र सेटेलाइट तस्विर अध्ययन गरेर बाढ़ी आउनुमा एउटै मात्र नभई बहु कारण रहेको जनाएको छ। शुरूमा हिम पहिरो ग्लेसियर हिउँ, बरफ र गेग्रान खसेको र उङदिलुङसँगै श्यारखोलाको दोभान थुनिएको थियो। त्यसपछि खोला थुनिने र खुल्ने प्रक्रिया भएको देखिन्छ। गोर्खाको चुम्नुब्री गाउँपालिका 6, उङदिलुङ खोला, चामर हिमाल र सियराङदी हिमाल बीचको ठाडो खोलाको उच्च हिमाली क्षेत्रमा आइतबार बिहान 4:20 पहिरो खसेको थियो। अन्य बाढ़ीको तुलनामा यस घटनामा बालुवा र साना ठूला ढुंगाको भन्दा माटोको मात्रा बढ़ी रहेको प्रतिवेदनले देखाएको छ। माटोको मात्रा बढ़ी भएकाले बाढ़ीमा बाक्लो लेदो विस्तारै बग्ने प्रकृतिको प्रवाह देखिएको थियो। भदौ 10 रसुवा केरुङ क्षेत्रमा आएको विनाशकारी बाढ़ी अघि लाङटाङ लिरुङ हिमालको उत्तरी भीरमा 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको पाइएको छ। एकीकृत पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्र इसिमोडले सार्वजनिक गरेको प्रारम्भिक वैज्ञानिक अध्ययनका अनुसार सन् 2026 जुलाई 7 अगस्त 24 सम्मको 48 दिनको अवधिमा सेन्टिनेल 1 भू उपग्रहबाट प्राप्त राडार तथ्याङ्कले उत्तरी क्षेत्रको सतहमा 40 सेन्टिमिटरसम्म स्थापन भएको देखाएको छ। इसिमोडका महानिर्देशक पेमा ग्याम्छोले राष्ट्रिय विपद जोखिम न्यूनीकरण सम्बन्धी 5 राष्ट्रिय सम्मेलनमा सन् 2026 अगस्त 26 केरुङ रसुवा विपद बुझाई शीर्षकको अध्ययन सार्वजनिक गर्नुभएको हो। यस अध्ययन अनुसार लाङटाङ लिरुङको उत्तरी भीरबाट अनुमानित 13,20,00,000 घनमिटर चट्टान र हिम नदीको बरफ खसेर लेन्दे खोलाको उपत्यकामा पुगेको थियो। त्यसले चट्टान, बरफ, पानी र गेग्रान सहितको तीव्र बहाव सृजना गर्दै
नेपाल चीन सीमावर्ती क्षेत्रमा विनाश निम्त्याएको थियो। अध्ययनले यो घटनालाई परम्परागत हिमताल विस्फोट जन्य बाढ़ी ग्लेशियर्स लेक आउट वर्स्ट फ्लड ग्लोफ नभई चट्टान र हिम नदीको बरफ खस्ता उत्पन्न भएको श्रृंखलाबद्ध

0: विपदका रूपमा पहिचान गरेको छ। अध्ययनमा भू उपग्रहबाट प्राप्त तथ्याङ्क, भूकम्पीय अभिलेख, ड्रोन सर्वेक्षण, जलविज्ञान सम्बन्धी विश्लेषण तथा स्थलगत मूल्यांकनलाई एकीकृत गरी विपदको कारण, प्रभाव र पूर्व सूचना प्रणालीको अवस्थाबारे विश्लेषण गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव 3 दिनमा तोलामा 7,000 रूपियाँ घट्यो लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556-94-33-493-555।
5: सिधा कुरा प्रष्ट विचार्यो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सर्वाधिक मत सहित नेपाल संयुक्त राष्ट्र मानवाधिकार परिषदको सदस्यमा निर्वाचित, सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 विद्यालयमा 6 अर्ब रूपियाँ लगानी गर्दै लगायतका खबरहरू प्रस्तुत गर्यो। नेपाल खबरमा अब थप खबर। सुनको भाव 3 दिनमा तोलामा 7,000 रूपियाँ घटेको छ। आज सुनको भाव तोलामा 2,700 रूपियाँले घटेको छ। यसअघि अस्ति सोमबार 2,100 रूपियाँले घटेर तोलाको 2,94,400 रूपियाँमा तथा हिजो 2,200 रूपियाँले घटेर तोलाको 2,92,200 रूपियाँमा कारोबार भएको थियो। आज तोलाको 2,89,500 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हप्ताको पहिलो दिन आइतबार सुन तोलामा 800 रूपियाँले बढ़ेर तोलाको 2,96,500 रूपियाँ पुगेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 100 रूपियाँले घटेको छ। महासंघले आजका लागि चाँदीको भाव तोलामा 4,255 रूपियाँ तोकेको छ। हिजो चाँदीको भाव तोलाको 4,355 रूपियाँ थियो। अब विदेशको खबर। हात्तीको मृत बच्चालाई बोकेको वयस्क पोथी हात्तीको भावुक तस्विरले वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर 2026 उपाधि जितेको छ। वन्यजन्तुको भावना, सम्बन्ध र व्यवहारको जटिलतालाई उजागर गर्ने यो तस्विर इटलीका वन्यजन्तु फोटोग्राफर फेडेरिको भेरोनेसिकले नामिबियाको हुब नदी उपत्यकामा खिच्नु भएको हो। हात्तीहरूको गतिविधि नियाली रहेका बेला भेरोनेसीले सुक्खा नदीको बालुवामा सारिएको जस्तो देखिने असामान्य पदचिन्ह फेला पार्नुभएको थियो। ती चिन्ह पछ्याउँदै जाँदा उहाँले एउटा पोथी हात्तीले मृत बच्चालाई बोकेको देख्नुभयो। बच्चाको एउटा खुट्टा हात्तीको दारा र सुडको बीचमा अड्किएको थियो। यस वर्षको प्रतियोगितामा हात्ती, किरा, समुद्री जीव, चराचुरुङ्गी, उभयचर र वनस्पति सहित प्रकृतिका विविध पक्ष समेटिएका तस्विर पुरस्कृत भएका छन्। बेलायतको लन्डनमा रहेको नेचुरल हिस्ट्री म्युजियमले आयोजना गर्ने वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर प्रतियोगिता सन् 1965 सञ्चालन हुँदै आएको छ। वन्यजन्तु तथा प्रकृति फोटोग्राफीको प्रतिष्ठित प्रतियोगिताका रूपमा चिनिने यसमा विश्वभरका फोटोग्राफर सहभागी हुन्छन्। सीएनएनका अनुसार यस वर्षका पुरस्कृत तस्विरहरूको प्रदर्शनी बेलायतको प्राकृतिक इतिहास संग्रहालयमा पर्सि शुक्रबारदेखि शुरू हुनेछ। अब खेल खबर। कर्णाली प्रदेशमा आउँदो मंगसिरमा हुने 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले आवश्यक तयारी शुरू गरेको छ। राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलकुद परिषदले गण्डकीका विभिन्न जिल्लामा तयारी अघि बढ़ाएको हो। प्रतियोगिताका लागि पालिकादेखि प्रदेश स्तरसम्म खेलाड़ी छनौट गरिनेछ। गण्डकी प्रदेश खेलकुद परिषदले प्रदेशका 11 वटै जिल्ला खेलकुद विकास समितिलाई पत्रचार गर्दै प्रतियोगिताका लागि आवश्यक खेलाड़ी छनौट प्रक्रिया अघि बढ़ाउन निर्देशन दिएको छ। यसपटक राष्ट्रिय खेलकुदमा 32 खेल समावेश गरिएको छ। परिषदका सदस्य सचिव श्रीधर शर्माका अनुसार राष्ट्रिय खेलकुदका लागि पालिका स्तरीय छनौट प्रतियोगिता मार्फत खेलाड़ी छनौट गरिनेछ। 10 राष्ट्रिय राष्ट्रपति रनिङ सेल्ड प्रतियोगिता कर्णाली प्रदेशमा आउँदो मंगसे 16 27 गतेसम्म आयोजना हुँदैछ। यसअघि गण्डकी प्रदेशको पोखरामा 2079 असोज 28 कार्तिक 3 गतेसम्म 9 राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन भएको थियो। 9 गण्डकी प्रदेश पहिलो हुन सफल भएको थियो। 9 समापनको अवसरमा 2 कर्णालीमा 10 संस्करण गर्ने घोषणा गरिए पनि 4 बल्ल प्रतियोगिता हुन लागेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सर्वाधिक मतसहित नेपाल संयुक्त राष्ट्र मानवाधिकार परिषदको सदस्यमा निर्वाचित, खसेको 180 मध्ये 173 मत प्राप्त। सरकारले 2000 भन्दा धेरै विद्यार्थी भएका 109 विद्यालयमा 6 अर्ब रूपियाँ लगानी गर्दै पहिलो चरणमा 89 विद्यालयका लागि 5 अर्ब 34 करोड़ निकासा। हिम पहिरोले गेग्रान सौरेर खोला थुन्दा बुढ़ी गण्डकीमा बाढ़ी, भोटेकोशी बाढ़ीबाट 40 सेन्टिमिटरसम्म भू विस्थापन भएको इसिमोडको अध्ययन प्रतिवेदन। हात्तीको मृत बच्चा बोकेको तस्विरलाई यस वर्षको उत्कृष्ट वाइल्ड लाइफ फोटोको उपाधि। वन्यजन्तुको भावना सम्बन्ध र व्यवहारको जटिलता उजागर। र 10 राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशको तयारी शुरू। दिउँसो 12 नेपाल खबर सकियो। दिउँसो 3 नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
4: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ।
6: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ।
7: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
6: यो सोलर बलियो र भल्पदथ।
8: हाम्रो बाबाले मानिकेल सुर्खेतबाट जानु भएको।
9: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।
10: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
11: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
10: हाम्रा सेवाहरू
11: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
10: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय सहुलपुर बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-484-6631।
12: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
13: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
12: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
13: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
10: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुटाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
14: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
15: विगत 24 तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
16: दसैँ आयो खुसी ल्यायो हायर को खुशी को पल योजना।
17: अब हायर रेफ्रिजरेटर, वाशिंग मशीन, एसी वा चेस्ट फ्रीजर खरीद गर्दा पाउनुहोस् आकर्षक उपहार।
16: सिंगल डोर फ्रिज मा ड्राई आयरन, डबल डोर मा मिक्सर ग्राइंडर, अनि साइड बाई साइड रेफ्रिजरेटर मा फूड प्रोसेसर, शॉर्ट शॉर्ट उपहार।
17: फ्रंट लोड वाशिंग मशीन मा इन्फ्रारेड कुकटप, अनि इन्वर्टर एसी मा निशुल्क इन्स्टलेशन सुविधा पनि।
16: 0% ब्याज मा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुशी को पल सजाऊ हरेक घर। हायर, मोर क्रिएशन, मोर पॉसिबिलिटी।
18: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
19: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: Extreme energy drink.
1: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस्। हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
6: शाओमी किन्दा उपहार एभ्रीडे।
7: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
8: के भो बोलादै, के गुनगुनाइरहेको?
7: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
8: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु, अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
7: यति सजिलै?
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
9: Radio Bheri FM

0: Zirconia
1: Extreme Energy Drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
5: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: रेडियो भेरी एफएम

0: बस्तीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको महानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। महानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 0385-20-045।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 0385-21-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ।
5: तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्दागिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
7: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97157590 97157590।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: डाभेरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: sip on your extreme energy drink.
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
2: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
2: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
2: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
4: सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
6: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि, ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।
9: Extreme energy drink. Time check. Aile thik 1 baje ko cha.
10: Extreme energy drink. Taste the difference. Feel the energy.

समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: any, extreme energy drink.
1: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तरपट्टि। सम्पर्क मोबाइल नम्बर 97453 र 98145 84031।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: here? Extreme energy drink.
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ। झ्याल बाहिर धुलोले ढाक्छ। बत्ती फुल सबको लाइन काटिन्छ। सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्याहरू र कसोहरू भएको छ मेरा दिने बाइजना भया
3: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हातखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98484956576
7: दसैँ आयो खुसी ल्यायो हायरको खुसीको पल योजना
8: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
7: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर सर्ट सर्ट उपहार
8: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
7: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुसीको पल सजाऊ हरेक घर Higher, more creation, more possibilities.

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Mania Extreme Energy Drink.
1: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
2: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
1: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
2: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
1: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
2: महिनाको नेपाली 24,000-48,000 सम्म त कमाइ जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
1: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
2: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
3: हजुर अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
4: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गतेसम्म मात्र आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्

आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीवीवी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।

0: Sonia. Extreme energy drink.
1: फाइल्स र फिस्टुलाको छारसूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
2: तपाईँले छारसूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण श्रेय सदस्य, बचतकर्ता र सुर्खेतवासी सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष दिनेश कुमार छपाई, सचिव चन्द्रा खनाल, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर 13 करै खोला सुर्खेत।
4: Radio Veri FM, Radio Veri FM,
5: Radio Veri FM, 96.6, 102.7 MHz.
6: Extreme energy drink, time check. Aile thik 2 bajeko cha.
7: Extreme energy drink, taste the difference, feel the energy.

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्कीम अन्तर्गत थप्रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म AMC र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Japonia.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइराख्नु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा, सुर्खेत। सम्पर्क 9801328807, 9801328807। दशैंको दक्षिणा तपाईँको नजिकैको सोरुममा।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेसन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस पार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 9840044631।
9: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
10: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
9: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर, अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। सर्ट सर्ट उपहार।
10: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप, अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
9: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटिज।
11: रेडियो भेरी FM।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोपराइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
3: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715971590, 9715971590।
7: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 9745533975 र 9815484031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: Mania.
1: Extreme energy drink.
2: खुशीको खबर।
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
4: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
5: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
4: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
5: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
6: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
4: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
5: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
4: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
2: सूचना, के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोली गाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथ रोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
0: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बास दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटु रोग मिर्गी बिना अपरेशन पथरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98480 44 631।
10: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Mania, extreme energy drink.
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
4: स्कुलदेखि क्याम्पस स्तरका पाठ्य पुस्तक, गाइड, गेस्ट पेपर लगायतका पाठ्य सामग्री,
5: लोक सेवा आयोगका किताबहरू,
4: ऐन, नियम, कार्यालय, विद्यालय तथा संघ संस्थाहरूका लागि आवश्यक स्टेसनरी सामान तथा खेलकुद सामग्रीका लागि हामीलाई सम्झनुहोस्। गुणस्तरीय शिक्षाका लागि हामी प्रतिबद्ध छौँ।
6: सुपथ मूल्य सेवाका लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर, वीरेन्द्रनगर 6 बुद्धपथ सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-137।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। संघीयता सुदृढ बनाउन नौ बुधे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझदारी मंच गठन गर्ने। चालू वर्षको दुई महिनामा बैंकहरूको नाफा झण्डै 7.5% बढ़्यो। 20 वाणिज्य बैंकले 17 अर्ब भन्दा धेरै नाफा कमाए। श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई विभागको आग्रह। चाडपर्व खर्च नदिने विरूद्ध उजुरी गर्न सक्ने। सम्पत्ति शुद्धिकरण र प्रतिबन्धको उल्लंघन गरेकोमा बैंक अफ अमेरिकालाई 1.21 अर्ब डलर जरिवाना। 5 अर्ब भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल। र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण। नेपाल खबरमा अब पूरा खबर। विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले नौ बुधे साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा भएको सम्मेलनले सक्षम, चुस्त, मितव्ययी र नागरिकप्रति उत्तरदायी प्रादेशिक शासन संचालन गर्ने मुख्य संकल्प लिएको छ। घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पूर्ण सम्मान गर्दै साना तथा टुक्रे आयोजनाहरूमा स्रोतको अनावश्यक नियोजन रोक्ने उल्लेख छ। प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेश मातहतका निकाय र कार्यालयहरूको एकीकरण, पुनर्संरचना वा खारेजी गर्ने नीति लिइनेछ। यसैगरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक, पारदर्शी खरिद प्रणाली र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता छ। प्रदेशहरू बीच अन्तरप्रदेश सड़क, कृषि करिडोर, व्यापार सहजीकरण, हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ। त्यसैगरी घोषणा पत्रको कार्यान्वयन, समीक्षा र निरन्तर सहकार्यका लागि 7 प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने निर्णय पनि भएको छ। मुख्यमन्त्रीहरूले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अधिकारको पूर्ण प्रयोग गर्दै संघीयतालाई नागरिकको दैनिक जीवनमा अनुभूति दिलाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्। सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्ष 2083-84 कार्यक्रम सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ। त्यसैगरी घोषणा पत्रको कार्यान्वयन, समीक्षा र निरन्तर सहकार्यका लागि 7 प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री

प्रदेश प्रमुख मियाले आज प्रमाणीकरण गर्नुभएको हो। प्रदेश सरकारका अर्थमन्त्री चक्र मल्लले गएको आइतबार प्रदेशसभामा 37 अर्ब 70 करोड़ रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल र राजनैतिक विवादबीच हिजो प्रदेशसभाबाट बजेट पारित भएको हो। बजेट प्रमाणीकरण भएसँगै 3 महिनादेखि रोकिएको सरकारी खर्चको बाटो खुलेको छ। बजेट पारित नहुँदा साउन 1 गतेदेखि नियमित सरकारी खर्च प्रभावित हुँदै आएको थियो। दशकको समय नजिकै पनि कर्मचारीले पारिश्रमिक नपाउने अवस्था आएपछि सरकार बजेट पारित गर्ने दबावमा परेको हो। नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका विकास निर्माणका योजना कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा समेत असर परेको थियो। चालू आर्थिक वर्षको पहिलो 2 महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै 7.5% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकले कुल 17 अर्ब 1 करोड़ 40 लाख रूपियाँ नाफा कमाएका छन्। यो गएको वर्षको त्यही समयको तुलनामा 7.32% धेरै हो। अघिल्लो वर्षको साउन र भदौमा 20 बैंकहरूले 16 अर्ब 59 करोड़ रूपियाँ नाफा कमाएका थिए। भदौसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। नबिलले आफ्नो 35.3% बढ़ाउँदै 1 अर्ब 80 करोड़ 24 लाख रूपियाँ कमाएको छ। नाफाको वृद्धि दरका हिसाबले भने हिमालयन बैंक अगाडि छ। हिमालयन बैंकको नाफा 55% भन्दा बढ़ीले बढ़ेर 57 करोड़ 51 लाख रूपियाँ पुगेको छ। सबैभन्दा कम नाफा कमाउने नेपाल एसबीआई बैंकले 41 करोड़ 59 लाख रूपियाँ कमाएको छ। राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकको संचित नाफा सबैभन्दा बढ़ी 10 अर्ब 67 करोड़ रूपियाँ घटेको छ। श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। विभागले विज्ञप्ति निकालेर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गर्दै यदि नदिएको भए उजुरी गर्न श्रमिकहरूलाई आग्रह समेत गरेको छ। विभागका अनुसार चाडपर्व खर्च नपाएका श्रमिकले विभागको वेबसाइट, क्यूआर कोड वा सिधै इमेल मार्फत उजुरी दिन सक्नेछन्। श्रम ऐन 2074 अनुसार श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार वर्षको एकपटक 1 महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने कानूनी व्यवस्था छ। मासिक पारिश्रमिक लिने सबै श्रमिकले यो सुविधा पाउने भए पनि जालादारी तथा स्वयंसेवकका रूपको हकमा भने यो लागू हुने छैन। तर उजुरी गर्दा जागिर गुम्ने डर, लिखित सम्झौताको अभाव र झन्झटिलो प्रक्रियाका कारण धेरै श्रमिकहरू अझै पनि कानूनी उपचारमा जान हच्किने गरेका छन्। ऐन अनुसार सुविधा कट्टा गर्ने रोजगारदाताहरूबाट 2 वर्षसम्म जरिवाना भराउने व्यवस्था छ। उजुरी आइरहेका भए पनि उजुरी कर्ता र प्रतिष्ठानको स्पष्ट नाम, ठेगाना तथा सम्पर्क नम्बर नहुँदा कार्यान्वयनमा कठिनाई भइरहेको विभागले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो माटोको अवस्था के छ कुन बालीमा कति मात्रामा मल हाल्ने सधैँ अलमल हुने के गर्ने होला
2: होइन ए दाई यति कुरामै किन चिन्ता लिनुभएको आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त तपाईँले नार्के सिमिट एग्रो ट्युटर वाट्सएप सेवा प्रयोग गर्नुभएको छैन र
1: ए कृषि प्राविधिक बाबु पो आउनु भएछ वाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र
2: पाइन्छ नि तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 98514149 सेभ गर्नुहोस् वाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस् त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा खेतको स्थान आफ्नो खेतको लोकेसन पठाउनुहोस्
1: वाट्सएप नम्बर 98514149 होइन त अनि त्यसपछि
2: तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ त्यसमा माटोमा भएको पीएच प्राङ्गारिक पदार्थ नाइट्रोजन फस्फोरस पोटासियम जिंक बोरोन र माटोको

0: बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
0: हो नि दाइ, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
2: नार्क सिमिट एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौं, आधुनिक खेती गरौं, उत्पादन बढाऊ।
0: यस सम्बन्धी ट्युटोरियल भिडियो सिमिट र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
3: सुविधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैं पर्वको अवसरमा फूलपातीदेखि पूर्णिमासम्म टिपर सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिपर सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो। दशैंका बेला काभ्रेका बीपी र अरणीको राजमार्ग लगायतका प्रमुख सड़कहरूमा साना तथा यात्रुवाहक गाड़ीको चाप अत्यधिक बढ़ने गर्दछ। सड़कमा सम्भावित दुर्घटनाको जोखिम घटाउन र यात्रुहरूको यात्रा सहज एवं सुरक्षित बनाउन यस्तो निर्णय गरेको काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो। प्रशासन कार्यालयले सूचना निकालेर जिल्ला सुरक्षा समितिको निर्णय अनुसार तोकिएको अवधिभर टिपर सञ्चालन नगर्न र नगराउन सम्बन्धी सबैमा आग्रह गर्दै चलायमा कार्यवाही गर्ने चेतावनी समेत दिएको छ। महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असही सागरराज थारूको शव 5 दिनपछि फेला परेको छ। गएको शनिबार दोधारा चाँदनी झोलुङ्गे पुलसँगै चुडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तार्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारू बेपत्ता हुनुभएको थियो। सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि 5 दिनमा शव फेला परेको हो। बर्दियाको ठाकुर बाबा नगरपालिका 6 का थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा चाँदनीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर हुनुभएको थियो। अब विदेशको खबर। अमेरिकी अर्थ मन्त्रालयले सम्पत्ति शुद्धिकरण निवारण तथा प्रतिबन्ध सम्बन्धी कानूनहरूको उल्लंघन गरेकामा बैंक अफ अमेरिकालाई 1 अर्ब 21 करोड़ डलर अर्थात 1 खर्ब 84 अर्ब रूपियाँ भन्दा धेरै जरिवाना गरेको छ। अमेरिकी अर्थ मन्त्रालयका अनुसार देशको दोस्रो ठूलो बैंकले 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल रहेको थियो। त्यसमध्ये 1 अर्ब डलरको कारोबारले राष्ट्रिय सुरक्षा तथा अवैध वित्तीय कारोबार सम्बन्धी जोखिम खड़ा गरेको मन्त्रालयको भनाई छ। यति ठूलो आकारको बैंकले सम्पत्ति शुद्धिकरण निवारण र प्रतिबन्ध सम्बन्धी आफ्ना दायित्वहरू पूरा गर्न असफल हुँदा यसको परिणाम बैंकको दायराभन्दा धेरै परसम्म पुग्ने र अमेरिकी वित्तीय प्रणालीलाई अवैध वित्तीय कारोबार सम्बन्धी गम्भीर जोखिममा पार्ने अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताउनु भएको बीबीसीले जनाएको छ। अब खेल खबर। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको हो। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। यस अनुसार तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराइएको छ। यस्तै कबड्डी टोलीका खेलाड़ीले जनै 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनधारीले जनै 65,000 रूपियाँ प्राप्त गरेका छन्। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँस्य जितेको हो। शेर्पाको भनी यो पहिलो पदक हो। कराँतेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। संघीयता सुदृढ़ बनाउन 9 बुधे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मञ्च गठन गर्ने। चालू वर्षको 2 महिनामा बैंकहरूको नाफा झण्डै 7.5% बढ़्यो। 20 वटा वाणिज्य बैंकले 17 अर्ब भन्दा धेरै नाफा कमाए। श्रमिकहरूलाई चाडपर्व खर्च उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई विभागको आग्रह। चाडपर्व खर्च नदिने विरूद्ध उजुरी गर्न सक्ने। सम्पत्ति शुद्धिकरण र प्रतिबन्धको उल्लंघन गरेकामा बैंक अफ अमेरिकालाई 1 अर्ब 21 करोड़ डलर जरिवाना। 5 अर्ब डलर भन्दा धेरैको शंकास्पद कारोबारबारे सरकारलाई जानकारी गराउन असफल। र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण।
4: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना
5: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
4: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
5: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
4: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुसीको पल सजाऊ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटी

0: California.
1: Extreme energy drink.
2: त्यो साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
3: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
2: वाह साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
3: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
4: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई शर्माजीको परिवार सबैले डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
5: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday यो योजना मङ्सिर 9 गतेसम्म मात्र आफै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस् Xiaomi

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Bunnia.
1: Extreme energy drink.
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कुमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
4: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 सम्मको क्यास र ओनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा, सुर्खेत। सम्पर्क 98-01-32-38-07, 98-01-32-38-07। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
5: रेडियो भेरी एफएम।

होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Siphonia.
1: Extreme energy drink.
2: विजयादशमी शुभ दीपावली तथा छठ पर्व को पावन अवसर में हमी हमारा संपूर्ण शेयर सदस्य बचतकर्ता र सुर्खेतवासी संपूर्ण आमा बुआ दाजुभाई तथा दीदी बहिनीहरुमा सुख शांति समृद्धि एवं उत्तर उत्तर प्रगति का लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। अध्यक्ष दिनेश कुमार सपाई, सचिव चन्द्र खनाल, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर 13 करैखोला सुर्खेत।
3: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रेडियो भेरी FM।

0: California Extreme Energy Drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
5: रेडियो भेरी एफएम।

0: Extreme energy drink.
1: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ।
3: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा सल्यानमा थप 13 जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या 756 पुग्यो। कर्णाली प्रदेशको प्रमुख पर्यटक गन्तव्य दारा ताल आउने पर्यटकको संख्या घट्यो। सड़क विस्तार र स्तर उन्नति नहुँदा पर्यटकलाई शास्ति र एसियाडमा पदक जिताएका खेलाड़ी र टोलीलाई सरकारले पुरस्कार प्रदान गर्यो। सल्यानमा थप 13 जनामा संक्रमण पुष्टि भएसँगै स्क्रब टाइफस रोगका संक्रमितको संख्या बढ़ेको छ। अहिलेसम्म स्क्रब टाइफसका संक्रमितको संख्या 756 पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ। कार्यालयले असोज 11 देखि 27 गते हिजोसम्मको विवरण सार्वजनिक गर्दै 593 जना महिला र 163 जना पुरूष गरेर 756 जनामा संक्रमण भएको जनाएको छ। यसबीचमा 2167 जना महिला तथा 1131 पुरूष गरेर जम्मा 3268 जना बिरामीको जाँच गरिएको जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजालले जानकारी दिनुभएको छ। संक्रमणबाट दारमा गाउँपालिकामा 8 र छत्रेश्वरी गाउँपालिकामा 1 गरी 9 जनाको ज्यान गइसकेको छ। परीक्षण गरिएका मध्ये महिलामा संक्रमण दर बढ़दो छ। पछिल्लो समय संक्रमणको दर घट्दो क्रममा रहे पनि अझै जोखिमपूर्ण अवस्था अन्त्य नभइसकेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। धनगढ़ीमा करेन्ट लागेर 1 जना महिलाको ज्यान गएको छ। धनगढ़ी उपमहानगरपालिका 19 जे गाउँ बस्ने 47 वर्षका लामा लालमोती चौधरीको पानी तान्ने मोटरबाट करेन्ट लागेर ज्यान गएको छ। चौधरीलाई आफ्नै घरको नलकामा पानी तान्ने मोटरबाट करेन्ट लागेको हो। उपचारका लागि अस्पताल पुर्याइए पनि चिकित्सकले चेक जाँच गर्दा चौधरीको ज्यान गइसकेको बताएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आउने पर्यटकको संख्या पछिल्लो 2 महिनामा घटेको छ। यस वर्ष भदौ र असोजमा 10 जना विदेशी पर्यटक सहित जम्मा 160 जना पर्यटक मात्र रारा पुगेको दारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जका कार्यालयका कर्मचारी रन्न रोकाएले गत वर्षको भदौ र असोजमा भने 16 जना विदेशी सहित 2478 पर्यटकले राडा भ्रमण गरेको बताउनु भएको छ। नागमा गमगढ़ी सड़क अन्तर्गत झ्यारी खोलामा सड़क स्तरोन्नति नहुँदा र यातायात असहज बनेपछि भदौ र असोज महिनामा राडा आउने पर्यटकको संख्या पनि घटेको छ। राडा पुग्ने पर्यटक 10 जना विदेशी पर्यटक सहित जम्मा 160 जना पर्यटक मात्र राडा पुगेको दारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जका कार्यालयका कर्मचारी रन्न रोकाएले गत वर्षको भदौ र असोज

0: गरेको गुनासो उनीहरूले गर्दै आएका छन्। आन्तरिक तथा बाह्य पर्यटकले सड़क जीर्ण र स्तर उन्नति नभएका कारण शास्ति खेप्ने परेको गुनासो गर्दै आएका छन्। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको सरकारले पुरस्कार रकम दिएको हो। यसअघि असोज 23 गते बसेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। सरकारले कराते खेलाड़ी तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ प्रदान गरेको छ। यसैगरी कबड्डी टोलीका खेलाड़ीले जनै 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000 र सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनधारीले जनै 65,000 प्राप्त गर्नुभएको छ। नेपाली महिला टोलीले एसियाडमा लगातार दोस्रो पटक काँस्य जितेको हो भने कराते खेलाड़ी शेर्पाको यो पहिलो पदक हो। हवस् त अहिलेलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सक्यो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला।
3: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
4: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
3: नाक बन्द हुने समस्या,
4: नाकबाट रगत बग्ने,
3: नाकभित्र मासुको गिर्खा पलाएको,
4: घ्राण शक्ति गुम्ने,
3: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
4: कानको संक्रमण,
3: कान सुन्न गाह्रो हुने,
4: कान बज्ने समस्या,
3: चक्कर लाग्ने,
4: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
3: घाँटी दुख्ने,
4: आवाज बन्द हुने,
3: निल्न गाह्रो हुने,
4: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
3: चार वाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: अन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्राच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्राच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Mania Extreme Energy Drink.
1: प्रत्येक वेस्पा वा अप्रिलिया को खरीद मा स्क्रैच मार्फत रु 1,00,000 सम्म को क्यास र ओनर को X5 प्लेन स्मार्ट वाच पक्का उपहार नागरिकता को भर मा फाइनान्स र एक्सचेंज सहित को 0% सर्विस चार्ज आजे आउन होस श्रीनाथ सप्लायर्स मा लोकेशन जुमला रोड स्वा होटल को छेउ मा सुर्खेत सम्पर्क 9801328807 9801328807 दशैं को दक्षिणा तपाई को नजिकै को शोरूम मा
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्यारू र कसोहरू भएको छ मेरा दिन यसै भाइजना भया
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारू त आफै भन्दिन क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हाखुटाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9748036175 र 9848039576
7: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेट लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रङ्गको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रङ्गको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तरपट्टि सम्पर्क मोबाइल नम्बर 9745533975 र 9145484031
8: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
9: दसैँ आयो खुसी ल्यायो हायरको खुसीको पल योजना
10: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
9: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
10: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
9: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुसीको पल सजाऊ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटिज
11: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
8: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
11: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
8: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
11: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक चार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
8: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
11: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
12: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज।

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
0: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको हुन्छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराइरहेको हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: बहचार
4: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार।
5: यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।
3: शाओमी किन्दा उपहार एभ्रीडे, बम्परमा थाइल्यान्ड हलिडे।
6: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान HERCमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
7: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
6: नाक बन्द हुने समस्या,
7: नाकबाट रगत बग्ने,
6: नाकभित्र मासुको गिर्खा पलाएको,
7: घ्राण शक्ति गुम्ने,
6: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
7: कानको संक्रमण,
6: कान सुन्न गाह्रो हुने,
7: कान बज्ने समस्या,
6: चक्कर लाग्ने,
7: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
6: घाँटी दुख्ने,
7: आवाज बन्द हुने,
6: निल्न गाह्रो हुने,
7: घाँटीको भित्री भागमा मासु आउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। HERC अस्पताल,
6: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नि तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
7: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
6: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
7: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
6: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
8: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
9: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
5: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
5: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ। आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
5: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरुन्त सम्पर्क गर्नुहोस्।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98580405519 र 98580517115।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिन, यस्तै भाइजना भयो
4: तै त। ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्र,
3: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या,
4: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
5: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनाश, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल, गणेश चोक काठको पुल नजिक, उत्तर पूर्व सटर, सुर्खेत। मोबाइल नम्बर 97486375 र 98489540576।

0: Media
1: Extreme Energy Drink.
2: केछ साथी खबर निकै खुशी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुशी छ नि
3: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
2: वाह साथी सेवासँगै मेवा मिल्ने क्या गजबको प्रगति
3: धनसँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुकढुक होइन ढुक्क हौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ

0: होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा सल्यानमा थप 13 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि, संक्रमितको संख्या 750 नाग्यो, कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य राराताल पुग्ने पर्यटकको संख्या घट्यो, सड़क स्तर उन्नति नहुँदा पर्यटकलाई शास्ति, र एसियाडमा पदक विजेता खेलाड़ी र टोलीलाई सरकारले पुरस्कार प्रदान गर्यो। सल्यानमा थप 13 जनामा संक्रमण पुष्टि भएसँगै स्क्रब टाइफस रोगको संक्रमितको संख्या 756 पुगेको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले असोज 11 देखि असोज 27 गतेको विवरण सार्वजनिक गर्दै 593 जना महिला र 163 जना पुरूष गरेर 756 जनामा स्क्रब टाइफस संक्रमण भएको जनाएको छ। यसबीचमा 2167 जना महिला तथा 1131 गरेर पुरूष गरेर जम्मा 3298 जनाको जाँच गरिएको जनस्वास्थ्य अधिकृत तारा प्रसाद रिजालले बताउनु भएको छ। संक्रमणबाट दारमा गाउँपालिकामा 8 र छत्रेश्वरी गाउँपालिकामा 1 गरी 9 जनाको ज्यान गइसकेको छ। परीक्षण गरिएका मध्ये महिलामा संक्रमणको दर बढ़िरहेको छ। संक्रमित मध्ये करिब 78% महिला रहेका छन्। दारमा गाउँपालिकामा सबैभन्दा बढ़ी 240 जनामा संक्रमण पुष्टि भएको छ। यस्तै बागचौर नगरपालिका क्षेत्रका सरकारी तथा निजी स्वास्थ्य संस्थामा परीक्षण गरिएका बिरामी मध्ये 237 जनामा संक्रमण देखिएको छ। दुई स्थानीय तहमा मात्रै 477 जनामा संक्रमण पुष्टि भएको छ। सल्यानका झण्डै 3 महिना यता स्क्रब टाइफसको संक्रमण सल्यानमा फैलिएको छ। संक्रमणका कारण दारमा गाउँपालिकाका विभिन्न ओडामा 1 बालक, 1 महिला र 6 जना ज्येष्ठ नागरिकको ज्यान गएको छ। यस्तै छत्रेश्वरी गाउँपालिकामा पनि 1 महिलाको मृत्यु भइसकेको छ। संक्रमण नियन्त्रण, रोग पहिचान र उपचारका लागि संघ, प्रदेश, जिल्ला तथा स्थानीय तहका चिकित्सक र स्वास्थ्य कर्मीको टोलीले विभिन्न स्थानमा शिविर सञ्चालन गर्दै आएका छन्। पछिल्ला दिनमा संक्रमणको संख्या घट्दै गए पनि संक्रमणको जोखिम भने पूर्ण रूपमा हट्न बाँकी रहेको बताइएको छ। स्क्रब टाइफस मुसामा प्रजीविका रूपमा रहने संक्रमित माइट झुसेल किरा जस्तो सानो किराको टोकाईबाट मानिसमा सर्ने चिकित्सकहरूले बताएका छन्। धनगढ़ीमा करेन्ट लागेर 1 महिलाको ज्यान गएको छ। धनगढ़ी उपमहानगरपालिका 19 जे गाउँ बस्ने 47 वर्षका लालमती चौधरीको पानी तान्ने मोटरबाट करेन्ट लागेर ज्यान गएको छ। चौधरीलाई आफ्नै घरको नलकामा पानी तान्ने मोटरबाट करेन्ट लागेको हो। उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकले चेक जाँच गर्ने क्रममा उहाँको ज्यान गइसकेको बताएका हुन्। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य राराताल पुग्ने पर्यटकको संख्या पछिल्ला 2 महिनामा ह्वात्तै घटेको छ। यस वर्ष भदौ र असोज महिनामा 10 जना विदेशी पर्यटकसहित जम्मा 160 जना पर्यटक मात्र रारा आएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्ज कार्यालयका कर्मचारी रन्न रोकाले गत वर्षको भदौ र असोजमा 16 जना विदेशी सहित 2478 पर्यटकले रारा भ्रमण गरेको बताउनु भएको छ। नागमा गमगढ़ी सड़क अन्तर्गत झ्यारी खोलामा सड़क स्तर उन्नति नहुँदा र यातायात कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य राराताल पुग्ने पर्यटकको संख्या पछिल्ला 2 महिनामा ह्वात्तै घटेको छ। यस वर्ष भदौ र

0: हत्तै घटेको छ। राधा पुग्ने प्रमुख सड़क लामो समयदेखि जीर्ण रहँदा आन्तरिक तथा बाह्य पर्यटकले सास्तै खेप्नु परेको छ। सड़कको अवस्था सुधार र स्तरोन्नति गर्न पटक पटक आग्रह गरिए पनि सुनवाई नहुँदा पर्यटकको संख्या घट्ने क्रममा रहेको व्यवसायीहरूले बताएका छन्। र सरकारले जापानमा सम्पन्न विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने करान्तेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकलाई सरकारले पुरस्कार दिएको हो। यसअघि असोज 23 गते बसेको मन्त्री परिषद बैठकले विजेता खेलाड़ी र प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। सरकारले तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ प्रदान गरेको छ। यसैगरी कबड्डी टोलीका खेलाड़ीले जनै 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनधारीले जनै 65,000 रूपियाँ प्राप्त गर्नुभएको छ। नेपाली महिला कबड्डी टोलीले एसियाडमा लगातार दोस्रो पटक काँस्य जितेको हो भने शेर्पाको यो पहिलो पदक हो। हस्तलीलाई साँझ 5 बजेको फेरि हाइलाइट सकियो। साँझ 6:30 बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: दसैँ आयो, खुशी ल्यायो, हायरको खुशीको पल योजना।
2: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
1: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। सर्ट सर्ट उपहार।
2: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
1: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
3: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा। लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 9801328807, 9801328807। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
4: खुसीको खबर।
5: अब हजुरहरूकै आफ्नै सहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
4: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
5: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
4: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
5: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नशा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
4: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
5: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
4: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
5: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
4: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
5: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मम एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बप मम, चिकन मम, मटन मम, भेज मम, बप चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मम एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मम एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97490 60840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
4: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
5: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
4: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
5: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्या त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
10: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।

0: Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
3: Radio Veri FM, Radio Veri FM,
4: Radio Veri FM, 98.6, 102.7 megahertz.

0: Extreme energy drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मंगसिर 9 गते सम्म मात्र। आफै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
3: Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा Thailand Holiday।
4: गुरुङ अस्पताल सुर्खेत, अझ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: फिजिसियन डाक्टर समेत नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
5: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-520-148 र 520-702।
6: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
7: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: सूचना के तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जीव गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हातखुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
1: के तपाईलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
2: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
3: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र सेटिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नुपर्दछ।
1: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 0385-22-360।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 हजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 0385-21-250, 0385-23-755, मोबाइल नम्बर 98-4-80-50-227।

0: Extreme Energy Drink.
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
4: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
5: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
4: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
5: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
4: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
5: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
4: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
5: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
7: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
8: हाम्रा सेवाहरू
9: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपास भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-480-44-631।

0: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1 लाख सम्मको क्यास र ओनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 98012338807, 98012338807। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स कै अभिकर्ता बनौ।
3: Radio Veri FM, Radio Veri FM,
4: Radio Veri FM, 98.6, Vekti 2.7 MHz.
5: Extreme Energy Drink, Time Check, Ahile Thik 6 Baje Ko Chha.
6: Extreme Energy Drink, Taste the Difference, Feel the Energy.
7: नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट। नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो, औषध अनुसारकै वर्षा। विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश। संसारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश। संघीयता सुदृढ बनाउन 9 बुँदे कोषकी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने। सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण। दशैंको खिनमेलले बजारमा चहल पहल, मूल्य वृद्धिले मारमा परेको उपभोक्ताको गुनासो। मासुका लागि खसी बोका किन्दा पशुको स्वास्थ्यबारे ख्याल गर्न विभागको आग्रह।
8: उत्पादन स्तरमै स्वस्थ पशु खरिद गर्न चाहिँ व्यवसायको हिसाबले रह्यो भने पशु कल्याण मैत्री ढुवानी गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु।
7: ग्रीनल्याण्डमा तेल, ग्यास र खनिजको अन्वेषण शुरू गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। गएको महिना डेनमार्क र ग्रीनल्याण्डसँग भएको सम्झौताको प्रशंसा।
9: र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण। बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको नियामकको निष्कर्ष।
10: एनबीएल सर्वसुलभ आवास कर्जा
11: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
10: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
11: विशेषताहरू: रु 3 करोड़ सम्मको कर्जा सुविधा,
10: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
11: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
10: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
11: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
10: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
12: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
13: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
14: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
13: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
15: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 056-494-333, 493-555।
7: नेपाल दर्पणमा अब खबरको सिलसिला। यस वर्षको मनसून नेपालबाट बाहिरिएको छ। मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत आज असोज 28 गते यस वर्षको मनसून नेपालको सबै भूभागबाट बाहिरिएको जानकारी दिएको हो। महाशाखाले यही असोज 17 गते सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँ र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै ठाउँबाट यस वर्षको मौसम बाहिरिएको जानकारी गराएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई अक्टोबर 2 बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात असार 5 गते मनसून भित्रिएको थियो भने सरदर मितिभन्दा 12 दिनपछि आज बाहिरिएको छ। यस वर्षको मनसूनमा औसतको आसपासमै वर्षा भएको छ। मनसून बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभावले पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
16: अविरल वर्षा, बाढ़ी र पहिरो जस्ता मौसम जन्य विपत्तिबाट भएको क्षतिको पुननिर्माण
7: जानकारी गराएको थियो। यस वर्ष औसत मितिभन्दा 12 दिन ढिला गरी मनसून बाहिरिएको छ। सामान्यतया नेपालमा मनसून 13 जूनदेखि शुरू भई अक्टोबर 2 बाहिरिन्छ, तर यस वर्ष 19 जून अर्थात

0: करोड़ रूपियाँ भन्दा बढ़ीको बजेट सिफारिश गरेको छ। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको निर्णय अनुसार विभिन्न 504 योजना अघि सार्दै बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरिएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीका अनुसार विपदपछि तत्काल गरिनुपर्ने र दीर्घकालीन रूपमा सम्पन्न गर्नुपर्ने योजनाहरूलाई मन्त्रालयगत रूपमा वर्गीकरण गरी बजेट माग गरिएको छ। माग गरिएको बजेट मध्ये सबैभन्दा ठूलो हिस्सा भौतिक पूर्वाधार, सड़क तथा जलस्रोत क्षेत्रको पुननिर्माणमा छ। भोटेकोशी, त्रिशुली, काली गण्डकी र बुढ़ी गण्डकी क्षेत्रका क्षतिग्रस्त सड़क तथा झोलुङ्गे पुल, खानेपानी र सिंचाई आयोजनाहरूका लागि अरबौं रूपियाँ बजेट प्रस्ताव गरिएको उप्रेतीले जानकारी दिनुभयो। यस्तै ऊर्जा तथा जलस्रोत मन्त्रालय अन्तर्गत नदी नियन्त्रण, जलसतह मापन केन्द्र र सिंचाई पुननिर्माणका लागि झण्डै 1.94 खर्ब रूपियाँ माग गरिएको छ। सूचना तथा संचार क्षेत्रमा दूरसंचार र इन्टरनेट सेवा पुनः संचालन गर्न 86.5 करोड़ रूपियाँ भन्दा बढ़ी आवश्यक पर्नेछ। कृषि, स्वास्थ्य, शिक्षा तथा सुरक्षा निकायका क्षतिग्रस्त पूर्वाधार पुननिर्माणका लागि समेत बजेट छुट्याइएको छ। बाढ़ी पहिरोका कारण क्षतिग्रस्त बनेका संरचनाहरूको द्रुत गतिमा पुननिर्माण गरी जनजीवन सामान्य बनाउने यो बजेट प्रभावकारी हुने अपेक्षा गरेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो।
1: विराटनगरमा सम्पन्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनले 9 बुँदे साझा प्रतिबद्धता सहितको कोशी घोषणा पत्र 2083 जारी गरेको छ। सुदूरपश्चिम बाहेक 6 प्रदेशका मुख्यमन्त्रीहरूको उपस्थितिमा भएको सम्मेलनले सक्षम, चुस्त, मितव्ययी र नागरिक प्रति उत्तरदायी प्रादेशिक शासन संचालन गर्ने मुख्य संकल्प लिएको छ। घोषणा पत्रमा प्रदेश र पालिका बीचको संवैधानिक अधिकार र स्वायत्तताको पूर्ण सम्मान गर्दै साना तथा टुक्रे आयोजनामा स्रोतको अनावश्यक विनियोजन रोक्ने उल्लेख छ। प्रशासनिक खर्च घटाउन आवश्यकता अनुसार प्रदेश मातहतका निकाय र कार्यालयहरूको एकीकरण, पुनर्संरचना वा खारेज गर्ने नीति लिइनेछ। यसै गरी वित्तीय अनुशासन कायम गर्दै आयोजना बैंक, पारदर्शी खरिद प्रणाली, भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्ने मुख्यमन्त्रीहरूको प्रतिबद्धता छ। प्रदेशहरू बीच अन्तर प्रादेशिक सड़क, कृषि करिडोर, व्यापार सहजीकरण, हवाई सम्पर्क तथा साझा विपद व्यवस्थापनमा संयुक्त साझेदारी कार्यक्रम सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ। घोषणा पत्रको कार्यान्वयन, समीक्षा र निरन्तर सहकार्यका लागि सातै प्रदेशका मुख्यमन्त्रीहरू सदस्य रहने गरी अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने निर्णय पनि भएको छ। मुख्यमन्त्रीहरूले दलीय र व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अधिकारको पूर्ण प्रयोग गर्दै संघीयतालाई नागरिकको दैनिक जीवनमा अनुभूति दिलाउने साझा प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
0: सुदूरपश्चिम प्रदेशको चालू आर्थिक वर्ष 2083-84 बजेट प्रदेश प्रमुख नजीर मियाले प्रमाणीकरण गर्नुभएको छ। प्रदेशसभाको हिजोको बैठकले पारित गरेको बजेट सम्बन्धी 2 विधेयक प्रदेश प्रमुख मियाले आज प्रमाणीकरण गर्नुभएको हो। प्रदेश सरकारका अर्थमन्त्री चक्र मल्लले गएको आइतबार प्रदेशसभामा 37.70 अर्ब रूपियाँको बजेट प्रस्तुत गर्नुभएको थियो। बजेटमाथिको छलफल र राजनैतिक विवादबीच हिजो प्रदेशसभाबाट बजेट पारित भएको हो। बजेट प्रमाणीकरण भएसँगै 3 महिनादेखि रोकिएको सरकारी खर्चको बाटो खुलेको छ। बजेट पारित नहुँदा साउन 1 गतेदेखि नियमित सरकारी खर्च प्रभावित हुँदै आएको थियो। दशैंको समय नजिकिँदा पनि कर्मचारीले पारिश्रमिक नपाउने अवस्था आएपछि सरकार बजेट पारित गर्ने दबावमा परेको हो। नयाँ आर्थिक वर्ष शुरू भए पनि बजेट पारित हुन नसक्दा प्रदेश सरकारका विकास निर्माणका योजना, कार्यक्रम कार्यान्वयन तथा विभिन्न सरकारी निकायको नियमित कामकाजमा असर परेको थियो।
1: चालू आर्थिक वर्षको पहिलो 2 महिनामा वाणिज्य बैंकहरूको नाफा झण्डै 7.5% बढ़ेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउन र भदौको तथ्याङ्क अनुसार 20 वाणिज्य बैंकले कुल 17.1 करोड़ 40 लाख रूपियाँ नाफा कमाएका छन्। यो गएको वर्षको यही अवधिको तुलनामा 7.32% धेरै हो। अघिल्लो वर्षको साउन र भदौमा 20 बैंकहरूले 16.59 करोड़ रूपियाँ नाफा कमाएका थिए। भदौसम्ममा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ। नबिलले आफ्नो 35.3% बढ़ाउँदै 1.80 करोड़ 24 लाख रूपियाँ नाफा कमाएको हो। नाफाको वृद्धिदरका हिसाबले भने हिमालयन बैंक अगाडि देखिएको छ। हिमालयन बैंकको नाफा 55% भन्दा बढ़ीले बढ़ेर 57.51 करोड़ रूपियाँ पुगेको छ। सबैभन्दा कम नाफा कमाउने नेपाल एसबीआई बैंकले 41.59 करोड़ रूपियाँ कमाएको छ। राष्ट्र बैंकका अनुसार एनआईसी एसिया बैंकको संचित नाफा सबैभन्दा बढ़ी 10.67 करोड़ रूपियाँले घटेको छ।
0: औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य संगठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड टीआरएस नपुगेका 47 थरीका औषधिको पौठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ। असोज 20 गते औषधि व्यवस्था विभागका महानिर्देशक

0: उपयुक्त स्तरीय निर्णय अनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिश पत्र लगायतको खारेज गरेको जनाएको छ। विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभिन्न कम्पनीका 47 थरीका नयाँ औषधि आयात गर्न र नयाँ उत्पादन गर्न रोक लगाइएको हो। यद्यपि विभागले अहिले बजारमा बिक्री वितरण हुँदै आइरहेका ती औषधिको भने बिक्री वितरणमा भने रोक नलगाएको जनाएको छ।
1: 13 देशका प्रस्तावित राजदूतहरूको संसदीय सुनवाई प्रक्रिया सकिएको छ। असोज 2 गतेको मन्त्री परिषद बैठकले भारत चीन अमेरिका बेलायत र साउदी अरब बिहार सहित 13 देशका लागि राजदूत सिफारिश गरेको थियो। अस्ति सोमबारदेखि चलेको संसदीय सुनवाई समितिमा आज अन्तिम दिन साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार सहितका व्यक्तिहरूको सुनवाई सकिएको छ। सुनवाई सकिए पनि नामावली अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे समितिको निर्णय भने आउन बाँकी छ। अहिले संसदीय समितिका सदस्यहरू आन्तरिक छलफलमा जुटेका छन्। यसैबीच साउदीका लागि प्रस्तावित राजदूत सुनारले सुनवाईका क्रममा बोलेका असंसदीय शब्दलाई रेकर्डबाट हटाइएको छ। आफूमाथि परेको उजुरीबारे सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने क्रममा सुनारले गैर जिम्मेवार अभिव्यक्ति दिनुभएको थियो। सभापति बोधनारायण श्रेष्ठको निर्देशनसँगै समिति सचिवालयले त्यो शब्द रेकर्डबाट हटाएको छ। साउदीका सुनार जापानका लागि प्रस्तावित विज्ञान कुमार थापा र मलेसियाका लागि चुनामणी खरेलका विषयमा नैतिक आचरणको प्रश्न उठाएकाले समितिले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा दशैंको मासुका लागि प्रयोग हुने पशु किन्नु अघि ख्याल गर्नुपर्ने विषय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-3590 98578-3684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो, औसत अनुसारकै वर्षा, विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश, संचारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश, संघीयता सुदृढ़ बनाउन 9 बुँदे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो, अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने, सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण, 13 देशका लागि प्रस्ताव राजदूतको सुनवाई सकियो लगायतका खबर प्रस्तुत गरे।
0: नेपाल दर्पणमा अब बाँकी खबर। नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको छ। हरेक वर्ष असोज शुक्ल चतुर्थी अर्थात दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्ने शास्त्रीय विधि छ। नवरात्रको पहिलो दिन गएको असोज 25 गते आइतबार दशैं घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौ जमरा राखिएको थियो। वैदिक सनातन धर्मावलम्बीले हरेक वर्ष असोज शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड़ लाग्ने गर्छ।
1: काठमाडौँ उपत्यका सहितका मुख्य बजारहरूमा दशैंका लागि किनमेल गर्ने सर्वसाधारणको भीड़ लागेको छ। तर चाडपर्वसँगै आकाशीयको महँगीका कारण उपभोक्ताहरू चिन्तित बनेका छन्। भोटेकुसी बाढ़ीका कारण चीनतर्फका रसुवा र तातोपानीका अवरूद्ध हुँदा दशैं लगायतका पर्वलाई लक्षित गरी ल्याएका झण्डै 5 अर्ब मूल्य बराबरका सामान नाकामै रोकिएका छन्, जसका कारण लत्ता कपड़ाको मूल्य बढ़ेको नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र परालजीले बताउनुभयो। व्यापारीहरूले खाद्यान्न लत्ता कपड़ा तरकारी र मासुको भाव अस्वाभाविक रूपमा रूपमा बढ़ाएको उपभोक्ताको गुनासो छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रितेश कुमार साकेलले भने बजार अनुगमनलाई तीव्र पारिएको दावी गर्नुभएको छ।
0: दशैंका लागि हिमाली तथा पहाड़ी भेगदेखि देशका विभिन्न ठाउँबाट काठमाण्डु उपत्यका सहित मुख्य शहरहरूमा भेडा च्याङ्रा खसीपोका र राङ्गा ल्याउने क्रम तीव्र बनेको छ। लामो दूरीको यात्रा, खानपानमा हुने फेरबदल र अस्वस्थ ढुवानीका कारण पशुहरू बिरामी पर्ने र रोग फैलिने जोखिम उच्च हुन्छ। बाहिरबाट हेर्दा स्वस्थ देखिए पनि भित्री रूपमा बिरामी पशुलाई निरोगी पशुसँगै ढुवानी गर्दा सिंगो बथानमै संक्रमण फैलिन सक्छ। त्यसैले खरिद तथा ढुवानी गर्दा पशुको स्वास्थ्य र मापदण्डमा विशेष ध्यान दिन पशु सेवा विभागले आग्रह गरेको छ। देशका लागि दशैंका लागि पशु खरिद तथा ढुवानी गर्दा कस्ता कस्ता सावधानी अपनाउनु पर्छ, बिरामी पशुको पहिचान कसरी गर्ने, यही विषयमा हामीले पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालसँग कुराकानी गरेका छौं।
4: विशेष गरी व्यवसायीहरूले खरिद गर्दा पनि पशु स्वस्थ छ, काशी बोका भेडा बाख्रा च्याङ्राहरू स्वस्थ छन् भनेदेखि करिब करिब स्वस्थ पशुको चाहिँ मासु स्वस्थ नै रहन्छ, कुनै अङ्ग काम नलाग्ने हुन सक्छ, तर अझै अरू अवस्थामा चाहिँ पूर्णतया प्रयोग गर्न सक्ने अवस्थाहरू छ। र उत्पादन स्तरमै स्वस्थ पशु वस्तुहरू जहाँ छन् तिनीहरू खरिद गर्न चाहिँ व्यवसायको हिसाबले रह्यो भनेदेखि अर्को चाहिँ बिचमा ढुवानीकर्ताहरूले पनि वास्तवमा पशुहरूलाई पनि सास फेर्ने चाहिँ प्राणी हुन्, पशु कल्याण मैत्री भए ढुवानी गरिदिनु हुन म अनुरोध गर्न चाहन्छु। बजारमा पनि आइसकेको पशुहरू पनि त्यो बेच्नको लागि उपयुक्त हुँदैनन्, हामीले त्यो पनि हेर्ने गरेका छौँ। खसी बोकाहरूको चाहिँ एकदमै बढेको अवस्थाहरू छ र च्याङ्राहरू पनि आइरहेको अवस्था छ।
1: स्वास्थ्यका दृष्टिकोणले कुनै पशुमा संक्रमण छ भने अर्को ठाउँमा लिँदाखेरि त्यसको जोखिम कति हुन्छ, त्यसका लागि के कस्तो उपाय अपनाउने?
4: संक्रामक रोगहरू जो पशु वस्तुहरू मानिसमा छन् त्यस्ता रोगहरूको चाहिँ खासै प्रकोप देखिएको छ भने हामी सबै जिल्लामा कस्तो अवस्था छ रोगको भन्ने कुरो हामीले प्रदेश सरकार स्थानीय सरकारसँग समन्वय गरिकन हामीले हेर्ने गरेका छौँ। हाम्रो रोगको सूचना प्रणाली पनि हामीले विकास गरेका छौँ। जहाँसम्म अब ट्रान्सपोर्टेसनमा मैले चाहिँ यहाँलाई भने अलिकति अब अधिकांशले बुझ्नुभएको अवस्थाहरू छ। अहिले पशु कल्याण मैत्री भएरै काम गर्नुपर्छ भन्ने कुरो सम्पूर्ण धेरै व्यवसायहरूलाई जानकारी पनि उहाँले प्राप्त गर्नुभएको छ। राम्रो छ आरामदायी रूपले आएको पशु अथवा पशु कल्याण मैत्री पशुहरूको चाहिँ भोलि बध गर्दा पनि मासु राम्रो हुन्छ कि त्यो पनि आवश्यक छ भने जिल्ला स्तरीय संयन्त्रहरू पनि हुन्छ, त्यहाँ चाहिँ जिल्ला स्तरीय पशु सेवा गर्ने कार्यालयहरू अस्पतालहरू हुन्छन्, त्यहाँ चाहिँ सिडे साहेबहरूको समन्वयमा पनि कतिपय ठाउँमा चाहिँ खसी बुझाहरूको अनुगमन र स्वास्थ्य परीक्षणका कुराहरू चाहिँ भइरहेको हामीले जानकारी पाएका छौँ। हामी एकदम सघन रूपमै बजार अनुगमन गर्ने र मान्छे उपभोक्ताहरूको लागि चाहिँ जुन हरियो मार्ग गरिएको छ बजारबाट किन्दाखेरि चाहिँ मैले सरसरी सबै परीक्षण गरिन्छन्। स्टिकर जुन दिइन्छ हरियो स्टिकर दिएको चाहिँ हरियो स्टिकर हरियो हामी करार लगाइदिएका हुन्छौँ, त्यो भएर त्यो परीक्षण गरेर चाहिँ त्योहरू लगाएपछि त्यो खानाको लागि योग्य र बिक्री वितरण गर्न पनि योग्य भन्ने कुरो हामी चाहिँ सर्वसाधारणले पनि थाहा पाउनुहुन्छ। कहीँकाहीँ आउँदाखेरि लामो बाटोमा बिरामी केही भने पनि त्यसलाई चाहिँ तत्कालै पशु चिकित्सकीय टोली भएको हुनलाई उपचार गर्ने व्यवस्था पनि हामीले सही ठाउँमै उपचार गर्ने व्यवस्था पनि हामी मिलाएका छौँ। नमुना परीक्षण गरेर चाहिँ तत्काल त्यो नमुनाको रिजल्ट नआएसम्म चाहिँ बिक्री वितरण नगरेर होल्ड पनि गराएको अवस्थाहरू छ होइन।
1: त्यो पशु वधशालाहरूको सरसफाई र मासुको भण्डारणको कुरालाई अलिकति जोडौँ, कसरी निगरानी भइरहेको छ?
4: मसिर एकबाट काठमाडौँ उपत्यकामा पशु वधशाला तथा मासु पूर्णतया कारण गर्ने भनेर अगाडि बढेका छौँ होइन। र पक्कै पनि वधशाला वधस्थल यहाँलाई कुरो उठ्नुभएको छ, अब चाहिँ अहिले दसैँको बेलामा त घर घरमा पनि वध हुन्छ होइन, जसले गर्दाखेरि चाहिँ स्वच्छ तरिकाले सुरक्षित भएर त्यहाँबाट चाहिँ कुनै पनि संक्रमण नफैलिने किसिमले चाहिँ हामीले काम गर्नुपर्ने हुन्छ। र यदि मासु नै स्वस्थ रहेन भने त्यसले चाहिँ हाम्रो स्वास्थ्यमा गम्भीर असर गर्छ। धेरै लामो समय बाहिर धेरै लामो समय राखेको मासु चाहिँ खरिद नगर्ने, त्यसलाई चाहिँ सुरक्षित पूर्वक चाहिँ मासु एक घन्टाभित्र बिग्रि नै हाल्दै तर के भन्छ धेरै नै भयो भने बिग्रिन थाल्थ्यो नि त। सबभर मासु नै भनेको त पछि चाहिँ मासुको परिभाषामा यहाँले भन्नुहुन्छ भनेदेखि वध गरेर चाहिँ सुरक्षितपूर्वक चिस्याएको मासुलाई मासु भन्ने हो खासमा। जस्तोबाट त्यस्तो ठाउँबाट चाहिँ बरु चाहिँ वध गरेको ठाउँभन्दा सुरक्षितपूर्वक वध गरेको ठाउँबाट चाहिँ लिन उपयुक्त रहन्छ। र हामीले चाहिँ त्यो अजानो चाहिँ भनौँ न लगाएर अरू त्यो मासुमा प्रयोग हुने सामग्रीहरू पनि बेला बेला सरसफाई गरेको बिहान अहिले देख्नुहुँदैछ, सरसफाई गरेर देख्नुहुन्छ पसलहरू भयो भने होइन, वध स्थलको आफ्नै सरसफाई र सुरक्षितपूर्वक मासुको ढुवानी पनि वास्तवमा गर्नुपर्ने हुन्छ। र हामीले हेर्दाखेरि चाहिँ उपभोक्ताहरूले चाहिँ सुरक्षित मासुको उपभोक्ताकै इतलाई ध्यानमा राखेर नै हामीले फेरि पनि जोडेँ, यही सन्दर्भमा मैले जोडेँ यो पशु वसालका मासु कारण गर्नुको विकल्प नभएको हुनाले हामी अगाडि बढ्नुपर्छ।
1: उहाँहुन्थ्यो पशुसेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल। नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई श्रमिकहरूले पाउनुपर्ने चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन आग्रह गरेको छ। विभागले विज्ञप्ति निकालेर चाडपर्व खर्च अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदाता तथा प्रतिष्ठानहरूलाई आग्रह गर्दै यदि नदिएको भए उजुरी गर्न श्रमिकहरूलाई आग्रह गरेको छ। विभागका अनुसार चाडपर्व खर्च नपाएका श्रमिकले विभागको वेबसाइट, क्यूआर कोड वा सिधै इमेल मार्फत उजुरी दिन सक्नेछन्। श्रम ऐन 2074 अनुसार श्रमिकले आफ्नो धर्म, संस्कृति र परम्परा अनुसार वर्षको एकपटक एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्ने कानूनी व्यवस्था छ।
0: जिल्ला प्रशासन कार्यालय काभ्रेले दशैं पर्वका अवसरमा फूलपातीदेखि पूर्णिमासम्म टिप्पर सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालयमा हिजो बसेको जिल्ला सुरक्षा समितिको बैठकले असोज 31 गतेदेखि कार्तिक 9 गतेसम्म जिल्लाभित्र टिप्पर सञ्चालनमा पूर्ण रोक लगाउने निर्णय गरेको हो। दशैंका बेला काभ्रेका बीपी र अर्नीको राजमार्ग लगायत प्रमुख सड़कहरूमा साना तथा यात्रुवाहक गाड़ीको चाप अत्याधिक बढ़ने गर्दछ। सड़कमा सम्भावित दुर्घटनाको जोखिम घटाउन र यात्रुहरूको यात्रा सहज एवं सुरक्षित बनाउन यस्तो निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र विश्वकर्माले जानकारी दिनुभयो।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: के तपाईं उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
6: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
5: हाम्रा सेवाहरू
6: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
5: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 9840044631।
7: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1,00,000 क्यास र अनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 9801328807, 9801328807। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
8: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: Mania.
1: Extreme energy drink.
2: आज 188 कम्पनीको शेयर बढेकोमा 80 घटेको छ, 9 कम्पनीको शेयर भने घटबढ भएको छैन। आज नेप्सी बढे पनि कारोबार रकम भने घटेको छ। हिजो 4.73 अर्ब को कारोबार भएकोमा आज 354 कम्पनीको 1.16 करोड़ कित्ता शेयर 4.13 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्दै आएको फ्लाइ दुबईले आउँदो वर्ष सन् 2027 अक्टोबर 30 सम्मका लागि टिकट बुकिङ खुला गरेको छ। शुरूआती उडान उत्साहजनक रहेपछि फ्लाइ दुबईले बुकिङ अवधि बढ़ाएको हो। यसबाट उडान नियमित र दिगो हुनेमा पोखराका पर्यटन व्यवसायहरू थप उत्साहित बनेका छन्। फ्लाइ नमस्ते ट्राभल्सका संचालक पोम नारायण श्रेष्ठका अनुसार चाडबाडपछि पोखराबाट दुबई जाने यात्रुको संख्या अझै बढ़ने अनुमान छ। नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार असोज 7 गते यता मौसम खराबीका कारण एउटा उडान रद्द भए पनि अन्य दिन नियमित उडान भइरहेको छ। दुबईलाई ट्रान्जिट बनाएर विश्वका धेरै देशसँग पोखराको हवाई सञ्जाल जोड़िएपछि त्यहाँको पर्यटन र आर्थिक गतिविधिमा ठूलो टेवा पुग्ने विश्वास लिएको छ।
2: सरकारले केही दिनमै निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति पत्र एलओआई दिने तयारी गरेको जनाएको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले निजी क्षेत्रलाई विद्युत व्यापारमा प्रवेश गराउन आवश्यक नीतिगत व्यवस्था अन्तिम चरणमा पुगेको र दशैंको बिदा शुरू हुनु अघिदेखि नै तयारी रहेको जानकारी दिनुभयो। मन्त्री श्रेष्ठले रोकिएको विद्युत खरीद सम्झौता पीपीएलाई पनि वैज्ञानिक र राष्ट्रिय प्राथमिकताका आधारमा चाँडै अघि बढ़ाउने बताउनुभयो। मन्त्री श्रेष्ठका अनुसार निर्माणको अन्तिम चरणमा रहेका 27 जलविद्युत आयोजनाको व्यवसायिक सञ्चालन मिति थप गरिएको छ। यस्तै जलाशयुक्त आयोजनालाई प्रोत्साहन गर्न अनुमति पत्रको अवधि 50 वर्ष पुर्याउने गरी नियमावली संशोधनको तयारी भएको छ।
3: महाकाली नदीमा बेपत्ता हुनुभएका सशस्त्र प्रहरीका असय सागरराज थारूको शव 5 दिनपछि फेला परेको छ। गएको शनिबार दोधरा चाँदनी झलुङ्गे पुलसँगै चुडिएको नेपाल टेलिकमको इन्टरनेटको तार तार्ने क्रममा महाकाली नदीमा बोट अनियन्त्रित भएर थारू बेपत्ता हुनुभएको थियो। सशस्त्र प्रहरीको गोताखोर टोलीको लगातार प्रयासपछि 5 दिनमा शव फेला परेको हो। थारूको शव बेपत्ता भएको ठाउँबाट केही तल आज भेटिएको हो। बर्दियाको ठाकुरबाडा नगरपालिका छका थारू बेपत्ता हुनुभन्दा अघिल्लो दिन मात्रै दोधारा चाँदनीमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्ममा हाजिर हुनुभएको थियो। दुई हप्ता अघि दोधारा चाँदनी जोड्ने झलुङ्गे पुल भत्किएको थियो। पुलसँगै नेपाल टेलिकमको इन्टरनेट तार समेत जोड़िएको हो।
2: दुर्गा पूजाका लागि विद्युत लाइन जोड़ने क्रममा करेन्ट लागेर उदयपुरमा एकजनाको ज्यान गएको छ। त्रियुगा नगरपालिका वडा नम्बर 12 पुरानो गाईघाटमा रहेको ज्योतिनगर टोलका 35 वर्षीय बद्रीनारायण चौधरीको हिजो बेलुका करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईका अनुसार करेन्ट लागेर गम्भीर घाइते भएका चौधरीलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याइए पनि त्यसअघि नै उहाँको ज्यान गइसकेको अस्पतालले घोषणा गरेको हो।
3: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमा तेल ग्यास र खनिज पदार्थको व्यापक अन्वेषण शुरू हुन लागेको बताउनु भएको छ। डेनमार्कको स्वशासित भूभाग रहेको आर्कटिक टापुमा सजिलै निकाल्न सकिने विश्वकै ठूला तेल भण्डार मध्ये केही रहेका ट्रम्पले आज आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोशलमा लेख्नु भएको छ। गएको महिना ट्रम्पले डेनमार्क र ग्रीनल्याण्डका नेताहरूसँग एउटा सुरक्षा सम्झौता गर्नुभएको थियो। यस सम्झौताले ग्रीनल्याण्डमा अमेरिकी सेनाको भूमिका विस्तार गर्ने समाचार संस्था अल जजिराले जनाएको छ। सम्झौताले 2 नयाँ सैन्य अखडा र ट्रम्पको योजनामा रहेको गोल्डेन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीका लागि बाटो खोल्नुका साथै डेनमार्कको सार्वभौमिकता र ग्रीनल्याण्डवासीको आत्मनिर्णयको अधिकारलाई पुनः पुष्टि गर्ने खबरमा उल्लेख छ। ग्रीनल्याण्डलाई बलपूर्वक आफ्नो नियन्त्रणमा लिने सम्भावनालाई अस्वीकार गर्न ट्रम्पले गरेको आनाकानीका कारण उत्पन्न झण्डै 2 वर्ष लामो संकटको अन्त्य गर्नु यस सम्झौताको उद्देश्य थियो। ट्रम्पले गएको महिनाको सम्झौताबाट अमेरिका र युरोप दुवैले प्राप्त गरेका सुरक्षा सम्बन्धी लाभहरूको प्रशंसा गर्दै तिनलाई अद्वितीय भन्नुभएको छ।
2: नेपाल दर्पणमा अब खेल खबर। सरकारले जापानमा भएको विश्व एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक तथा व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराटेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोली सहित प्रशिक्षक र व्यवस्थापकको खातामा सरकारले पुरस्कार रकम जम्मा गरेको हो। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। जस अनुसार तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराइएको छ। त्यस्तै कबड्डी टोलीका खेलाड़ीले जनही 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनाधीले जनही 65,000 रूपियाँ प्राप्त गरेका छन्। नेपाली महिला टोलीले लगातार दोस्रो पटक काँस्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक हो। कराटेका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले सरकारले पुरानो परम्परा भत्काउँदै छिटो पुरस्कार उपलब्ध गराएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ।
3: र बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको त्यहाँको स्वतन्त्र फुटबल नियामक निकाय आईएफआरले जनाएको छ। हिजो सार्वजनिक भएको प्रतिवेदनमा शीर्ष 5 डिभिजनका 94% क्लबहरू घाटामा सञ्चालन भइरहेको पाइएको छ। गएको वर्ष स्थापना भएको आईएफआरले इंग्लिश फुटबलको आर्थिक दिगोपन सुधार्ने 6 बुँदे योजनाको एक भागका रूपमा लागतमा अझ कड़ा नियन्त्रण र आकस्मिक योजनाको प्रस्ताव गरेको छ। स्टेट अफ द गेम प्रतिवेदनको मस्यौदाले इंग्लिश फुटबल लीग र नेशनल लीगका झण्डै 2/3 क्लबहरू प्राविधिक रूपमा टाँच पल्टिएको अवस्थामा रहेको र मालिकहरूबाट प्राप्त हुने नगद सहयोगमा बढ़दो रूपमा निर्भर रहेको देखाएको छ। नियामक निकायले क्लबहरूले वित्तीय जोखिमको अझ प्रभावकारी रूपमा व्यवस्थापन गर्नुपर्ने तथा मालिकहरूले आफ्नो सहयोग फिर्ता लिएको खण्डमा सामना गर्न आकस्मिक योजनाहरू तयार राख्नुपर्ने बताएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: नेपालबाट यस वर्षको मनसून पूर्ण रूपमा बाहिरियो। औषध अनुसारकै वर्षा, विपदपछिको पुननिर्माणका लागि 5.5 खर्ब बजेट सिफारिश। संसारदेखि सड़कसम्मका 504 योजना अर्थ मन्त्रालयमा पेश।
3: संघीयता सुदृढ़ बनाउन 9 बुँदे कोशी घोषणा पत्र जारी गर्दै मुख्यमन्त्री सम्मेलन सकियो। अन्तरप्रदेश मुख्यमन्त्री साझेदारी मंच गठन गर्ने। सुदूरपश्चिमको बजेट आर्थिक वर्ष शुरू भएको झण्डै 3 महिनापछि प्रमाणीकरण।
2: दशैंको किनमेलले बजारमा चहल पहल, मूल्य वृद्धिले मारमा परेको उपभोक्ताको गुनासो। मासुका लागि खसी बोका किन्दा पशुको स्वास्थ्यबारे ख्याल गर्न विभागको आग्रह।
3: ग्रीनल्याण्डमा तेल ग्यास र खनिजको अन्वेषण शुरू गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई। गएको महिना डेनमार्क र ग्रीनल्याण्डसँग भएको सम्झौताको प्रशंसा।
2: र एसियाली खेलकुदमा पदक जित्ने खेलाड़ी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार वितरण। बेलायतका फुटबल क्लबहरू आर्थिक जोखिमको खतरनाक अवस्थामा रहेको नियामकको निष्कर्ष।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र हृदय रिमाल पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं।

होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म AMC र होंडा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।

0: Mania Extreme Energy Drink.
1: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
1: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
3: दसैँ आयो, खुसी ल्यायो हायरको खुसीको पल योजना।
4: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
3: सिङ्गल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर, अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर। सर्ट सर्ट उपहार।
4: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप, अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
3: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाउ हरेक घर। Higher, more creation, more possibilities.
5: Radio Vidi FM. Radio Vidi FM.
6: Radio Vidi FM. 98.6 Rex 2.7 MHz.

0: काम हुन नसकेपछि कर्णाली प्रदेशका ठूला सड़क तथा पुल लगायतका करिब डेढ़ दर्जन योजना समस्याग्रस्तमा सूचीकृत आर्थिक भार वर्षेनी बढ़दै
1: सल्यानमा थप 13 जनामा स्क्रब टाइपस संक्रमण पुष्टि संक्रमितको संख्या 756 पुग्यो
0: कालीकोटको जिल्ला अस्पताल नजिकै सुर्खेतबाट जुम्लाको नागमतर्फ हिँडेको फोर्स गाड़ीमा आग लागि यात्रु सकुशल बस गाड़ी र सरसामान जलेर नष्ट
1: र सरकारले जापानमा सम्पन्न 20 औं एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने हिमाल पहाड़ तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट दीपा कोइराला र टेकराज केसीको नमस्कार तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ
0: अब खबर विस्तारमा पटक पटक माथि थप्दा पनि काम हुन नसकेपछि कर्णाली प्रदेश सरकारले करिब डेढ़ दर्जन ठूला सड़क तथा पुल लगायतका योजनालाई समस्याग्रस्त योजना सूचीकृत गरेको छ निर्माण व्यवसायको लापरवाही र जिम्मेवार निकायको कमजोरीका कारण पनि यस्ता संकटग्रस्त योजना थुप्रिएका हुन् यसबाट सरकारलाई आर्थिक दायित्व पनि बढ़दै गएको छ कर्णाली प्रदेश सरकारले रुग्ण र समस्याग्रस्त अवस्थामा रहेका सड़क पुलका मात्रै 15 देखि 19 वटा आयोजना रहेको जनाएको छ वर्षौं बितिसक्दा पनि कतिपय आयोजनाको भौतिक प्रगति शून्यमै छ प्रगति शून्य प्राय भएका आयोजनामा समेत करोड़ौं रूपियाँ पेशकी रकम भुक्तान गरिएको छ करोड़ौं लगतका यो आयोजना निर्माण कम्पनीले ओकटेर राखेपछि सरकारलाई वर्षेनी वित्तीय भार बढ़ेर 7 देखि 8 अर्ब रूपियाँसम्म पुगेको सरकारवालाले बताएका छन् यसरी काम लिएर पनि नगर्ने र योजना अल्पत्र पार्ने निर्माण कम्पनीमाथि कार्यवाही गर्न प्रदेश सरकारले उचित पहल नगरेको जनगुनासो रहेको छ भौतिक पूर्वाधार तथा विकास मन्त्रालय सुर्खेतका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर प्रेम बहादुर ओलीले बाहिर चर्चा चले जस्तो आर्थिक दायित्व नबढ़ेको दावी गर्नुभएको छ कतिपय बहुवर्षीय योजना भएकाले त्यसको आर्थिक दायित्व बढ़ेको भन्न नमिल्ने उहाँको भनाई छ
1: यसैबीच हाम्रा साथी केशव ढकालले भौतिक पूर्वाधार तथा विकास मन्त्रालय सुर्खेतका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर प्रेम बहादुर ओलीलाई यसरी समयमा काम नभएर करिब 7-8 अर्ब रूपियाँ दायित्व थपिँदा पनि प्रदेश सरकार किन चुप बसेको छ भनेर सोध्नु भएको छ
2: यस्तो सालमा साल हामीले बहुवर्षीय स्रोत सहमति भएका लिएका आयोजनाहरूको सन्दर्भमा 2 वर्षको लागि स्रोत त्यो दायित्व हुन्छ नै होइन यो वर्ष जस्तै हामीले 2 देखि 3 वर्षको लागि स्रोत सहमति लिन्छौँ त्यो लिँदाखेरि त्यो जस्तै तपाईँले 7-8 अर्ब भनिरहेको भएर त्यो सहित जोडिएको रकम हो र केही अब स्रोत सहमति लिने वर्षमा खर्च कम हुने गर्छ त्यो किन हुन्छ भने स्रोत सहमति नै हाम्रो पुष माघतिर प्राप्त भयो भने पनि तपाईँको 2-3 महिना चाहिँ खरिद प्रक्रियामा लाग्छ त्यसरी अनि बर्खा सुरु हुने हामीले काम खर्च अलिक कम हुन्छ त्यो दायित्व त सर्ने नै भयो तथापि निर्माण व्यवसायको कतिपयहरूको लापरवाही कारणले काम ढिलाउने देशव्यापी रूपमै एउटा रोगकै रूपमा रहेको छ यसको पनि अब लो बिडिङ नै हो मुख्य समस्या लो बिडिङलाई अहिले निरुत्साह गर्नलाई संघीय सरकारले सार्वजनिक खरिद ऐनलाई संशोधन गरेर औसत बिडिङमा जाने भनेर अहिले ल्याइसकेको अवस्था छ अब यो भएमा केही लो बिडिङ रोकिने र लो बिडिङ रोकिए सँगसँगै निर्माण कार्य पनि अब केही अलि यो पहिलाको जस्तो लो बिडिङ भएर निर्माण कार्यमा एकदमै असर पर्ने गरेको यो समस्यालाई समाधान होला भन्ने देखिन्छ
3: अब ठ्याक्कै यो जस्तो बहुवर्षीय परियोजनाको कुराहरू त अलग रह्यो होइन बहुवर्षीयको पूर्ण अवधि सकिएपछि मात्रै त्यसको चाहिँ लेखाजोखा गर्ने होला पूर्ण अवधिमा काम हुन नसकेपछि र अरू योजनाहरू यो कति जति यस्ता योजनाहरू समयमा काम नहुँदा अथवा म्याद थप्दै थप्दै गर्दै जाँदा यो दायित्व बढ़ेको पाइयाछ त उसो भए
2: त्यस्तो योजनाहरू अब दायित्व नै बढेको योजनाको संख्या हेर्ने त धेरै नै होला त्यो कतिपय धेरै नै छन् त्यस्तो र अब हामीले अब रुग्ण आएन अलि समस्याग्रस्त आएन भनेर चाहिँ हामीले 15 देखि 19 वटासम्म यो रुग्ण भने ठ्याक्कै डिफाइन हुँदैन कसलाई रुग्ण भन्ने अथवा कसलाई समस्याग्रस्त भन्ने भन्ने त्यो फिक्स हुँदैन यस्तो एउटा डिफाइन हुँदैन हामीले अलि समस्याग्रस्त अलि भोलि कारवाही गर्नुपर्ने अवस्था आउन सक्छ भन्ने हिसाबको आयोजनालाई चाहिँ हामीले समस्याग्रस्त आयोजनको रूपमा लिँदा 15 देखि 19 कस्तो हुन्छ भने अब कुनै आज समस्याग्रस्त आयोजन छ भोलि मेन पार्टी आएर कन्ट्याक्टरले भोलिदेखि रातारात काम गर्न थाले भने त्यो समाधान हुनतिर जान्छ होइन भोलि अहिलेसम्म काम भएको छ भोलिदेखि कुनै कन्ट्याक्टरलाई केही समस्या पऱ्यो ऊ भागेर हिँड्यो साइड छोडिदियो भने त्यो पनि समस्याग्रस्त आयोजना भइदिन्छ त्यही भएर त्यो फेरबदल भइरहने विषय अहिले जसरी 15 होला भोलि 20 आयोजन त्यस्ता समस्याग्रस्त होला अहिलेको हाम्रो लेखाजोखामा त्यही 15 देखि 19 वटा जस्तो त्यस्तो आयोजन छ भन्ने छ त्यसमा कुनै त्यो जग्गा प्राप्तिको समस्याहरू हुन्छ कुनैलाई केही बाधा हुने कुरा होला कुनै अधिकांश के हो भने निर्माण व्यवसायको काम नगरेकै कारणले हो. समयमा काम नगर्ने, लो बिडिङ मैले अगाडि भने लो बिडिङ गर्ने अनि लस हुने भएपछि मान्छेले काम नगर्ने भयो.
3: त्यो ठ्याक्कै अब पटक पटक म्याप थप्ने निर्माण व्यवसायहरूले निर्माण सम्झौता गर्ने, समय अवधिमा काम नगर्ने, कतिपय अवस्थामा आर्थिक गतिविधि चाहिँ भइरहने तर भौतिक प्रगति नहुने, यस्तो पटक पटक म्याद थप्ने र म्याद थप्दा पनि काम नगर्ने निर्माण व्यवसायहरूलाई कार्यवाही गर्न किन सरकार हिचकिचाउँछ अथवा सम्बन्धित निकाय किन कार्य उठाउन सकिरहेको छ?
2: गत वर्षै सुन्नु भयो सुर्खेतको कान्थाराम कन्स्ट्रक्सनलाई कार्यवाही भएको लागि इस्मका छ होइन. अहिले अरू पनि केही जिल्लामा परिपत्र गरेर केस किएर थप्ने काम त कार्यवाही गर्ने पनि पर्खे हुन्छ. त्यतिकै कार्यवाही गर्यो भने तपाईँको अदालत जान्छ, अदालतमा जितेर आउँछ. त्यो भनेर सरकारको जुन ठुलो हानि नोक्सानी हुने गर्छ कन्ट्याक्ट भनेको कन्ट्याक्ट डकुमेन्ट अनुसार सार्वजनिक खरिद एम कानुन बमोजिम हुने प्रक्रिया हो. यो प्रक्रिया न्याय थप पनि तपाईँले कानुन बमोजिमै हुन्छ. न्याय थप गर्ने केही प्रावधानहरू छन् त्यस्तो त्यस्तोमा हुने हो. ठेक्का तोड्नु मात्रै समाधान होइन, तोड्यो भने फेरि त्यसको स्रोत सहमति लिनुपर्ने, फेरि बजेटमा पर्नुपर्नेदेखि लिएर झनै त्यो पनि त्यही सजिलो छैन क्या. त्यो तोड्दैमा समस्या समाधान सबै हुन्छ भन्ने होइन. तर त्यो भन्ने कामै नगर्ने कन्ट्याक्ट निर्माण व्यवसायहरूलाई
3: यहाँहरूलाई पनि आइरह होला, विभिन्न संचार माध्यमहरूमा पनि सार्वजनिक भइरह हुन्छन्, एकदमै जनतासँग प्रत्यक्ष सरकारमा रहेका उनीहरूको दैनिक जीवनसँग जोडिएका महत्वपूर्ण योजनाहरू पनि समयमा नहुने, पटक पटक म्याद थप्ने, त्यत्तिकै अल्झिँदै जाने. जस्तो उदाहरणका रूपमा तपाईँलाई कर्णाली प्रदेशको राजधानी केन्द्र रहेको सुर्खेतको वीरनगरको मंगलगढ़ी काँक्रेबिहार सड़क नै भनौं, त्यस्ता दर्जनौ उदाहरण दिन सकिन्छ. यहाँले अघि नै भन्नुभयो 15-19 रूंग छन् भनेर होइन, तर कारवाहीमा चाहिँ अलिकति किन आलटाल हुँदाखेरि त्यहाँ पनि कतै मिल्नु मतो छ कि सम्बन्धित निकाय र निर्माण व्यवसायको भन्ने जनगुनासो आइरहन्छ कि सर?
2: होइन यस्तो त कारवाही पनि प्रक्रिया पुर्याएर गर्नुपर्छ क्या. तपाईँले पटक पटक ताकेता गर्नु पर्यो. कानुन बमोजिमै गर्ने हो कारवाही. कानुन विपरीत हामीले कारवाही गर्यो भने उसले नै अदालतबाट आदेश ल्याएर आएको तमाम उदाहरणहरू छन्. जति हामीले कारवाही गर्न खोज्यौँ अदालतबाट आदेश ल्याएर आइहाल्छन् होइन. त्यो भएर कानुन बमोजिम प्रक्रिया पुर्याएर कारवाही गरेर त्यो प्रक्रियामा छन् अहिले. अब यही उनीहरू ठ्याक्कै विवरण अहिले मैले भन्दा धेरै निर्माण व्यवसायहरू कारवाहीको प्रक्रिया अलिक थाहा छ. अब सकेसम्म हाम्रो फेरि के हो भने सकेसम्म कारवाही भन्दा पनि सहज रूपमा उसले कामै गरिदिएर काम सम्पन्न भयो भने जनताले पनि छिटो लाभ पाउने अनि त्यो सबै हिसाबले सहज हुन जान्छ. तर त्यो भन्दैमा मैले भनिहालेँ नि कानुन बमोजिम कारवाही प्रक्रिया पनि अगाडि बढाएको छ. न्याय थोकको प्रक्रिया पनि कानुन बमोजिम अगाडि बढ्छ र मन्त्रालयले पटक पटक जस्तै यही 13 हामीले पत्र काटिसकेका छौँ तपाईँको यस्ता आयोजनाका निर्माण व्यवसायको मुख्य व्यक्ति लिड पार्टनर र कार्यालय प्रमुख अनिवार्य उपस्थित गरेर 13 नै मन्त्रालयले छलफल गरेर उनीहरूको तर्फबाट के समस्या हुन्, के कारणले काम भयो, अब के गर्ने, उनीहरू तत्काल काम गर्ने प्रतिबद्धता जनाउँछन् अथवा कारवाहीमा जाने हो के हो. कार्यालय प्रमुख र निर्माण व्यवसायको प्रत्येक कुरा यहाँ सुनेर मन्त्रालयले केही इनिसिएसन लिने भन्ने दायित्व पनि छ.
3: मन्त्रालयको एउटा जिम्मेवार कर्मचारीको हिसाबले यहाँले यो भन्न सक्नुहुन्छ उसो भए, अब जुन संकटग्रस्त अथवा रुग्ण योजनाहरू भनेर सरकारले नै मन्त्रालयले नै त्यसलाई सूचीकृत गरेका छ, ती योजनाहरू छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि, पूरा गर्नका लागि वा आवश्यक कार्यवाही प्रक्रिया अघि बढाउनका लागि मन्त्रालयले तदारूपताका साथ काम गरेको छ भनेर यहाँ भन्न सक्नुहुन्छ? कसरी गरेका छ सर?
2: पहिला 37-38 थियो, घटेर अहिले 19 आएको छ. अब केही समयमा घट्दै यो बनाउन तल जान्छ, घट्छ, फेरि केही थपिन्छन् भने कुनै फेरि नयाँ थपिन्छ भने यो चलिरहने प्रक्रिया र यो समाधान हुँदै जाने विषय पनि हो. बेला बेला ताकेता गर्छौँ उनीहरूको पनि. युवा मन्त्रालयले एकदमै गम्भीर जानेका छन् भने निषेचन लिइराखेको छ. यो पटक पटक हामीले लगाउन 3-4 महिनाको फरकमा त्यस्ता निर्माण व्यवसाय र कार्यालय प्रमुखलाई यहीँ बोलाएर नियमित छलफल गरेर के गर्न सकिन्छ. हामी यी सबै फिल्डमै पुगेर अस्ति भर्खरै सचिवका कालीपुरको खाडा चक्रमा रहेको त्यो सडकको अनुमोल गर्दामा आज मात्रै बिहान सचिव 8 गएर हाम्रो यो बड्डी चौर दिनेवाला सडकमा त्यहाँ पुगेर आउनु भएको छ. आज मात्र त्यहाँको अनग सचिव आफै प्रत्यक्ष निर्माण व्यवसायलाई बोलाएर उहाँहरूसँगै गएर ल तत्काल काम गर्नु पर्यो भनेर इनिसिएसन लिने कामहरू एकदमै भइरहेको छ. हाम्रो तपाईँ यो जति जनगुनासो छ त्योभन्दा पनि बढी चिन्ता र चासोको विषय मन्त्रालयलाई छ. त्यो अनुसार गरिरहेको छ. तथापि मन्त्रालयले मात्रै गरेर सबै समाधान हुने विषय पनि नभएको हुनाले सबभन्दा यसको मूल समस्या समाधान हुने भनेको निर्माण व्यवसायले काम गरिदियो भने नै हुन्छ. अब काम नगर्दाको अवस्थामा यो जे गरेर पनि समस्या समाधान नहुँदो रहेछ र अल्टिमेट अन्तिम उपाय भनेको फेरि कारवाही हो. हाम्रो जोड चाहिँ कारवाहीकेसम्म कानुन बमोजिम काम होस् भन्ने हो. कानुन बमोजिम काम हुन सकेन भने त कानुन बमोजिम नै कारवाही गर्ने कुरा त हुने नै हो.
1: उहाँ हुनुहुन्थ्यो कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय सुर्खेतका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर प्रेम बहादुर ओली भेरी खबरसँग कुराकानी गर्नुहुँदै भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम। We'll be right back.

0: Extreme energy drink.
1: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670712484 र 97498640।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: सूचना के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हातखुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
1: सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आँख खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
6: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
1: सबैको मनसुले रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले काम हुन नसकेपछि कर्णाली प्रदेशका ठूला सड़क तथा पुल लगायतका करिब डेढ़ दर्जन योजना समस्याग्रस्तमा सूचीकृत आर्थिक भार वर्षेनी बढ़दै र सल्यानमा थप 13 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि, संक्रमितको संख्या 756 पुग्यो लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सल्यानमा थप 13 जनामा संक्रमण पुष्टि भएसँगै स्क्रब टाइफस रोगका संक्रमितको संख्या 756 पुगेको छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालयको असोज 11 गतेदेखि असोज 27 गतेको विवरण सार्वजनिक गर्दै 593 जना महिला र 163 जना पुरूष गरेर 756 जनामा स्क्रब टाइफस संक्रमण भएको जनाइएको छ। यसबीचमा 2167 जना महिला तथा 1131 पुरूष गरेर जम्मा 3298 जना बिरामीको जाँच गरिएको जनस्वास्थ्य अधिकृत तारा प्रसाद झाले जानकारी दिनुभएको छ। संक्रमणबाट दार्मा गाउँपालिकामा 8 र छत्रेश्वरी गाउँपालिकामा 1 गरी 9 जनाको मृत्यु भइसकेको छ। परीक्षण गरिएका मध्ये महिलामा संक्रमणको दर बढ़ी छ। संक्रमित मध्ये करिब 78% महिला रहेका छन्। दार्मा गाउँपालिकामा सबैभन्दा बढ़ी 240 जनामा संक्रमण पुष्टि भएको छ। यस्तै बागसौ नगरपालिका क्षेत्रका सरकारी तथा निजी स्वास्थ्य संस्थामा परीक्षण गरिएका बिरामी मध्ये 237 जनामा संक्रमण देखिएको छ। दुई स्थानीय तहमा मात्र 470 जना संक्रमित भएका छन्। सल्यानमा झण्डै 3 महिना यता स्क्रब टाइफसको संक्रमण फैलिरहेको छ। संक्रमणका कारण दार्मा गाउँपालिकाका विभिन्न वडामा 1 बालक, 1 महिला र 6 जना ज्येष्ठ नागरिक पुरूषको मृत्यु भइसकेको छ। यस्तै छत्रेश्वरी गाउँपालिकामा पनि 1 महिलाको मृत्यु भएको छ। संक्रमण नियन्त्रण, रोग पहिचान र उपचारका लागि संघ, प्रदेश, जिल्ला तथा स्थानीय तहका चिकित्सक र स्वास्थ्य कर्मीको टोलीले विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। शिविर मार्फत ज्वरो आएका बिरामीको परीक्षण, संक्रमितको पहिचान र उपचारलाई प्राथमिकता दिइएको छ। नयाँ संक्रमितको संख्या पहिलेको तुलनामा घट्दै गए पनि संक्रमितको जोखिम पूर्ण रूपमा हटिसकेको छैन। स्क्रब टाइफस मुसामा परजीवीका रूपमा रहने संक्रमित माइट झुसिल किरा जस्तो सानो किराको टोकाईबाट मानिसमा सर्ने रोग भएको चिकित्सकहरूले बताएका छन्।
7: कालीकोटको खाँडाचक्र नगरपालिका स्थित जिल्ला अस्पताल नजिकै सुर्खेतबाट जुम्लाको नागमातर्फ जाँदै गरेको फोर्स गाड़ीमा आगलागी भएको छ। दिउँसो करिब 4 बजेतिर भएको आगलागीबाट गाड़ी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले TE1-40-94 नम्बरको फोर्स गाड़ी उकालो चढ़ने क्रममा इन्जिन तातिएर धुवा निस्किएको बताउनुभयो। चालकले धुवा निस्किएको थाहा पाएपछि गाड़ीमा रहेका यात्रुहरूलाई ओह्राल्दै गर्दा गाड़ीमा आगलागी भएको जानकारी आएको उहाँको भनाइ छ। आगलागीको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कालीकोटबाट प्रहरी वरिष्ठ नायब निरीक्षक धनबहादुर राणा छेत्रीको कमाण्डमा 15 जनाको प्रहरी टोली आगो निभाउने उपकरणसहित घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीबाट गाड़ी पूर्ण रूपमा जलेर नष्ट भएको छ भने गाड़ीमा रहेका सम्पूर्ण सामान समेत जलेर नष्ट भएका छन्।
1: धनगढ़ीमा करेन्ट लागेर 1 जना महिलाको मृत्यु भएको छ। धनगढ़ी उपमहानगरपालिका 19 गाउँ बस्ने 47 वर्षका लालमती चौधरीको पानी तान्ने मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो। चौधरीलाई आफ्नो घरको नलकामा पानी तान्ने मोटरबाट करेन्ट लागेको हो। उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकले चेक जाँच गर्दा चौधरीको मृत्यु भइसकेको बताएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। फेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भनियो अर्को विश्राम। विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण सेवा सदस्य, बचतकर्ता र सुर्खेतवासी सम्पूर्ण आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, सचिव चन्द्रा खनाल, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 13 करै खोला सुर्खेत।

0: आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा ब्याङ्कमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो ब्याङ्क स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, ब्याङ्कले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटिपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।
1: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
2: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
1: नाक बन्द हुने समस्या,
2: नाकबाट रगत बग्ने,
1: नाकभित्र मासुको गिर्खा पलाएको,
2: घ्राण शक्ति गुम्ने,
1: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
2: कानको संक्रमण,
1: कान सुन्न गाह्रो हुने,
2: कान बज्ने समस्या,
1: चक्कर लाग्ने,
2: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
1: घाँटी दुख्ने,
2: आवाज बन्द हुने,
1: निल्न गाह्रो हुने,
2: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 x 2.7 मेगाहर्ज।
5: तपाईले सबैको मन सुनी रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेलेथर लगायत अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्का र मन्त्रालयका प्रदेश सचिव अजित कुमार कर्णबीच आर्थिक वर्ष 2083-84 लागि कार्य सम्पादन करार सम्झौता भएको छ। सम्झौता मार्फत मन्त्रालयको वार्षिक नीति, कार्यक्रम तथा बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी निर्धारित लक्ष्य हासिल गर्ने प्रतिबद्धता गरिएको छ। सम्झौतापछि मन्त्री खड्काले सचिव तथा महाशाखा प्रमुखहरूलाई विगत फरक प्रभावकारी र परिणाममुखी ढंगले काम गर्न निर्देशन दिनुभएको छ। उहाँले कार्य सम्पादनलाई औपचारिकतामा मात्र सीमित नराखी नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी नतिजा दिनुपर्नेमा जोड़ दिनुभएको छ। विकास, सुशासन, रोजगारी सृजना, उत्पादन वृद्धि तथा प्राकृतिक स्रोतको दिगो उपयोगलाई प्राथमिकतामा राखेर काम गर्न पनि उहाँले आग्रह गर्नुभएको छ। सम्झौता अनुसार उद्योग तथा उद्यमशीलता प्रवर्धन, पर्यटन पूर्वाधार विकास, वन तथा जैविक विविधता संरक्षण, जलवायु परिवर्तन अनुकूलन, सी विकास र रोजगारी सृजना सम्बन्धी कार्यक्रम संचालन गरिनेछ। यस्तै राणा ताल, काँक्रे ब्याज, बुलबुले उद्यान, कुपिण्डे दह र स्यार्पू ताल लगायतका प्रमुख पर्यटकीय गन्तव्यको विकास तथा स्थानीय उत्पादनको बजारीकरणलाई समेत प्राथमिकता दिइएको छ।
6: दशैं नजिकीयसँगै देशभर चाडपर्वको चहल पहल बढ़ेको छ। रोजगारीका लागि जिल्ला बाहिर गएकाहरू घर फर्किन थालेका छन् भने बजारमा किनमेल गर्नेको भीड़ बढ़ेको छ। तर सल्यानको बंगार कुपिण्डे नगरपालिका छ स्थित भलाखर्कको गैरी गाउँमा भने यसपालि दशैंको रौनक छैन। गत भदौ 10 गते रसुवाको टिमुरेमा भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर गाउँका 11 जना बेपत्ता भएपछि गौरी गाउँ शोकमा डुबेको हो। बाढ़ीमा परेर सल्यानका विभिन्न बस्तीबाट ठूलो संख्यामा मानिस बेपत्ता भएका थिए। बंगार कुपिण्डे नगरपालिकाको भलाखर्कबाट 11, कुमा गाउँपालिका 3, गुर्दासेबाट 7, कप्रकोट गाउँपालिका 6बाट 11 र त्रिवेणी गाउँपालिका 5बाट 6 जना बेपत्ता भएका थिए। अन्य पालिकाबाट पनि 30 जना भन्दा बढ़ी बेपत्ता भएको बताइएको छ। बाढ़ीमा आफन्त बेपत्ता भएपछि गाउँमा दशैंको तयारी समेत गरिएको छैन। विगतमा दशैं आउनु अघि घर रंगाउने, लिपपोत गर्ने, पिङ हाल्ने र नाचगान गरेर रमाइलो गर्ने गरिए पनि यसपालि गाउँ सुनसान जस्तो देखिन्छ। बेपत्ताका परिवारलाई थप पीड़ा नहोस् भन्दै अन्य परिवारले समेत विगतको जस्तो तामझाम नगरेको स्थानीयले बताएका छन्।
5: जुम्ला जिल्ला अदालतले एक वर्षको अवधिमा विभिन्न प्रकृति 229 मुद्दा टुंगो लगाएको छ। आर्थिक वर्ष 2082-83 अदालतमा 308 मुद्दा दर्ता भएका मध्ये 229 टुंगो लागेको जिल्ला अदालतका श्रेष्ठदार दामोदर घिमिरेले बताउनु भएको छ। अदालतमा सबैभन्दा बढ़ी 96 सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा यी मध्ये 76 फचेर भई 20 फैसला हुन बाँकी रहेका छन्। यसै गरी अंशसहित सम्बन्ध विच्छेदका 17 मुद्दा परेकामा जिल्लामा 11 वटाको टुङ्गो लागेको छ भने बाँकी 6 वटा मुद्दा रहेका छन्। जिल्लामा सम्बन्ध विज्ञसँग सम्बन्धित मुद्दा सबैभन्दा बढ़ी आउने गरेको जिल्ला अदालतका श्रेष्ठदार घिमिरेले बताउनु भएको छ।
6: नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले 2 जना सांसदलाई स्पष्टीकरण सोधेको छ। संसदीय दलको बैठकले पदबाट राजीनामा दिएका वीरबहादुर थापा र धर्मराज पाठकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। बैठकमा सहभागी सांसदका अनुसार दुवैजनालाई 48 घण्टाभित्र जवाब पेश गर्ने गरी स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ। यस्तै पाठकको सामाजिक विकास समितिका उपसभापतिको जिम्मेवारी समेत खुसिएको छ।
5: सुर्खेत नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशले विजयादशमी दीपावली र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ। महासंघका निवर्तमान अध्यक्ष एवं केन्द्रीय सदस्य पदमबहादुर साईले पछिल्लो समय महासंघका गतिविधिमा केही कमी आएको महसुस गरेको बताउनु भएको छ। उहाँले महासंघका गतिविधिहरूलाई थप चलायमान बनाउन सुझाव दिँदै जति संस्था चलायमान भयो उति अनुभव आदान प्रदान हुने उल्लेख गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर रावतले आगामी दिनमा संस्थालाई अझ गतिशील र व्यवसाय मैत्री बनाउने प्रतिबद्धता जनाउनु भएको छ। उहाँले नेपालीहरूका महत्वपूर्ण र ठूला चाडपर्वले व्यवसायहरूलाई रक्षा गर्न र व्यवसाय फस्टाउने वातावरण प्रदान गर्ने आग्रह गर्नुभएको छ।
6: भेरी खबरमा अब खेल खबर। सरकारले जापानमा सम्पन्न 20 औं एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेको छ। खेलकुद विकास नियमावली अनुसार देशलाई पदक जिताउने कराँतेका तेन्जिङ शेर्पा र महिला कबड्डी टोलीसहित प्रशिक्षक र व्यवस्थापकलाई सरकारले पुरस्कार रकम दिएको हो। सरकारले तेन्जिङलाई 6,50,000, प्रशिक्षक कुशल श्रेष्ठलाई 1,30,000 र व्यवस्थापक युवराज लामालाई पुरस्कार स्वरूप 65,000 रूपियाँ उपलब्ध गराएको हो। यसैगरी कबड्डी टोलीका खेलाड़ीले जनै 1,95,000, मुख्य प्रशिक्षक पार्वती राईले 1,30,000, सहायक प्रशिक्षक लोकबहादुर विष्ट र व्यवस्थापक शरद दर्शनार धारीले जनै 65,000 रूपियाँ प्राप्त गर्नुभएको छ। नेपाली महिला टोलीले एसियाडमा लगातार दोस्रो पटक काँस्य जितेको हो भने शेर्पाको यो पहिलो पदक हो। यसअघि असोज 23 गतेको मन्त्री परिषद बैठकले पदक विजेता खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दिने निर्णय गरेको थियो। खेल खबर सँगै साँझको भेरी खबर सकियो। विदा हुनु अघि अहिलेसम्मका मुख्य खबरहरू फेरि एकपटक।
5: काम हुन नसकेपछि कर्णाली प्रदेशमा ठूला सड़क तथा पुल लगायतका करिब 1.5 दर्जन योजना समस्याग्रस्तमा। सूचीकृत आर्थिक भार वर्षेनी बढ़दै।
6: सल्यानमा थप 13 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि। संक्रमितको संख्या 756 पुग्यो।
5: कालीकोटको जिल्ला अस्पताल नजिकै सुर्खेतबाट जुम्लाको नाङमा तर्फ हिँडेको फोर्स गाड़ीमा आग लागि यात्रु सकुशल। गाड़ी र सरसामान जलेर नष्ट।
6: र सरकारले जापानमा सम्पन्न 20 औं एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार दियो। हवस् त तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित दीपा कोइराला र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
5: विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य बचतकर्ता र सुर्खेतवासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष दिनेश कुमार सपाई, सचिव चन्द्र खनाल, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 13 करै खोला सुर्खेत।

0: आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।
1: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचईआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
2: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
1: नाक बन्द हुने समस्या,
2: नाकबाट रगत बग्ने,
1: नाकभित्र मासुको गिर्खा पलाएको,
2: घ्राण शक्ति गुम्ने,
1: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
2: कानको संक्रमण,
1: कान सुन्न गाह्रो हुने,
2: कान बज्ने समस्या,
1: चक्कर लाग्ने,
2: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
1: घाँटी दुख्ने,
2: आवाज बन्द हुने,
1: निल्न गाह्रो हुने,
2: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
1: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।
5: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
6: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
5: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
6: त्यसो भए त म अहिल्यै फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
5: 198 198।
7: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।

0: अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
0: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्र नगर 8 खजुरा, सुर्खेत।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
0: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
0: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
2: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
3: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
2: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
3: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
2: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाई चाहिँ कति हुँदो रहेछ?
3: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
2: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
4: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
5: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90, 97-15-97-15-90।
6: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट वायनेटको साम्बा प्याकसँग, जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् वायनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। वायनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।
7: रेडियो भेरी एफएम 98.6 वेक्से 2.7 मेगाहर्ट्ज।

0: श्री मार्कण्डेय पुराण अन्तर्गत देवी महात्म्यमा देवताहरूद्वारा गरिएको देवी स्तुति नामको पाँचौं अध्याय पूरा भयो।
1: प्रत्येक वेस्पा वा अप्रिलियाको खरिदमा स्क्रच मार्फत रु 1 लाख सम्मको क्यास र ओनरको X5 प्लेन स्मार्ट वाच पक्का उपहार। नागरिकताको भरमा फाइनान्स र एक्सचेन्ज सहितको 0% सर्भिस चार्ज। आजै आउनुहोस् श्रीनाथ सप्लायर्समा, लोकेसन जुम्ला रोड स्व होटलको छेउमा सुर्खेत। सम्पर्क 98012338807, 98012338807। दशैंको दक्षिणा तपाईँको नजिकैको शोरूममा।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु। अरे जाम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पुस्तक।
4: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसुङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98581715।
5: विजयादशमी शुभ दीपावली तथा छठ पर्वको पावन अवसरमा हामी हाम्रा सम्पूर्ण शेयर सदस्य बचतकर्ता र सुर्खेतवासी सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति समृद्धि एवं उत्तर प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। अध्यक्ष दिनेश कुमार चपाई, सचिव चन्द्र खनाल, समाज सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्र नगर 13 करै खोला सुर्खेत।
6: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
3: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, IBS, IBD र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
6: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-8999 र 97-679-044-43।
7: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
8: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
7: हाम्रा सेवाहरू
8: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
7: सम्पर्क तीर्थ नारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98-480-44-631। सूचना
6: कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा, सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
6: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा, सुर्खेत।
9: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
10: ए दाई, के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
9: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
10: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
9: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
10: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
9: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
10: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
11: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
12: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90, 97-15-97-15-90।
13: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
14: तै त। ए काउजु, क्या गर्न मन गर्दछौ मुखबित्त?
13: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिन क्या।
14: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त।
15: तपाईलाई पनि ग्यास्ट्रिक, गानगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
16: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
17: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486175 र 98489376।
18: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
19: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
16: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145 84031।
19: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
20: घाँटीका नसै चुट्न लागिसके, खोक्दा खोक्दा होइन बुढी, पायसले पनि निकै सताछ। अब त हत्ती भयो, काठमाडौँतिरै जान्थ्यो र चेक गराउन।
19: होइन बुढा, किन पिर गर्नुहुन्छ? मैले सुनेको धम्बोजी चोक नेपालगंजमा फ्यामिली आयुर्वेदिक नेपाल छ नि, हो त्यहाँ त राम्रो उपचार हुन्छ नि।
15: हाम्रा सेवाहरू
21: ग्यास्ट्रिक, गानगोला, दम, निमोनिया, खोकी, पिनास, टन्सिल, सुगर, प्रेसर, दाद, दुबी, एलर्जी, डन्डीफोरको उपचार सेवा,
15: नशा रोग तथा स्त्री रोगमा बात, हात खुट्टा कटकटी खाने, झमझम गर्ने, नसा च्यापिएको, योनिबाट सेतो पानी बग्ने, महिनावारी गडबडी, तल्लो पेट दुख्ने सम्बन्धी उपचार सेवा,
21: पाइल्स, फिस्टुला, हाइड्रोसिल, पत्थरीको बिना अपरेशन औषधिद्वारा उपचार साथै सम्पूर्ण स्वास्थ्य सम्बन्धी सेवाहरू आयुर्वेदिक पद्धतिद्वारा दिइन्छ।
16: सम्पर्क फ्यामिली आयुर्वेद नेपाल, धम्बजी चोक नेपालगंज, फोन नम्बर 081536523 र मोबाइल 98669074240।
22: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
23: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
22: डेंगू रोगको रोकथामका उपायहरू:
23: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
22: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
23: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
22: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
23: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
0: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: Siphonia.
1: Extreme energy drink.
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै